एउटा प्रश्न यहाँ के आउँछ भने यसलाई धारण कसरी गर्ने त यसको उत्तरमा यो भन्न सकिन्छ कि हामीले हाम्रो दैनिक व्यावहारिक जीवनमा आध्यात्मिकतालाई समावेश गर्न सक्यौँ भने सकारात्मकतालाई हामी अङ्गीकार गर्न सक्छौँ। मूलत आध्यात्मिकताको अर्थ केवल पूजापाठ या कर्मकाण्डमा मात्र सीमित छैन। अध्यात्मको मार्ग जीवनलाई सार्थक शान्त अनि सकारात्मक बनाउने एउटा आन्तरिक मार्ग हो। अध्यात्म आत्माको अध्ययन गर्ने विषय हो जसले मन वचन र कर्मको एकरूपतामाथि ध्यान केन्द्रित गर्दै यसलाई शुद्ध पार्ने उपाय हामीलाई बताउँदछ। साँचो आध्यात्मिकतामा छल छैन, कपट छैन, राग द्वेष द्वन्द केही छैन। श्रोताहरू, आध्यात्मिकतामा त केवल शान्ति छ, आनन्द छ, अनि छ परम चैतन्यको भाव, पावन सुख। आध्यात्मिकताले मानिसको मनभित्र सकारात्मकताको बीजारोपण गरी मनलाई वा भनौँ मानव जीवनलाई नै पावन र स्वच्छ बनाउँदछ। सकारात्मकताको विकासको क्रममा नकारात्मकताको नाश हुने क्रम सुरु हुन्छ जसको फलस्वरूप मान्छेमा अन्तर्द्वन्द अन्तर्कलहको निर्मूल नाश हुन्छ।

सकारात्मकताको विकास सँगसँगै मानव जीवनमा विभिन्न परिवर्तन देख्न सकिन्छ जसको चर्चा निम्न रूपमा गर्न सकिन्छ। पहिलो चर्चा गरौँ आन्तरिक शान्ति अनि मानसिक स्वास्थ्य। सकारात्मकताको विकासको निम्ति मानिसले आफ्नो दैनिक व्यावहारिक जीवनमा आध्यात्मिक कार्यशैलीलाई रोज्नुपर्छ। यसले मानिसलाई तनाव, चिन्ता र अवसाद डिप्रेसनदेखि टाढा बस्न मद्दत गर्छ, जसले मानिसको मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ। यसले मनलाई शान्त बनाएर जीवनमा आउने समस्याहरूलाई समाधान गर्ने शक्ति प्रदान गर्दछ। यसले मानव जीवनको गहिरो अर्थ र उद्देश्यलाई बुझ्ने क्षमता प्रदान गर्दछ, जसले जीवनमा आत्मसन्तोष अनि प्रसन्नताको भाव उत्पन्न गराउँदछ। आध्यात्मिक चिन्तनले समस्याभन्दा त्यस समस्याको समाधानतर्फ मानिसको मनलाई केन्द्रित गराउँदछ। अर्को छ श्रोताहरू, सद्गुणहरूको विकास। सकारात्मक जीवनशैलीले मानिसमा विद्यमान सद्गुणहरूको विकास गर्दछ। यसले मानिसभित्र सत्य, प्रेम, करुणा, विनम्रता, धैर्य, क्षमा तथा इमान्दारिता जस्ता गुणहरू बढेर जान्छ, जसले मानिसमा परोपकारी भावनाको विकास

गर्दछ। सद्गुणहरूको विकास सँगसँगै यसले मानिसको जीवनमा प्रेम भाव, भाइचारा तथा आपसी सम्बन्ध बलियो बनाउँदछ। कुलत तथा नराम्रा विचारबाट हटेर जीवन सन्तुलन बनाउँदछ।

श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुनिरहनु भएको छ नकारात्मकताको नाश अनि सकारात्मकताको विकास विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ अमर शर्माज्यूले।

आध्यात्मिक तथा सकारात्मक जीवनशैलीमा नियमित ध्यान जपको महत्त्वपूर्ण स्थान छ। योगीहरूले ध्यान अनि जपका पनि विभिन्न प्रकारहरूको उल्लेख गरेका छन्। ध्यान अनि जपको मुख्य कार्य नै मानिसको आन्तरिक शुद्धता रहेको कारणले यसले षडरिपु काम, क्रोध, लोभ, मोह, मद अनि मात्सर्यको नाश गरी मानिसभित्र सकारात्मक भावनाको विकास गर्दछ। यसले संसारमा रहेर संसारको नकारात्मकतालाई कसरी जित्नु भन्ने कुरा सिकाउँदछ, जसले सुख दुःख, सफलता असफलता अनि जीवनको सकारात्मक नकारात्मक स्थितिहरूमा मनलाई ढलफल नबनाई स्थिर राख्न मद्दत पुर्याउँदछ। अर्को छ कार्यको परिणामप्रति सन्तुष्टि तथा कृतज्ञता। सकारात्मक वा आध्यात्मिक जीवनशैलीबाट मानिसभित्र आत्मसन्तुष्टिको भाव विकास हुँदछ। सन्तोषम परमम सुखम भावको विकाससँगै मानिसले आफ्नो कार्य परिणामप्रति तथा आफ्नोमा उपलब्ध वस्तुहरूमा नै सन्तुष्टि प्राप्त गर्दछ। यसको फलस्वरूप मानिसले आफ्नो जीवनमा आउने सानो सानो खुसीहरूमा परम आनन्दको अनुभव गर्दछ अनि ईश्वरप्रति कृतज्ञता प्रकट गर्दछ। माथि उल्लेखित आध्यात्मिक व्यवहार ध्यान

रुपियाँ पैसाको लागि दाजुभाइमा द्वन्द्व, पति पत्नी माझ कलह, आमा बाबुको आफ्नो सन्तानसितको कटु सम्बन्ध आदि अहिले हाम्रो समाजमा चलिरहेका, हामीले सुनिरहेका समसामयिक समस्याहरू हुन्। यी समस्याहरूको निदानका निम्ति अहिले विभिन्न निजी सरकारी शिक्षा संस्थानहरूमा विद्या आर्जन गरिरहेका विद्यार्थीवर्ग अनि युवाहरू जागरुक हुनु नितान्त आवश्यक छ। उनीहरूलाई आफ्नो संस्कार, संस्कृति, नैतिक मूल्य आदि सम्बन्धी ज्ञान हुनु जरुरी छ। श्रोताहरू, प्रत्येक सरकारी निजी विद्यालयहरूमा आध्यात्मिक व्यवहार तथा मानव मूल्य सम्बन्धी एउटा विषय अनिवार्य गराउनुपर्छ। सैद्धान्तिक विषय मात्र होइन, यसको व्यावहारिक कक्षा पनि सञ्चालन गराउनुपर्छ। युवाहरूको निम्ति पनि विभिन्न सैद्धान्तिक अनि व्यावहारिक कार्यशालाहरू सञ्चालन गराउन पर्छ। यी बाहेक विद्यार्थी तथा युवाहरूको जीवनमा आफ्नो घरको परिवेशले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। त्यसैले आजका अभिभावकहरूले पनि प्यारेन्टिङ सम्बन्धी ज्ञान राख्नु जरुरी छ। सारांशमा यो भन्न सकिन्छ कि मानव जीवनमा सकारात्मकताको मूल स्रोत नै आध्यात्मिक जीवनशैली हो। सकारात्मकताले सद्व्यवहारको विकास गर्छ तथा यसले व्यक्तिगत रूपान्तरण ल्याउँछ। व्यक्तिगत रूपान्तरणले पारिवारिक रूपान्तरण हुन्छ अनि पारिवारिक रूपान्तरणले समाज, राष्ट्र तथा विश्वमा परोपकार, शान्ति, सद्भावना आदिको स्थापना गर्छ। तसर्थ व्यक्तिगत सकारात्मक विकासले नै विश्वलाई परिवर्तन गर्ने क्षमता राख्दछ भन्दा दुई मत नहोला। धन्यवाद।

श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुन्नुभयो नकारात्मकताको नाश अनि सकारात्मकताको विकास विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो सोनादा निवासी अमर शर्माज्यूले, अनि साथमा सुन्नुभयो विभिन्न भक्ति सङ्गीतहरू पनि। हवस् त श्रोता, हजुरहरू सबैमाथि भगवान्को कृपा दृष्टि बनिरहोस् भन्ने कामनासहित कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुना पनि आजलाई बिदा चाहन्छु। नमस्कार, शुभ दिन।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ FM 103.5 MHz मा।

यो आकाशवाणी हो। अब सुन्नुहोस् उषा किरणबाट मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपति यू मिन आङ ह्लाइङका साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। यस अवधि दुई देशहरूको बीच ऐतिहासिक र सभ्यतागत सम्बन्धहरूलाई अझ बलियो गर्नमाथि चर्चा हुनेछ। रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड माल्सले आज नयाँ दिल्लीमा भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको दोस्रो संवादको संयुक्त अध्यक्षता गर्नुहुनेछ। दस राज्यका 24 राज्यसभा सीटहरूको द्विवार्षिक चुनावको लागि अधिसूचना आज जारी गरिनेछ। यस चुनाव अन्तर्गत आन्ध्र प्रदेश, गुजरात र कर्नाटकमा 4-4 सीटहरू, राजस्थान र मध्यप्रदेशमा 3-3 सीटहरू, झारखण्डमा 2 सीटहरू र मणिपुर, मेघालय, अरुणाचल प्रदेश र मिजोरममा 1-1 सीटमा मतदान हुनेछ। प्रसिद्ध गायिका सुमन कल्याणपुरको 89 वर्षको उमेरमा हिज मुम्बईस्थित उहाँको निवासमा निधन भएको छ। सुमन कल्याणपुरका केही प्रसिद्ध गीतहरूमा आजकल तेरी मेरी प्यार के चर्चे, नाना करते प्यार तुम ही से कर बैठे र तुमने पुकारा और हम चले आए जस्ता गीतहरू समावेश छन्। बुद्ध पूर्णिमा 2026 अवसरमा भगवान बुद्धका प्रमुख शिष्यहरू अर्हत शालिपुत्र र अर्हत महामौद्रल्यान्डका पवित्र अवशेषहरूलाई मङ्गोलियाको राजधानी उलान बटारस्थित गान्दा चेकचेनलिङ मठमा विधिवत स्थापित गरिएको छ। आकाशवाणीबाट प्रमुख समाचार अहिलेलाई पुरा भयो। 7:25 पुनः अघिल्लो समाचार श्रृङ्खलाका साथ उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

सदागन, समाचारपछि अब प्रस्तुत छ केही जानकारी अनि केही गीत सङ्गीत। जानकारीमा आज हामी ल्याएका छौँ खेतीपातीबारे सल्लाह अन्तर्गत जामुनको खेतीबारे केही महत्त्वपूर्ण जानकारीहरू। जामुनको खेती गरिनको निम्ति सबैभन्दा उपयुक्त समय जुलाई अगस्त हो। रोप्नभन्दा पहिला बारीलाई राम्ररी खनजोत गरेर प्रति पौधा 2x2x2 फिटको खडल खनेर त्यसमा जैविक मल र माटोको मिश्रण भइराख्नु पर्दछ। जामुन गरम अनि आर्द्र जलवायुमा राम्रोसँगले मौलिन्छ। यसलाई सुखा र आर्द्र सुखा क्षेत्रमा पनि सजिलैसँगले उमार्न सकिन्छ। यसको निम्ति राम्रो जल निकास भएको उब्जाउ दोमट माटो सबैभन्दा उत्तम मानिन्छ। जमिनको पिएच मान 6.5 देखि 7.5 बिच हुनुपर्दछ। जामुनका प्रकारहरूमा राजा जामुन, CISH, G45 अनि G37 साथै जामुन किङ इत्यादि प्रमुख हुन्। यसको खेती गरिँदा प्रत्येक खाडलमा 10-15 किलोग्राम गोबर मल अनि 50 ग्राम क्लोरपाइरिफास पनि माटोमा मिसाउनु पर्दछ। जामुनको बोटले बीजबाट उम्रिएपछि 8-10 सालमा फल दिन थाल्दछ, जबकि ग्राफ्टिङ या कलमबाट विकसित गरिएका बोटले चाहिँ 6-7 सालमा नै फल दिन थालिहाल्दछ। फल मई जुन महिनामा पाकेर तयार भइसक्दछ। जामुनका फललाई पाकेपछि मात्रै टिप्न पर्दछ। यो रेडियो खेतीपातीबारे सल्लाह अन्तर्गत आजको अङ्कमा हामीले यहाँले जानकारी दिइरहेका थियौँ जामुनको खेतीबारे केही सुझाव सल्लाहको रूपमा। र अब सुनौ एकै गायक रोबिन शर्माको स्वरमा केही आधुनिक गीत, जसमा शब्द पुष्कर पराजुलीको छ भने सङ्गीत रहेको छ शरद सिन्हाको।

श्रोताले सुन्नुभयो गायक रोबिन शर्माको शर्मा यो आधुनिक गीत, जसमा शब्द थियो पुष्कर पराजुलीको अनि सङ्गीत थियो शरद सिन्हाको।

अहिलेघरि हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। यस प्रसारणमा श्रोतालाई हार्दिक हार्दिक स्वागत अभिवादन छ। र अब आउनु सुनौ केही नेपाली भजन एकै गायक वरुण र शैलीको स्वरमा।

0: तसोधवन भजन पछि अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपति ऊ मिन आउङ लाइन्सको साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड माल्सले आज नयाँ दिल्लीमा भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको दोस्रो संवादको संयुक्त अध्यक्षता गर्नुहुनेछ। 10 राज्यहरूको 24 राज्यसभा सीटहरूको द्विवार्षिक चुनावको लागि अधिसूचना आज जारी गरिनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्री परिषद विस्तार गर्नुहुनेछ। मन्त्री परिषदमा 35 नयाँ मन्त्रीहरू सामेल हुनेछन्। प्रसिद्ध गायिका सुमन कल्याणपुरको 89 वर्षको उमेरमा हिज मुम्बई स्थित उहाँको निवासमा निधन भएको छ। अनि रोयल च्यालेन्जर्स बेङ्गलोरले गुजरात टाइटन्सलाई 5 विकेटले पराजित गर्दै लगातार दोस्रो पटक आइपीएलको उपाधि हासिल गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपति ऊ मिन आउङ लाइनको साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। यस अवधि दुवै देशहरूको बीच ऐतिहासिक र सभ्यतागत सम्बन्धहरूलाई अझ बलियो गर्नमाथि चर्चा हुनेछ। साथै बातचितमा सुरक्षा र सम्पर्क सहित आपसी सहयोगसित जोडेका विभिन्न मुद्दाहरूमा पनि विचार विमर्श हुनेछ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिज साँझ नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपतिसँग पनि भेट गर्नुभयो। राष्ट्रपति आउङ लाइन गत शनिबार

0: कुछ दिनको भारत भ्रमणमा बिहारको गया आइपुग्नु भएको थियो। उहाँको साथ एक उच्च स्तरीय प्रतिनिधिमण्डल पनि रहेका छन्। राष्ट्रपतिको रूपमा यो उहाँको यो पहिलो भ्रमण हो। राष्ट्रपति आउङलाइन भोलि मुम्बई जानुहुनेछ, जहाँ उहाँले उद्योग तथा व्यापार जगतका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुहुनेछ।
1: म्यांमार के राष्ट्रपति आज शाम राष्ट्रपति भवन में राष्ट्रपति द्रौपदी मुर्मू से मुलाकात करेंगे। सांस्कृतिक परिसर में आयोजित लाइट एंड द लोटस रेलिक्स ऑफ द अवेकेंड वन प्रदर्शनी का भी दौरा करेंगे। इस प्रदर्शनी में भगवान बुद्ध से संबंधित पिप्रहवा पवित्र अवशेषों तथा उनसे जुड़ी महत्वपूर्ण प्राचीन धरोहरों का प्रदर्शन किया जा रहा है। म्यांमार भारत की नेबरहुड फर्स्ट एक्ट ईस्ट और महासागर नीतियों के संगम पर स्थित है। म्यांमार के राष्ट्रपति की भारत की यह आधिकारिक यात्रा से भारत और म्यांमार के बीच बहुआयामी संबंधों को और गहराई मिलेगी तथा दोनों देशों के बीच साझेदारी के नए अवसर खुलने की आशा है।
0: रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड माल्सले आज नयाँ दिल्लीमा दोस्रो भारत अस्ट्रेलियाका रक्षा मन्त्रीहरूको संवादको सह अध्यक्षता गर्नेछन्। रक्षा मन्त्रालयका अनुसार बैठकले रक्षा र सुरक्षा सहयोगलाई सुदृढ पार्ने, सेनाहरू बीचको तालमेल बढाउने र रक्षा उद्योगमा साझेदारी, सहविकास र सहउत्पादनका अवसरहरूबारे छलफल गर्नेछ। यो बैठकलाई इन्डो पेसिफिक क्षेत्रमा शान्ति, स्थिरता र सुरक्षालाई सुदृढ पार्न पनि महत्वपूर्ण मानिन्छ। दस राज्यहरूको 24 राज्यसभा सीटहरूको द्विवार्षिक चुनावको लागि अधिसूचना आज जारी गरिनेछ। यस चुनाव अन्तर्गत आन्ध्र प्रदेश, गुजरात र कर्नाटकमा 4-4 सीटहरू, राजस्थान र मध्यप्रदेशमा 3-3 सीटहरू, झारखण्डमा 2 सीटहरू र मणिपुर, मेघालय, अरूणाचल प्रदेश र मिजोरममा 1-1 सीटमा मतदान हुनेछ। पूर्व प्रधानमन्त्री र जनता दल एस नेता एचडी देवेगौडा, केन्द्रीय मन्त्री र भाजपा नेता जर्ज कुरियन र रौनित सिंह, राज्यसभा विपक्षका नेता र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे ती सदस्यहरूमा सामेल छन् जसको कार्यकाल यसै महिना समाप्त भइरहेको छ। यसको अतिरिक्त महाराष्ट्र, तमिलनाडु र ओडिसामा 1-1 राज्य सभा चुनाव उपचुनावको लागि अधिसूचना पनि आज जारी गरिनेछ। महाराष्ट्रका उपमुख्यमन्त्री सनेत्रा अजित पवार र तमिलनाडुका एआईएडीएमके का सांसद सीबी सनमुगमले राजीनामा दिएपछि यो सीट खाली भएको हो। नामांकन दाखिल गर्ने अन्तिम मिति 8 जुन रहेको छ। यही महिनाको 18 तारिकमा मतदान हुँदैछ, सोही दिन मतगणना पनि हुनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्री परिषद विस्तार गर्नुहुनेछ। मन्त्री परिषदमा 35 नयाँ मन्त्रीहरू सामेल हुनेछन्। शपथ ग्रहण समारोह आज बिहानी 11 बजे लोकभवनमा आयोजना हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले 9 मईमा 5 क्याबिनेट मन्त्रीहरूको टोलीसँग पदभार ग्रहण गर्नुभएको थियो। मन्त्री परिषद विस्तारपछि राज्य सरकारमा मन्त्रीहरूको कुल संख्या 41 पुग्नेछ। यो संख्या 294 सदस्य पश्चिम बंगाल विधानसभाको लागि तोकिएको संवैधानिक सीमाभित्र हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsGersing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयासको सिद्धान्तले विगत 12 वर्षमा भारतमा उल्लेखनीय परिवर्तन ल्याएको छ। यस अवधिमा भाजपा सरकारले गरीब, किसान, महिला र युवाहरूको कल्याण र सशक्तिकरणको लागि महत्वपूर्ण पहलहरू गरेको छ। आकाशवाणी समाचारले विगत 12 वर्षमा सरकारको प्रयासहरूको बारेमा विशेष रिपोर्ट ल्याउने गर्छन्। आज हामी किसानहरूको कल्याणको लागि सरकारले चालेको कदमहरूमाथि पनि केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज मध्यप्रदेशको रायसेन जिल्लाबाट कृषि बचाओ अभियान शुरू गर्नुहुनेछ। यो अभियान 30 जुनसम्म जारी रहनेछ। अभियानको मुख्य उद्देश्य मलको सन्तुलित र उचित प्रयोगलाई प्रबन्धन गर्नु, मौसमसँग सम्बन्धित चुनौतीहरूको बीचमा किसानहरूलाई समयमै सल्लाह प्रदान गर्नु र पञ्चायत स्तरमा जनसहभागिता सुनिश्चित गर्नु रहेको छ। महाराष्ट्रमा सत्तारूढ माया युति गठबन्धनले आगामी विधान परिषदको चुनावको लागि 17 सीट बाँडफाँडलाई अन्तिम रूप दिएको छ। सहमति अनुसार भाजपाले 11, शिवसेनाले 4 र राष्ट्रवादी काँग्रेस पार्टी एनसीपीले 2 स्थानमा प्रतिस्पर्धा गर्न सहमत भएको छ। विपक्षी महाविकास अघाडीले पहिले नै 17 मध्ये 15 सीटहरूको लागि आफ्नो बाँडफाँडको घोषणा गरेको छ, जसमा कंग्रेसले 8 सीटमा, शिवसेना यूबीटीले 4 र शरद पवारका नेतृत्व भएको एनसीपीले 3 सीटमा चुनाव लड्नेछ। प्रसिद्ध गायिका सुमन कल्याणपुरको हिज मुम्बई स्थित उहाँको आवासमा निधन भएको छ। उहाँ 89 वर्षकी थिइन्। सुमन कल्याणपुर सन् 1950 देखि 1970 को दशकसम्म चलचित्र संगीतमा हिन्दी, मराठी र अन्य धेरै भारतीय भाषाहरूमा सुमधुर गायनका लागि परिचित छिन्। उहाँको जन्म 28 जनवरी 1937 बंगलादेशको ढाकामा भएको थियो। उहाँले सन् 1950 को दशकको मध्यमा हिन्दी चलचित्रहरूमा आफ्नो सुरुवात गरेकी थिइन् र अनुभवी संगीतकार र गायकहरू विशेष गरी मोहम्मद रविसँगै सयौं गीतहरू गाएकी थिइन्। सुमन कल्याणपुर केही प्रसिद्ध गीतहरूमा आजकल तेरे मेरे प्यार के चर्चे, नाना करते करते प्यार कर बैठे, हम चले आए समावेश छन्। मराठी संगीतमा पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ। महाराष्ट्रका राज्यपाल जिष्णु देववर्मा, मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे र सुनेत्रा पवार र केन्द्रीय मन्त्री नितिन गडकरीले सुमन कल्याणपुरको निधनमा शोक व्यक्त गर्नुभएको छ। रोयल च्यालेन्जर्स बेङ्गलोरले गुजरात टाइटन्सलाई 5 विकेटले पराजित गर्दै लगातार 2 पटक आइपिएलको उपाधि जितेको छ। फाइनलमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई 156 रनको लक्ष्य दिएको थियो। विराट कोहलीको अभिजित 75 रनले बेङ्गलोरले 2 ओभर बाँकी छँदै खेल जित्न मदत गरेको छ। यसअघि गुजरातले 20 ओभरमा 155 रन बनाएको थियो, जसमा वासिङटन सुन्दरले 37 बलमा अभिजित 50 रन बनाएका थिए। बेङ्गलोरका लागि रसिक सलामदारले 3 विकेट लिए भने भुवनेश्वर कुमार र जोस हेजलवुडले 2 विकेट लिए। विराट कोहलीलाई म्यान अफ द म्याच घोषित गरियो। राजस्थानका खेलाडी वैभव सूर्यवंशीलाई प्लेयर अफ द सिरिज घोषित गरियो। सूर्यवंशीले 776 रन बनाएर अरेन्ज क्याप पनि जिते, जो 15 वर्षको उमेरमा अरेन्ज क्याप प्राप्त गर्ने सबैभन्दा कान्छो खेलाडी बनेको छ। काशीको रबाडाले सिजनमा 29 विकेटमा 7 पर्पल क्याप जितेको छ। टिम डेभिडलाई ब्याकवर्ड पोइन्टमा आउट गरेकोमा मनिष पाण्डेले म्याच अफ द सिजनको अवार्ड प्राप्त गरे। भारतीय महिला कुस्ती खेलाडीहरूले भियतनामको दानाङमा भएको एसियाली अन्डर 17 कुस्ती च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै 2 स्वर्ण, 3 रजत र 5 कांस्य पदक सहित कुल 10 पदक जितेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपति ऊ मिङ औङलाइनको साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड मासले आज नयाँ दिल्लीमा भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको 2रो संवादको संयुक्त अध्यक्षता गर्नुहुनेछ। 10 राज्यहरूको 24 राज्यसभा सीटहरूको 2 वार्षिक चुनावको लागि अधिसूचना आज जारी गरिनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्री परिषद विस्तार गर्नुहुनेछ। मन्त्री परिषदमा 35 जना नयाँ मन्त्रीहरू सामेल हुनेछन्। अनि रोयल च्यालेन्जर्स बेङ्गलोरले गुजरात टाइटन्सलाई 5 विकेटले पराजित गर्दै लगातार 2रो पटक आइपिएलको उपाधि हासिल गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

सुधावन समाचारपछि हामीले आज लिइरहेका छौँ स्पन्दनको पुनः एउटा नवीनतम अङ्क। नेपाली गीत सङ्गीतले सजिएको साप्ताहिक कार्यक्रम स्पन्दनमा हाम्रा प्राविधिक मित्र सिएल ब्राह्मण अनि प्रसारण सहयोगी पासाङ दोर्जे शेर्पा लगायत तपाईँको साथी म बिरेनको यहाँहरू सबै सम्पूर्णमा हार्दिक हार्दिक स्वागत अभिवादन। स्पन्दनले मन मुटु र भावनाका तरङ्गलाई तरङ्गित गर्ने गर्दछ जो हामीले हरेक हप्ता सप्ताहमा एक बिहान त निश्चय पनि सुन्ने नै गरेका छौँ। तथा आजको स्पन्दनमा हामीले लेख्छौँ भावना कि भावना केही गीत सङ्गीत सुन्नुहोस्। भावना यस्तो प्रकारले छ, हेर्दा हेर्दै आफ्नै आँखा अघिल्तिर प्रेमको त्यो विशाल साम्राज्य जलेर खरानी भएको थियो। नायकको आँखा अघिल्तिरै यो घटना घटेको श्रोतागण, तर उसको ओठ मौन थियो, चुपचाप थियो। बोल्न पर्ने त लाखौँ थिए नि, तर ऊ बोल्न सकिरहेकै थिएन। तब उसलाई सारा संसारले निष्ठुरी भनेर सङ्केत गरेको थियो, औँल्याएको थियो। सुन्नुहोस् यस्तै खालको भावनासँग मिलोजुल्लो एउटा गीत जोडेको छ गायक उदय सोताङको स्वरमा, जसमा छ शब्द सङ्गीत सुरज मोक्तानको।

तर यता प्रेसीको मनले चाहिँ उसको मनको हाल बुझिदिएकी थिए। यसैले त उसको सबै थोक जलिसक्दा पनि प्रेसीको मुटुमा उसको निम्ति ठूलो ठाउँ अझै थियो, माया थियो, श्रद्धा थियो। यस्तो भावलाई अभिव्यक्त गरेकी छिन् अभिज्ञ गायिका भानिका प्रधानले गीत भवेश भवरीको, सङ्गीत सुरज मोक्तानको।

बलियो भएर आएको छ। अब त यो निर्दयी संसार अघिल्तिर एउटा वीर योद्धा भएर उभिदिएको छ ऊ। अब त चट्टान जस्तै छ उसको मन, अभेद्य अजेय। गायक कर्म ग्यालसेन बमजन, गीत दिनेश अधिकारी, संगीत पुनःपल्ट सूरज मोक्तानकै।

यो त थियो आजको स्पन्दन। कस्तो लाग्यो? प्रतिक्रिया अवश्य जाहेर गर्नुहोला है त। भन्दै अब आजको यस अङ्कबाट हाम्रा प्राविधिक मित्र शील ब्राह्मण अनि प्रसारण सहयोगी पासाङ दोर्जे शेर्पा लगायत तपाईँको सहयात्री म बिरेन पनि अब यहाँहरूको समक्षबाट ओझलमा पर्दछु। 8 बजे रेली गर्नेछौँ दिल्ली केन्द्रका समाचार। तबसम्मलाई सुन्नुहोस्, यस गीतलाई अनि दिनुहोस् हामीलाई बिदा। नमस्ते।

समाचारपछिको समय हो भनेको ठिक 8:30 अनि 7 सेकेन्ड भइरहेको। अहिले घरी हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। कथा सफलताको जीवन मृत्युको यो विशाल रङ्गमञ्चमा अभिनय त्यो चाबी हो जसले यहाँ सुनिश्चित गर्दछ सङ्घर्ष अनि सफलताका कथाहरू। जति राम्रो अभिनय त्यति नै रोचक सङ्घर्ष, जति रोचक सङ्घर्ष त्यति नै ठुलो सफलता पनि। यस्तोमा कथा सफलताको यो अङ्कमा आज हामीले श्रोताहरू समक्ष हिन्दी सिने जगतकी एकजना यस्तै जुझारु अभिनेत्रीको सङ्घर्ष अनि सफलताको कथा लिएर आएका छौँ जसले भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको रूपमा अवर्णनीय ख्याति कमाइन्। उनको नाम हो श्रीदेवी। साँच्चै नै अभिनय संसारमा अभिनेत्री श्रीदेवीको सङ्घर्ष अनि सफलताको कथा अत्यन्तै प्रेरणादायी र अद्भुत छ। कार्यक्रमबाट हजुर सबै सम्पूर्णमा सहयात्री म वीरेनको हार्दिक अभिवादन।

0: भारतको मद्रास राज्यको मिनामपत्ती प्रान्तमा 13 अगस्त 1963 पिता अय्यप्पन र माता राजेश्वरीको कोखबाट जन्मिएकी श्रीदेवीको वास्तविक नाम श्री अम्मा यङ्गर अय्यप्पन थियो। उनको सङ्घर्ष अनि सफलताको यात्रा उनी 4 वर्ष मात्रै पुगेकी अबोध बालपनबाटै आरम्भ भएको थियो भन्दा सायद श्रोतालाई यहाँ निकै नै अचम्म लाग्दो हो, तर यो सत्य हो। कारण श्रीदेवीले साँच्चै नै आफ्नो करियरको सुरुवात एकजना बाल कलाकारको रूपमा आफू मात्रै 4 सालकी छँदै 1967 तमिल चलचित्र कन्दन करुणाईबाट गरेकी थिइन्। बाल्यकालमै उनको अभिनय भङ्गमा यति विघ्न सठिक थियो कि त्यसपछि त श्रीदेवीले लगालगे नाम नादु, प्रार्थनाई र बाबु जस्ता दक्षिण भारतीय चलचित्रहरूमा आफ्नो बालपनका बहुमूल्य उमेरहरू अर्पिँदै गइन् र आफू 8 वर्षकी छँदै नै सन् 1971 बालिका श्रीदेवीले पुम भट्टा नामक चलचित्रमा सर्वोत्कृष्ट अभिनय गरे बापत सर्वश्रेष्ठ बाल कलाकारको केरल राज्य फिल्म पुरस्कार जित्न पुगिन्। सम्भवतः आफ्नो सङ्घर्ष अनि सफलताको यात्रामा यो नै उनको सबैभन्दा पहिलो जित थियो। तर यसरी अत्यन्तै सानो उमेरदेखि नै आफू अभिनय क्षेत्रमा व्यस्त भइदिनु पर्दा यता आफ्नो पढाइ लेखाइ धरी राम्ररी गर्न नपाएकी तथ्य व्यक्त गर्दै निकै पछि सन् 2013 सालतिर अभिनेत्री श्रीदेवीले द न्यू इन्डियन एक्सप्रेस नामक अखबारमा यसो भनेकी छन्, म स्कुल र कलेजको पढाइबाट चाहिँ वञ्चित नै रहेँ, तर मैले फिल्म इन्डस्ट्रीमा काम गर्ने मौका पाएँ अनि मैले कुनै प्रकारको विघ्न बाधातिर ध्यान नदिँदै काममा नै समर्पित भइदिएँ र बाल कलाकारदेखि सिधै अभिनेत्री बन्न पुगे। सोच्ने समय नै थिएन अनि म यसको निम्ति आभारी थिएँ। बाल्यकालदेखि लिएर किशोरी अवस्थाका केही वर्षहरू दक्षिण भारतीय चलचित्रमा खर्चिएपछि श्रीदेवीले 1975 लोकप्रिय फिल्म जुलीबाट हिन्दी सिने जगतमा पदार्पण गरेकी हुन्, जसमा उनले जुलीकी बहिनी आइरिनको भूमिका निभाएकी थिइन्। तर सन् 1979 प्रदर्शित चलचित्र 16वां सावनबाट उनले सही अर्थमा नायिकाको रूपमा हिन्दी सिनेमामा आफ्नो पहिचान बनाउन थालिन् भने 1983 रिलिज भएको अत्यन्तै सफल चलचित्र हिम्मतवालाले चाहिँ श्रीदेवीलाई रातारात बलिउडमा स्थापित गराइदियो, जसमा उनलाई जितेन्द्रको अपोजिट कास्ट गराइएको थियो। चलचित्र हिम्मतवालामा भएको उनको नृत्य नम्बर नैनोमै सपना सपनामी सजना शीर्षक गीत अत्यन्तै लोकप्रिय हुन पुग्यो, जसको सन्दर्भमा रेडिफले भन्यो कि यो गीतमा श्रीदेवीका गहनाले सजिएको परिधान र हेड गियरले सबैको दिल जित्न पुग्यो।
1: तुम ये जानते नहीं हम कौन हैं और क्या कर सकते हैं?
2: क्या कर सकती हो?
1: काट लूंगी।
0: त्यसपछि चाहिँ श्रीदेवीले कहिले पनि पछिल्तिर फर्केर हेरिनन्। यसको लगतै पछि उनले तोहफा फिल्ममा आफ्नो प्रतिभा झल्काइन्, जुन 1984 सबैभन्दा धेर कमाइ गर्ने हिन्दी चलचित्र साबित हुन पुग्यो र जसले श्रीदेवीलाई बलिउडका अग्रिम पङ्क्तिका अभिनेत्रीहरूको लहरमा ल्याएर उभ्याइदियो। यसको निम्ति फिल्म फेयर पत्रिकाले उनलाई कवर पृष्ठमा निसन्देह नम्बर 1 घोषित गर्यो। यी समयहरूमा जितेन्द्र श्रीदेवीको हिट जोडीले लगालगी 16 वटा चलचित्रहरूमा एकैसाथ आएर सिनेमाको पर्दामा आगो सल्काइदिए, जसमा हिम्मतवाला र तोहफा सँगसँगै झनी दोस्त, जस्टिस चौधरी, मवाली, बलिदान, औलाद, स्वागन, घर संसार अनि धर्म अधिकारी जस्ता चलचित्रहरू परेका छन्। यसबाहेक सन् 1983 आएको अर्को निकै चर्चित फिल्म सदमाले चाहिँ तर श्रीदेवीलाई व्यापक आलोचनात्मक प्रशंसा पनि प्राप्त भयो, जसमा स्मृति भ्रंशले पीडिता महिलाको रूपमा श्रीदेवीको अभिनयलाई इन्डियन एक्सप्रेसले उनको गरिमामय करियरमा एउटा कोसी ढुङ्गा भनी बतायो। सन् 1984 1987 बीच नयाँ कदम, मकसद र नजराना जस्ता चलचित्रहरूमा श्रीदेवी राजेश खन्नाको जोडीले पनि उत्तिकै धुम मचायो। 1986 नागिनमा श्रीदेवीको नागिन नृत्य मै तेरी दुश्मन दुश्मन तु मेरा आजसम्म पनि बलिउडको प्रसिद्ध नागिन नृत्यहरूको श्रेणीमा पर्दछ।
1: मेरी जान तो जाएगी भेरनाथ, मगर मैं तुझे भी जिंदा नहीं छोडूंगी।

1992-93 हलिउड मुभी जुरासिक पार्कमा पनि श्रीदेवीलाई अफर आएको हो, तर त्यसलाई चाहिँ उनले खारेज गरिदिन्। एउटा लामो अन्तरालपछि उनी पुनः 2012 इङ्ग्लिस विङ्ग्लिस र 2017 मम जस्ता चलचित्रहरूमा देखा परिन्। तर अचानक 24 फरवरी 2018 दुबई संयुक्त अरब अमिरातमा यिनै प्रतिभाशाली अभिनेत्री श्रीदेवीको रहस्यमय ढङ्गमा निधन हुन पुग्यो। उनका श्रीमान बोनी कपूर हुन् भने दुई छोरीहरू जानवी र खुसी हुन्। श्रीदेवीलाई एउटा राष्ट्रिय फिल्म पुरस्कार, 7 फिल्मफेयर पुरस्कार अनि पद्मश्री लगायत धेरै सम्मानहरूले विभूषित गरिसकिएको छ।

नमस्कार श्रोतागण, यो त्यो थियो हिन्दी सिने जगतकी एक अद्वितीय अभिनेत्री श्रीदेवीको सङ्घर्ष अनि सफलताको कथा। कस्तो लाग्यो? प्रतिक्रिया अवश्य जाहेर गर्नुहोला भन्दै अब कथा सफलताको यो अङ्कबाट प्रस्तोता लेखनाथ राईको साथमा सयत्री म वीरेन पनि अहिले चाहिँ हजुरहरूको समक्षबाट ओझेल पढ्न चाहन्छु। नमस्ते।

0: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: र सन्देशपछि अब सुन्नुहोस् लोकगीत युगल शर्मा, गङ्गा प्रसाद सापकोटा अनि देवीकला सापकोटाको स्वरमा।

हेगल योगगीत पछि सदागण अब आउनुहोस् कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ कार्यक्रम योजना अनि केही सुमधुर हिन्दी फिल्म सङ्गीत। सदन आजको योजनाको विषयवस्तु रहेको छ प्लास्टिक मुक्त भारत अर्थात् प्लास्टिक फ्री इन्डिया। अनि यस चर्चामा जानुभन्दा पहिला तर सुन यहाँनिर एउटा हिन्दी फिल्म सङ्गीत र हिन्दी फिल्म सङ्गीतको आजको यस अङ्कमा सोधागन हामी प्रथममा सम्झिरहेका छौँ अहिले भर्खरै आज खबर आएको सुमन कल्याणपुर दिवंगत हुनुभएको खबरलाई स्मरण गर्दै सुमन कल्याणपुरको स्वरमा रहेको एउटा फिल्मी गीत यहाँ समक्ष हामी राखिरहेका छौँ। साथमा छन् गायक मोहम्मद रफी पनि। यस गीत हो फिल्म साज और आवाजबाट।

0: महान गायिका सुमन कल्याणपुरलाई सत सत नमन।
1: दस लाख की लॉटरी मुझे,
2: फर्जी ऑफर्स से सावधान।
3: आरबीआई कहता है
2: जानकार बनिए, सतर्क रहिए।
0: यो सन्देशपछि अब आउनुहोस् न आजको योजनाको विषयवस्तुलाई, जो रहेको छ प्लास्टिक मुक्त भारत। प्लास्टिक मुक्त भारत या प्लास्टिक फ्री इन्डिया पर्यावरण संरक्षणको दिशामा देशको एउटा ठूलो सङ्कल्प हो। यसको उद्देश्य सिङ्गल युज प्लास्टिकको उपयोगलाई पूर्ण रूपले समाप्त गर्नु अनि प्लास्टिक अपशिष्टको कारण पर्यावरण र स्वास्थ्यमा हुनेवाला नोक्सानीबाट बचाउनु रहेको छ। प्लास्टिक गैर बायोडिग्रेडेबल हुँदछ, जसलाई नष्ट हुनमा सैकडौँ वर्ष लाग्नेछ। प्लास्टिक जलाउँदाखेरि निस्किने विषालु ग्यासले श्वास सम्बन्धी बिरामीहरू उत्पन्न हुँदछ भने खोला नाला र समुद्रमा जम्मा भइरहेका प्लास्टिकले जलीय जीवहरूको जीवनलाई समेत गम्भीर रूपले खतरामा पारिरहेको छ। यस्तोमा भारत सरकारले देशभरिका कैयन एकल उपयोग प्लास्टिकका वस्तुहरूमाथि प्रतिबन्ध लगाएको छ। सिक्किम प्लास्टिक व्यवसाय विभागमाथि प्रतिबन्ध लगाउने भारतकै पहिलो राज्य हो, जसले 1998 नै यस दिशातर्फ महत्त्वपूर्ण कदम उठाएको थियो। केन्द्र सरकारको स्वच्छ भारत मिसन योजना अन्तर्गत प्लास्टिक अवशिष्ट प्रबन्धनमाथि विशेष जोड दिइँदैछ। पर्यावरण अनि जलवायु परिवर्तन मन्त्रालयद्वारा सर्वजनसाधारणलाई प्लास्टिक अवशिष्टको विरुद्ध जागरुक गराइँदैछ। यही त थियो आजको चर्चा योजनाको, जो थियो टपिक प्लास्टिक मुक्त भारत शीर्षकमा। सतगन यो जानकारी पछाउँ, अब सुनौ कार्यक्रमको अर्को फिल्म सङ्गीत, फिल्म मेरे हम सफरबाट लता मङ्गेशकर अनि मुकेश कोइगल शर्मा, गीतमा बोल स्वानन्द बक्सीको अनि धुन कल्याणजी आनन्दजीको।

0: अब सुन्नुहोस् 9 बजेको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपति ओ मिङ आन लिङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। छलफल दुई देश बीचको ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई अझ सुदृढ पार्न केन्द्रित हुनेछ। वार्तामा सुरक्षा र कनेक्टिभिटी लगायत पारस्परिक सहयोगसँग सम्बन्धित विभिन्न मुद्दाहरूलाई पनि समेटिनेछ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिज साँझ नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपतिसँग पनि भेट गर्नुभयो। राष्ट्रपति आङ लिङ 5 दिने भारत भ्रमणमा शनिबार बिहारको गया आइपुग्नु भएको हो। उहाँसँगै उच्च स्तरीय प्रतिनिधि मण्डल पनि रहेको छ। राष्ट्रपतिको रूपमा यो उहाँको पहिलो भारत भ्रमण हो। राष्ट्रपति आङ लिङ भोलि मुम्बई पनि जानुहुनेछ, जहाँ उहाँले उद्योग र व्यापार समुदायका प्रतिनिधिहरूसँग भेट गर्नुहुनेछ। भारत र बंगलादेशले 8 जुनदेखि 11 सम्म नयाँ दिल्लीमा आफ्नो द्विवार्षिक महानिर्देशक स्तरीय सीमा वार्ता गर्नेछन्। बंगलादेश राष्ट्रवादी पार्टी बीएनपी नेतृत्वको सरकार ढाकामा सत्तामा आएपछि यो दुई देशहरू बीचको पहिलो बैठक हुनेछ। बंगलादेश प्रतिनिधि मण्डलको नेतृत्व सीमाघाट बंगलादेश बीजीबीका महानिर्देशक मेजर जनरल मोहम्मद अशरफ फरजनान सिद्दिकीले गर्नेछन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सीमा सुरक्षा बल बीएसएफका महानिदेशक प्रवीण कुमारले गर्नेछन्। दुवै देशका अधिकारीहरूका अनुसार छलफल सीमामा बार लगाउने, अवैध बसाई सराई र कथित सीमा हत्यामा केन्द्रित हुने सम्भावना छ। दुवै पक्षले लागू औषध र हतियार तस्करी, मानव बेचबिखन, सीमा नदीहरूको संरक्षण, पानी बाँडफाँडका मुद्दाहरू, सीमा पूर्वाधार र ड्रोन घुसपेट जस्ता उदयमान सुरक्षा चुनौतीहरूबारे पनि छलफल गर्न सक्छन्। अधिकारीहरूले दुई देशको व्यापार, दुवानी, कन्सुलर मामिला र जलस्रोत सहयोगमा छलफल पुनः शुरू गर्ने तयार गरिएको बताएको छ। आकाशवाणी समाचार सेवा विभागले आज राति 9:30 आफ्नो सार्वजनिक भाषण कार्यक्रममा गर्मीको समयमा सुरक्षा, सावधानी र सुरक्षा सम्बन्धी छलफल प्रसारण गर्नेछ। सफदरजंग अस्पतालको चिकित्सा विभागकी डाक्टर रूपाली मलिक छलफलमा भाग लिनुहुनेछन्। कार्यक्रमको क्रममा श्रोताहरूले विषयसँग सम्बन्धित प्रश्नहरू सोध्न सक्नेछन्। प्रश्न सोध्ने नम्बरहरू यस प्रकार छन्: 011-2331-4-8, 011-2371-1-1-1-7, 011-2371-1-1-0 छ। प्रश्नहरू व्हाट्सएप नम्बर 92890-940-44 पनि सोध्न सकिनेछ। व्हाट्सएप आस्क एआईआर प्रश्नहरू एक्समा पनि पोस्ट गर्न सकिनेछ। प्रसिद्ध गायिका सुमन कल्याणपुरको हिज उहाँको मुम्बई निवासमा निधन भयो। उहाँ 79 वर्षकी थिइन्।

वहां 1950 देखि 1970 को दशकसम्म चलचित्र संगीतमा हिन्दी मराठी र अन्य धेरै भारतीय भाषाहरूमा सुमधुर गायनका लागि परिचित हुनुहुन्थ्यो। उहाँको जन्म जनवरी 28, 1937 बंगलादेशको ढाकामा भएको थियो। उहाँले 1950 को दशकको मध्यमा हिन्दी चलचित्रमा डेब्यू गर्नुभयो र दिग्गज संगीतकार र गायकहरू विशेष गरी मोहम्मद रफीसँग संयोग गीतहरू गाउनुभएको थियो। उहाँको केही प्रसिद्ध गीतहरूमा आजकल तेरे मेरे प्यार के चर्चे, नाना करते प्यार, तुमने पुकारा और हम चले आए समावेश सन। महाराष्ट्र का राज्यपाल जिष्णु देव वर्मा, मुख्यमंत्री देवेंद्र फडणवीस, उप मुख्यमंत्री एकनाथ शिंदे र सुनेत्रा पवार र केन्द्रीय मंत्री नितिन गडकरीले सुमन कल्याणपुर को निधन में शोक व्यक्त गरेका छन्। बुद्ध पूर्णिमा 2026 को अवसर में भगवान बुद्ध का प्रमुख शिष्यहरू अहर्त सारीपुत्र र अहर्त महामौदयालन का पवित्र अवशेषहरूलाई मंगोलिया को राजधानी उलानबटार स्थित गान्दा तेग चेनलिंग मठ में विधिवत स्थापित गरेको छ। ती भग्नावशेषलाई भारतबाट 10 दिने प्रदर्शनीका लागि मंगोलिया लगिएको संस्कृति मन्त्रालयले जनाएको छ। प्रदर्शनको उद्घाटन आसामका गवर्नर लक्ष्मण प्रसाद आचार्य र मंगोलियाका लागि भारतीय राजदूत अतुल मल्हारी गोटसुर्वेको उपस्थितिमा भएको थियो। मौसम विभागले आगामी 4 दिनमा महाराष्ट्रमा मेघगर्जन, चट्याङ, तेज हावा र भारी वर्षाको पूर्वानुमान गरेको छ। विभागका अनुसार कोंकण, मध्य महाराष्ट्र, मराठमाडा, उत्तर महाराष्ट्र र विदर्भ जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा, मेघगर्जन र तेज हावा चल्ने सम्भावना व्यक्त गरेको छ। नासिक, जलगाउँ, दुले, नन्दुरबार, छत्रपति, सम्भाजीनगर, अकोला, अमरावती, वर्धा र यावतमाल लगायत धेरै जिल्लाहरूमा 50-60 किलोमिटर प्रति घण्टाको गतिमा चट्याङ, असिना र तेज हावासँगै मेघगर्जन हुने अनुमान व्यक्त गरेको छ। 9 बजेको समाचार पूरा भयो। अहिले 9:25 मिनटमा समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

तत्वधगन 9 बजेको समाचारपछि यहाँले पुनः स्वागत छ हाम्रो यस प्रसारणमा। र अबको यो समय हो हिन्दी फिल्म सङ्गीतकै, र आजको सङ्ख्यामा हामी लिहार समक्ष लिएर आएका छौँ एकै गायिका सुमन कल्याणपुरका स्वरमा केही विविध हिन्दी फिल्म सङ्गीतहरू। सुमन कल्याणपुर जो भारतीय हिन्दी फिल्म सङ्गीतकी एक पुराना अनि वरिष्ठ गायिका हुनुहुन्थ्यो, उहाँको निधन हालैमा भएको हामीले खबर पाइरहेका छौँ। र सुमन कल्याणपुरले धेरै हजारौँ गीतहरू गाएका छन् जुन गीतहरू अमर अजर छ। सुमन कल्याणपुरको गायिकामा एउटा यो विशेषता पनि थियो कि उनको स्वर महान पार्श्व गायिका लता मङ्गेशकरसँग एकदमै मिल्ने गर्दा थियो, अनि श्रोतागणहरू कोही कोही बेला झुक्किने पनि गर्थे कि यो गीत लता मङ्गेशकरले नै गाएकी हुन् भनेर, तर वास्तवमा त्यो गीत सुमन कल्याणपुरले गाएकी हुन्थिन्। यस्तै प्रकारको उनको फिल्मी करियरमा धेरै रोचक प्रसङ्गहरू पनि रहेको छ। सुमन कल्याणपुरले आज हामी सम्झिन्छौँ अनि सुनिरहेछौँ केही सुमधुर हिन्दी फिल्म सङ्गीत उनकै स्वरमा। त सुन्नुहोस् पहिलो हिन्दी फिल्म सङ्गीत, फिल्म जहाँ प्यार मिलेबाट गायिका सुमन कल्याणपुरको स्वरमा।

एउटा थियो प्रसिद्ध पार्श्व गायिका सुमन कल्याणपुरको स्वरमा रहेको अत्यन्तै सुमधुर अनि अमर फिल्म सङ्गीत, फिल्म जहाँ प्यार मिलेबाट। सुमन कल्याणपुरको गायिकामा गायकीमा धेरै रङहरू पनि रहेको छ। उनको स्वरमा या त फिल्मी भजन होस् या त फिल्मी गीत होस्, माया प्रेमको गीत रहेको होस् या त बिछोड वेदनाका गीतहरू, सबैमा उनको स्वरले जीवन्त रङ भर्ने गर्दथ्यो। अब सुनौ अर्को सुमधुर फिल्म सङ्गीत गायिका सुमन कल्याणपुरको स्वरमा, फिल्म साज और आवाजबाट।

0: গুজরাট টাইটান্সকে 5 উইকেটে হারিয়ে রয়্যাল চ্যালেঞ্জার্স বেঙ্গালুরু টানা দ্বিতীয়বার আইপিএল ক্রিকেটে চ্যাম্পিয়ন হয়েছে। আহমেদাবাদের নরেন্দ্র মোদি স্টেডিয়ামে গতকাল ফাইনালে বেঙ্গালুরু টস জিতে গুজরাটকে প্রথমে ব্যাট করতে পাঠায়। গুজরাট 20 ওভারে 8 উইকেটে 155 রান তোলে। রান তাড়া করতে নেমে বেঙ্গালুরু 5 উইকেট হারিয়ে 2 ওভার বাকি থাকতেই জয়ের লক্ষ্যে পৌঁছে যায়। বিরাট কোহলি 75 রানে অপরাজিত থাকেন। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। প্রধানমন্ত্রী নরেন্দ্র মোদী আজ নতুন দিল্লিতে মায়ানমারের রাষ্ট্রপতি উ মিং অং হ্লাংয়ের সঙ্গে বৈঠকে বসবেন। কেন্দ্রীয় কৃষি ও কৃষক কল্যাণমন্ত্রী শিবরাজ সিং চৌহান আজ মধ্যপ্রদেশের রায়সেন জেলা থেকে ক্ষেত বাঁচা অভিযানের সূচনা করবেন। পশ্চিমবঙ্গে রাজ্য মন্ত্রিসভার আজ সম্প্রসারণ। বিধানসভায় সই জালিয়াতির অভিযোগে তদন্তে তৃণমূল কংগ্রেসের সাধারণ সম্পাদক অভিষেক বন্দ্যোপাধ্যায়কে আজ তলব করেছে সিআইডি। খবর এখনকার মতো শেষ হল।
1: আকাশবাণী হো সমাচার উষা কিরণবাট শুনহোস। প্রথমমা মুখ্য সমাচার। প্রধানমন্ত্রী নরেন্দ্র মোদীলে আজ নয়া দিল্লিমা মিয়ানমারকা রাষ্ট্রপতি উ মিন অংলাইনকো সাথ দ্বিপক্ষীয় বার্তা গর্নুহুনেছ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्री परिषद विस्तार गर्नुहुनेछ। मन्त्री परिषदमा 35 जना नयाँ मन्त्रीहरू सामेल हुनेछन्। राज्यपाल आरएन रविले पत्रकारितामा सक्रिय रहेका र महत्वपूर्ण सामाजिक मुद्दाहरूलाई उजागर गर्ने पत्रकारहरूलाई देवर्षी नारद सार्थक जीवन सम्मान 2026 प्रदान गर्नुभएको छ। केन्द्रीय राज्यमन्त्री एवं भाजपा नेता डाक्टर सुकान्त मजुमदारले तृणमूल काँग्रेसका नेताहरूको लागि भाजपामा कुनै ठाउँ छैन भनी स्पष्ट पार्नुभएको छ र भाजपा अध्यक्ष श्री नितिन नवीनको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्रता पार्टी रासपाका माननीय अध्यक्ष श्री रवि लामिछाने जुन 1 देखि जुन 5 सम्म भारत भ्रमणमा रहनुहुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपति यु मिन आङ ह्लाइनको साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। यस अवधि दुवै देशहरूको बीच ऐतिहासिक र सभ्यतागत सम्बन्धहरूलाई अझ बलियो गर्नमाथि चर्चा हुनेछ। साथै बातचितमा सुरक्षा र सम्पर्कसहित आपसी सहयोगसित जोडेका विभिन्न मुद्दाहरूमा पनि विचार विमर्श हुनेछ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिज साँझ नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नुभयो। राष्ट्रपति यु आङ ह्लाइङ गत शनिबार 5 दिनको भारत भ्रमणमा बिहिबारको गया आइपुग्नुभयो। उहाँको साथ एक उच्चस्तरीय प्रतिनिधिमण्डल पनि रहेका छन्। राष्ट्रपतिको रूपमा यो उहाँको पहिलो भारत भ्रमण हो। राष्ट्रपति आङ ह्लाइङ भोलि मुम्बई जानुहुनेछ, जहाँ उहाँले उद्योग तथा व्यापार जगतका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्री परिषद विस्तार गर्नुहुनेछ। मन्त्री परिषदमा 35 जना नयाँ मन्त्रीहरू सामेल हुनेछन्। शपथ ग्रहण समारोह आज बिहान 11 बजे लोकभवनमा आयोजना हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले 9 मईमा 5 जना क्याबिनेट मन्त्रीहरूको टोलीसँग पदभार ग्रहण गर्नुभएको थियो। मन्त्री परिषद विस्तारपछि राज्य सरकारमा मन्त्रीहरूको कुल संख्या 41 पुग्नेछ। यो संख्या 294 सदस्यीय पश्चिम बंगाल विधानसभा को लागि तोकेको संवैधानिक सीमाभित्र हुनेछ। हालैमा सम्पन्न भएको पश्चिम बंगाल विधानसभा चुनावमा तृणमूल काँग्रेस परास्त भएपछि केही नेताहरू भाजपामा सामेल हुने चर्चा चलिरहेको समयमा केन्द्रीय राज्यमन्त्री एवं भाजपा नेता डाक्टर सुकान्त मजुमदारले स्पष्ट पारेका छन्, तृणमूल काँग्रेसका नेताहरूको लागि भाजपामा कुनै ठाउँ छैन। हिज आइतबार पूर्व वर्धमानमा पत्रकारहरूसित बातचित गर्दै सुकान्त मजुमदारले भन्नुभयो, ममता ब्यानर्जीको हारपछि तृणमूल काँग्रेसका केही नेताहरूले पार्टी छोड्ने प्रयास गरिसकेका छन्। दावी गर्दै भन्नुभयो, यिनीहरूमध्ये केही नेताहरूले भाजपाको सदस्यता लिने इच्छा पनि व्यक्त गरेका थिए। उहाँले भन्नुभयो, हामीले उनीहरूलाई स्पष्ट रूपमा बताइदिएका छौं कि भाजपामा उनीहरूको लागि कुनै स्थान छैन। तृणमूलका नेताहरू त्यहीँ बस्नुपर्छ जहाँ उनीहरू छन्। ममता ब्यानर्जीको कामकाजलाई अगाडि बढाउनको लागि केही नेताहरू पार्टीमा बस्न आवश्यक पनि छ। सुकान्त मजुमदारको उक्त बयानलाई राज्यको परिवर्तित राजनैतिक परिस्थितिमा महत्वपूर्ण मानिन्दैछ। विश्व संवाद केन्द्र उत्तर बंगद्वारा हिज आइतबार सिलगढ़ीको दीनबन्धु मञ्चमा देवर्षी नारद जयन्ती समारोह एवं देवर्षी नारद सार्थक जीवन सम्मान 2026 समारोहलाई सम्बोधन गर्नुहुँदै राज्यपाल श्री आरएन रविले प्रमुख अतिथिका रूपमा लोकतन्त्रमा पत्रकारिताको महत्वपूर्ण भूमिकामाथि प्रकाश पार्नुहुँदै पत्रकारहरूले निष्पक्ष र सत्यवादी रहनुपर्ने र समाजको वास्तविक स्वरूप उजागर गर्नुपर्ने बताउनुभयो। उहाँले जिम्मेवार पत्रकारिताको आवश्यकतामाथि जोड दिनुभयो। त्यही वक्ताहरूले देवर्षी नारदलाई विश्वको पहिलो सन्देशवाहक र संचारको प्रतीकको रूपमा पनि सम्झना गर्दै देवर्षीले जनतालाई सूचना प्रवाह गर्ने परम्परा स्थापित गरेको आजको आधुनिक पत्रकारिताको जग भएको बताए। कार्यक्रममा उत्तर बंगालका विभिन्न जिल्लाका पत्रकार जनप्रतिनिधि र प्रबुद्ध व्यक्तिहरूको ठूलो संख्यामा सहभागिता थियो। कार्यक्रमको मुख्य आकर्षण वरिष्ठ पत्रकारहरूको सम्मान थियो। लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका र महत्वपूर्ण सामाजिक मुद्दाहरूलाई उजागर गर्ने पत्रकारहरूलाई देवर्षी नारद सार्थक जीवन सम्मान 2026 प्रदान गरिएको थियो। आयोजकहरूका अनुसार यो सम्मान जनहितमा उनीहरूको योगदानको कदर गर्दै प्रदान गरिएको हो। राज्यपालद्वारा सम्मानित पत्रकारहरूमा सुमन कल्याण भद्र कुचबिहार बंगाली मीडिया, राधा माधव शाह रायगंज उत्तर दिनाजपुर अंग्रेजी मीडिया, राजीव कुमार झा सिलगढ़ी हिन्दी मीडिया, विजय बान्तबा गान्तोक नेपाली मीडिया र श्रीमती तुम्पा सूत्रधर डुवर्स सामाजिक मीडिया समावेश थिए। सम्मानित पत्रकारहरूलाई प्रमाणपत्र स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विश्व हिन्दू परिषदको नारी संगठन दुर्गा वाहिनीद्वारा सिलगढ़ी महानगरमा लोकमाता देवी अहिल्याबाई होलकरको 301 जयन्तीमा एक विशाल पथयात्रा निकालेको थियो। हिन्दी हाई स्कूलबाट प्रारम्भ भएर सहरको भ्रमण गर्दै पानी ट्याङ्की मोडमा सम्पन्न भएको पदयात्रामा 250 भन्दा अधिक दुर्गा वाहिनीकी नारीहरूले भाग लिएकी थिइन्। यस पदयात्राको उद्देश्य अहिल्याबाईको प्रेरणादायी विचारहरूलाई घर घरसम्म पुर्याउनु रहेको थियो भने यसको उद्देश्य बालिकाहरू र महिलाहरूलाई आत्मनिर्भर, शारीरिक रूपले सशक्त, आत्मरक्षामा सक्षम र वैचारिक रूपले जागरूक बनाउनु रहेको थियो। शिविरमा दुर्गा वाहिनीले शौर्यपथ परेड पनि निकालेका थिए। यसमा केही बालिकाहरूले वीरङ्गना लक्ष्मीबाई, भारत माता र दुर्गा माताको पहिरनमा भाग लिएका थिए। यस कार्यक्रममा संघका प्रान्त संघचालक ऋषिकेश शाह, प्रान्त प्रचारक श्यामा चरण राई, विश्व हिन्दू परिषदका प्रान्त मन्त्री लक्ष्मण बंसल, परिषदका जिल्ला सचिव किशन अग्रवाल, बजरंग दल संयोजक अमित गुप्ता, दुर्गा वाहिनी संयोजिका पूजा महतो, मातृशक्ति प्रमुख सोमा दे, कविता लोहिया लगायत अन्य उपस्थित रहेका थिए। पश्चिम बंगालका माननीय मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा आगामी 3 जूनका दिन हुन गइरहेको अन्नपूर्ण योजनाको उद्घाटन कार्यक्रमलाई ध्यानमा राख्दै दार्जीलिङ जिल्ला प्रशासनले तीव्र गतिमा काम अघि बढाएको छ। सबै सम्बन्धित क्षेत्रहरूमा पारिवारिक स्तरको तथ्याङ्क संकलन र प्रमाणीकरणको कार्यलाई जुन 2 तारिक दिउँसो 3 बजीभित्रै सम्पन्न गरी पोर्टलमा अपडेट गर्न कडा निर्देशन जारी गरिएको छ। यस कार्यलाई सफल बनाउन सम्पूर्ण सम्बन्धित कर्मचारीहरू बिदा नलिई निरन्तर प्रयासरत छन्। जोरबंग्लो सुकेपोखरी पञ्चायत समितिका सभापति अनि सदस्यहरू साथै खण्ड अन्तर्गतका सम्पूर्ण ग्राम पञ्चायतका प्रधान लगायत अन्य सदस्यहरूसँग जीटीए प्रमुख एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्र संस्थापक अध्यक्ष अनित थापाले भेटवार्ता गरेका छन्। अध्यक्ष अनित थापाले हिज जारी एक प्रेस विज्ञप्तिमा राजनीतिक परिवर्तनको गर्मी अब शिथिल हुँदै गएको महसुस उपस्थित पञ्चायतका सदस्यहरूले पनि अनुभूत गरेको कुरा बताए। उहाँले भन्नुभयो, मैले सबैलाई नतिनु भनेर अवगत गराएकै थिए। आजको बैठकमा सबैले मेरो कुरालाई सही रहेको बताए। उहाँले अघि भने कुनै कुराको पनि परिवर्तन हुँदा उथुल पुथुल हुनु स्वाभाविक हो। झन् राजनीतिमा परिवर्तन आउनु भनेको हावाको दिशा नै परिवर्तन हुनु हो। यसरी दिशा परिवर्तन भइरहेको समयमा जरा बलियो हुनेहरूलाई मात्र स्थिर रहन सक्छन्। पहिलेका पातहरू झर्ने निश्चित छ। आज यहाँ मसँग साथमा उभिनुहुने सबै बीजेपी पार्टीका हरिया पातहरू हुन्। खरसाङ स्कूल अफ म्युजिकको 19औं वार्षिक संगीत उत्सव हिज खरसाङको राज राजेश्वरी हलमा सम्पन्न भएको छ। यस वर्षको विषय सबिन राई स्पेशल रहेको थियो। यस वार्षिक संगीत उत्सवमा खरसाङ स्कूल अफ म्युजिकका म्युजिकल ब्यान्डहरूले सबिन राईका प्रसिद्ध गीतहरू प्रस्तुत गरेका थिए, साथै किबोर्ड, गिटार, ड्रम्स आदिमा प्रस्तुतिहरू दिएका थिए, जसलाई श्रोताहरूले मन्त्रमुग्ध भएर सुने। यस कार्यक्रममा सधैँ स्कूललाई समर्थन गर्ने सरोजा राई र नवीन प्रधान र 2021मा बाल अकादमी पुरस्कार प्रापक यस स्कूलका एक विद्यार्थी सुदर्शन प्रधानलाई सम्मान जनाइयो। यस कार्यक्रममा वर्षको ग्रेड परीक्षामा डिस्टिङसन ल्याउने 10 विद्यार्थीहरूलाई स्मृति चिन्ह प्रदान गरी सम्मानित पनि गरियो। खरसाङकी नारी स्रष्टा एवं शिक्षिका मीना लामा राईद्वारा लिखित पहिलो कृति मनभित्रको कोलाहल कविता संग्रह हिज आइतबार खरसाङमा लोकार्पण गरिएको छ। खरसाङको सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न उक्त पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार बिन्दा सुब्बाली गरेकी थिइन् भने प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार डाक्टर जीवन नामदुङ उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा साहित्यकारहरू क्रमैले ग्याल्पो लामा, जीबी बल, आशा मुखिया लामा, छिमी अङ्मु लामा, अमला सुब्बा, विष्णु ठकुरी, गणेश थापा, रश्मि राई, ऋषि राई, विनोद रसाइली लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र कवि मीना लामा राईको भाउलीबाट विधिवत रूपमा पुस्तक लोकार्पण गरियो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डाक्टर जीवन नाङदुङले यस पुस्तक लोकार्पण भएको घोषणा गरेका थिए। स्रष्टा परिचय उषा किरण सत्यदर्शीले राखेकी थिइन् भने लोकार्पित कविता संग्रहमाथि कवि कर्णविरहले समीक्षात्मक टिप्पणी राख्दै कवि मीना लामा राईद्वारा लिखित कविता संग्रहको शीर्षक मनभित्रको कोलाहल दुई शब्द मन र कोलाहलको विरोधाभास रहेको अनि वर्तमान मानिसको जीवनमा परिभाषित गर्ने प्रयास गरिएको बताए। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष श्री नितिन नवीनको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्रता पार्टी रासपाका माननीय अध्यक्ष श्री रवि लामिछाने जुन 1 जुन 5 भारत भ्रमणमा रहनुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपति ओ मिन लाइङको साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्री परिषद विस्तार गर्नुहुनेछ। मन्त्री परिषदमा 35 नयाँ मन्त्रीहरू सामेल हुनेछन्। राज्यपाल आरएन रविले पत्रकारितामा सक्रिय रहेका र महत्वपूर्ण सामाजिक मुद्दाहरूलाई उजागर गर्ने पत्रकारहरूलाई देवर्षी नारद सार्थक जीवन सम्मान 2026 प्रदान गर्नुभएको छ। र केन्द्रीय राज्यमन्त्री एवं भाजपा नेता डाक्टर सुकान्त मजुमदारले तृणमूल काङ्ग्रेसका नेताहरूको लागि भाजपामा कुनै ठाउँ छैन भनी स्पष्ट पार्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। बिहान 10 बजे अघिल्लो समाचार संस्करणका साथ पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोता, 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम हाम्रो संस्कार हाम्रो संस्कृतिमा यहाँहरू सम्पूर्णलाई म नवराजको न्यानो अभिवादन। श्रोता मित्र, हाम्रो संस्कार हाम्रो संस्कृति, हिजो हामी विविध जातिका संस्कार संस्कृति आदि विषयहरूमाथि कुराकानीहरू लिएर आउने गर्छौँ। सोही क्रममा आज हामी नेपाली समाजको निकै रोचक ऐतिहासिक र भावनात्मक विषय नेपाली लोककथा र जनविश्वासबारे विस्तृत रूपमा कुराकानी गर्नेछौँ।

श्रोताहरू, मानिसहरूको जीवन केवल आधुनिक प्रविधि, सहर, व्यस्ततामा मात्र सीमित हुँदैन। मानिसहरूको पहिचान उसको भाषा, संस्कृति, परम्परा र इतिहासले बनाइएको हुन्छ। हाम्रो नेपाली समाज पनि यस्तै मौलिक संस्कृतिहरूले भरिएको समाज हो, जहाँ गाउँघरका चौतारी, मेलपात, धारा, पँधेरा र आँगनमा बसेर कथा सुनाउने परम्परा थियो। सानोमा हजुरबा हजुरआमाले सुनाउनु भएको कथा आज पनि धेरैलाई सम्झना होला। राजा रानीका कथा, भूत प्रेतका रहस्यमय कुरा, बोल्ने जनावर, बुद्धिमान किसान, राक्षस र परीका कथाहरू, यी सबै नेपाली लोककथाका अमूल्य उदाहरण हुन्। लोककथा भनेको पुस्तौँदेखि पुस्तासम्म मौखिक रूपमा सुनाइँदै आएको कथा हो। यो कथाले केवल मनोरञ्जन मात्रै गर्दैन, मानिसलाई जीवन जिउने तरिका पनि सिकाउँछन्। कथामा लुकेको शिक्षा कहिल्यै पुरानो हुँदैन। उदाहरणका लागि, सत्य बोल्ने मानिस अन्त्यमा सफल हुन्छ भन्ने शिक्षा धेरै कथामा पाइन्छ। यस्तै, लोभी मानिसले दुःख पाउँछ, मेहनत गर्नेले सफलता पाउँछ भन्ने सन्देश पनि लोककथाले दिन्छ। श्रोतमित्र, हामी छौँ 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम हाम्रो संस्कार हाम्रो संस्कृतिमा, र आजको बसाइमा हामी कुराकानी गरिरहेछौँ नेपाली लोककथा र जनविश्वास। यस विषयमाथि कुराकानी गर्दा गर्दै अहिलेलाई भने एउटा मिठो गीत सुन्ने पालो भएको छ। सुन्दै गर्नुहोस् यो मिठो गीत। गीत पश्चात पुनः उपस्थित हुने नै छु कार्यक्रम हाम्रो संस्कार हाम्रो संस्कृति

श्रोतमित्र यहाँहरू सम्पूर्णलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। आजको विषयमा हामी कुराकानी गरिरहेछौँ नेपाली लोककथा र जनविश्वासमाथि। नेपाली जाति भनेको बहुभाषिक र बहुसांस्कृतिक जाति भएकोले नेपाली जातिभित्रका कथाहरू पनि विविध नै छन्। गुरुङ समुदायका आफ्नै कथा छन्, मगर समुदायका आफ्नै किंवदन्ती छन्। राई, लिम्बू, नेवार, थारू लगायत सबै जनजातिले आफ्नो मौलिक कथा जोगाएर राखेकै छ। कतिपय कथाहरू देवी देवतासँग सम्बन्धित हुन्छन्। कतै गाउँको उत्पत्तिको कथा सुनाइन्छ भने कतै कुनै रहस्यमय ठाउँको इतिहास। यस्तै कथाले समाजको पुरानो जीवनशैली र विश्वासलाई देखाउँछन्। श्रोताहरू, लोककथासँगै नेपाली समाजमा जनविश्वासको पनि ठुलो महत्त्व छ। जनविश्वास भनेको समाजले लामो समयदेखि सत्य मानेर अपनाउँदै आएको धारणा हो। हामीमध्ये धेरैले सुनेका छौँ, काग करायो भने पाहुना आउँछ, बिरालोले बाटो काट्यो भने अशुभ हुन्छ, राति नङ काट्नु हुँदैन, शुभ कार्य गर्न साइत हेर्नुपर्छ भन्ने कुरा। यस्ता विश्वासहरू पुस्तौँदेखि समाजमा चल्दै आएका छन्। कतिपय विश्वासहरू धार्मिक आस्थासँग जोडिएका छन् भने केही सामाजिक अनुभवका आधारमा बनेका छन्। पहिलेको समयमा मानिसहरू प्रकृतिसँग सधैँ नजिक थिए, त्यसैले हावा पानी जनावरको व्यवहार आदिलाई आधार मानेर धेरै विश्वासहरू बनेका थिए। तर समयसँगै समाज परिवर्तन हुँदै गएको छ। आजभोलि मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको प्रभावले मानिसहरूको जीवनशैली धेरै बदलिएको छ। पहिले बेलुकी सबै परिवार एकै ठाउँमा बसेर कथा सुन्थे। लोककथा सुनाउने परम्परा बिस्तारै हराउँदै गएको छ। नयाँ पुस्ताले आफ्नो मौलिक संस्कृति बिर्सन थालेका छन्। तर श्रोताहरू, यदि हामीले आफ्नो भाषा, संस्कृति र कथा बिर्सियौँ भने भविष्यमा हाम्रो पहिचान नै हराउन सक्छ। लोककथा केवल पुरानो कुरा होइन, यो हाम्रो इतिहास हो। जनविश्वास केवल विश्वास मात्र होइन, यो हाम्रो समाजको अनुभव र संस्कृतिको हिस्सा पनि हो। त्यसैले हामी सबैले आफ्ना पुराना कथा, लोकभाका, संस्कृति र परम्परालाई संरक्षण गर्नुपर्छ।

श्रोताहरू, आजको लागि यति नै। फेरि अर्को नयाँ र रोचक विषयको साथ भेटौँला। तबसम्मको लागि आफ्नो भाषा, संस्कृति र परम्परालाई माया गर्दै गर्नुहोस्। आजले भने प्रस्तुता मनन तामाङ लगायत म नवराजलाई पनि दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, खुसी रहनुहोस्, आनन्दित रहनुहोस्। हवस् त, नमस्ते।

0: हाम्रो संस्कार हाम्रो संस्कृति कार्यक्रमपछि अब सुन्नुहोस् 10 बजेको समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। दस राज्यहरूको 24 राज्यसभा सीटहरूको द्विवार्षिक चुनावको लागि अधिसूचना आज जारी गरिनेछ। यस चुनाव अन्तर्गत आन्ध्र प्रदेश, गुजरात र कर्नाटकमा 4-4 सीटहरू, राजस्थान र मध्यप्रदेशमा 3-3 सीटहरू, झारखण्डमा 2 सीटहरू र मणिपुर, मेघालय, अरूणाचल प्रदेश र मिजोरममा 1-1 सीटमा मतदान हुनेछ। पूर्व प्रधानमन्त्री र जनता दल एस नेता एसडी देवीगौड़ा, केन्द्रीय मन्त्री र भाजपा नेता जर्ज कुरियन र नवनीत सिंह, राज्यसभामा विपक्षका नेता र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे ती सदस्यहरूमा सामेल छन् जसको कार्यकाल यसै महिना समाप्त भइरहेको छ। यसको अतिरिक्त महाराष्ट्र, तमिलनाडु र ओडिसामा 1-1 राज्यसभा उपचुनावको लागि अधिसूचना आज जारी गरिनेछ। रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड माल्सले आज नयाँ दिल्लीमा भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको दोस्रो संवादको संयुक्त अध्यक्षता गर्नुहुनेछ। रक्षा मन्त्रालयका अनुसार बैठकमा रक्षा र सुरक्षा सहयोगलाई बलियो बनाउन, सेनाहरूको बीच तालमेल बढाउन, रक्षा उद्योगमा साझेदारी, सहविकास र सह उत्पादनको अवसरहरूमाथि चर्चा हुनेछ। हिन्द प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र सुरक्षालाई सुदृढ गर्ने दृष्टिकोणले पनि यो बैठक महत्वपूर्ण मानिएको छ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज मध्यप्रदेशको रायसेन जिल्लाबाट कृषि बचाउ अभियान सुरु गर्ने हुनेछ। यो अभियान 30 जुनसम्म जारी रहनेछ। अभियानको मुख्य उद्देश्य मलको सन्तुलित र उचित प्रयोगलाई प्रबन्धन गर्नु, मौसमसँग सम्बन्धित चुनौतीहरूको बीचमा किसानहरूलाई सल्लाह प्रदान गर्नु र पञ्चायत स्तरमा जनसहभागिता सुनिश्चित गर्नु हो। श्री चौहानले सबै राज्यका मुख्यमन्त्रीहरूलाई अभियानमा सामेल हुन अपील गर्नुभएको। उहाँले किसानहरूलाई किसान क्रेडिट कार्ड, प्रधानमन्त्री किसान सम्मान निधि, बाली बीमा योजना र माटो स्वास्थ्य कार्ड जस्ता योजनाहरूको लाभ प्रदान गर्न विशेष जोड दिने बताउनुभयो। कृषि मन्त्रीले जनसहभागिता मार्फत यो अभियानलाई व्यापक जनआन्दोलन बनाउन आह्वान गर्नुभएको छ। भारत र बङ्गलादेशले 8 जुनदेखि 11 सम्म नयाँ दिल्लीमा आफ्नो द्विवार्षिक महानिदेशक स्तरीय सीमा वार्ता गर्नेछन्। बङ्गलादेश राष्ट्रवादी पार्टी बीएनपी नेतृत्वको सरकार ढाकामा सत्तामा आएपछि यी दुई देशहरू बीचको पहिलो बैठक हुनेछ। बङ्गलादेश प्रतिनिधि मण्डलको नेतृत्व सीमा गार्ड बङ्गलादेश बीजेपीका महानिदेशक मेजर जनरल मोहम्मद अशरफ उजमान सिद्दिकीले गर्नेछन् भने भारतीय प्रतिनिधि मण्डलको नेतृत्व सीमा सुरक्षा बल बीएसएफका महानिदेशक प्रवीण कुमारले गर्नेछन्। दुवै देशका अधिकारीहरूका अनुसार छलफल सीमामा बार लगाउने, अवैध बसाई सराई र कथित सीमा हत्यामा केन्द्रित हुने सम्भावना छ। दुवै पक्षले लागु औषध र हतियार तस्करी, मानव बेचबिखन, सीमा नदीहरूको संरक्षण, पानी बाँडफाँडका मुद्दाहरू, सीमा पूर्वाधार र ड्रोन घुसपैठ जस्ता उदयमान सुरक्षा चुनौतीहरूबारे पनि छलफल गर्न सक्छन्। अधिकारीहरूले दुई देशले व्यापक व्यापार, ढुवानी, कन्सुलर मामिला र जलस्रोत सहयोगमा छलफल पुनः सुरु गर्ने तयारी गरिरहेको बताएका छन्। प्रसिद्ध गायिका सुमन कल्याणपुरको हिज मुम्बईस्थित उहाँको निवासमा निधन भएको छ। उहाँ 89 वर्षकी थिइन्। सुमन कल्याणपुर सन् 1950 1970 दशकसम्म चलचित्र, सङ्गीतमा हिन्दी, मराठी र अन्य धेरै भारतीय भाषाहरूमा सुमधुर गायनका लागि परिचित छन्। उहाँको जन्म 28 जनवरी 1937 बङ्गलादेशको ढाकामा भएको थियो। उहाँले सन् 1950 दशकको मध्यमा हिन्दी चलचित्रमा आफ्नो सुरुवात गरेकी थिइन् र अनुभवी सङ्गीतकार र गायकहरू विशेष गरी मोहम्मद रफीसँग कैयौँ गीतहरू गाएकी थिइन्। सुमन कल्याणपुर केही प्रसिद्ध गीतहरूमा आजकल तेरी मेरी प्यार की चर्चे, नाना करते प्यार तुमी से कर बैठे र तुमने पुकार हम चरे आए समावेश छन्। मराठी सङ्गीतमा पनि उहाँको महत्त्वपूर्ण योगदान छ। महाराष्ट्रका राज्यपाल जिष्णुदेव वर्मा, मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे र सुनेत्रा पवार र केन्द्रीय मन्त्री नितिन गडकरीले सुमन कल्याणपुरको निधनमा शोक व्यक्त गरेका छन्। वैश्विक काँचो तेलको मूल्यमा आज प्रारम्भिक कारोबारमा 2% अधिकको बढोत्तरी दर्ता गरिएको छ। ताजा रिपोर्टहरूको अनुसार अमेरिकी काँचो तेलको मूल्य बढेर 89.73 प्रति ब्यारल र ब्रेन्ट काँचो तेलको मूल्य 93.28 सेन्ट प्रति ब्यारल भएको छ। इजरायलद्वारा लेबननमा सैन्य कारवाही विस्तार गर्ने निर्णयपछि तेल बजारमा यो उछाल देखिएको हो। आकाशवाणी समाचार सेवा विभागले आज राति 9:30 आफ्नो सार्वजनिक भाषण कार्यक्रममा गर्मीको समयमा सुरक्षा सावधानी र सुरक्षा सम्बन्धी छलफल प्रसारण गर्नेछ। सफदरजंग अस्पतालको चिकित्सा विभागकी डाक्टर रूपाली मल्लिक छलफलमा भाग लिनुहुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार संस्करणका साथ बिहान 11 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

सदागन 10 बजेको समाचारपछिको यो समय हो 10 बजेर 5 मिनट अनि 55 सेकेन्ड भइरहेको र यो समय हो सङ्गीतमय ज्ञानवर्धक रोचक अनि जानकारीमूलक कार्यक्रम हेलो खरसाङको। हरेक बिहान 10 बजेको समाचारपछि 10 बजेर 5 मिनटमा प्रसारण गर्ने हेलो खरसाङ कार्यक्रम आइतबार बाहेकको यस अङ्कमा यहाँहरूलाई हाम्रा प्राविधिक मित्र सिएल ब्राह्मण अनि प्रसारण सहयोगी पासाङ दोर्जे शेर्पाको साथमा तपाईँको सहयात्री म बिरेनको हार्दिक स्वागत अभिवादन। आजको हेलो खरसाङ कार्यक्रम हामी सुरुवात गर्नेछौँ एउटा यस्तो आवाजबाट, यस्तो स्वरबाट, यस्तो प्लेब्याक गायकीको स्वरबाट जुन स्वरले हिन्दी फिल्म सङ्गीतमा धेरै लामो समयसम्म आफ्नो राज चलाएकी थिइन् अनि उनको नाम हो सुमन कल्याणपुर। सदागन सुमन कल्याणपुर हालैमा दिवंगत हुनुभएकी छिन् र उनको कालजै स्वरको किल्ला लता मङ्गेशकरसँग हुबहु मिल्ने पनि गर्दथ्यो। आउनु सुनौ हेलो खरसाङ कार्यक्रमको सुरुवातमा एउटा सुमधुर चलचित्रको गीत जुन गीत रहेको छ यिनै गायिका सुमन कल्याणपुरको स्वरमा जसमा छन् सहगायक मोहम्मद रफी पनि अनि यो गीतबाट आजको हाम्रो हेलो खरसाङ कार्यक्रमको ढोगा उखार्दछौँ।

त यो सुमधुर गीत फिल्म राजकुमारबाट लिएको थियो अनि यो गीतको प्रसारण विशेष गरी हामी आइरहेको छौँ अघिल्लो सेगमेन्टतर्फ गायिका सुमन कल्याणपुरलाई आफ्नो मनमा स्मरण गर्दै आजको दिनको विशेषता सुन्नुहोस्। आजको यो सेगमेन्टमा आज विशेष सेगमेन्ट हो यसको नाम

तथापि आज सन् 2026 सालको जुन महिनाको सबैभन्दा पहिलो दिन अर्थात् 1 तारिक जुन सोमबार अनि के छ त आजको विशेषता सुन्नुहोस् है त अनि आजको यो महत्त्वपूर्ण दिन हरेक साल वर्ल्ड मिल्क डे अर्थात् विश्व दुग्ध दिवसको रूपमा मनाइने गरिन्छ यसलाई संयुक्त राष्ट्रका खाद्यान्न एवं कृषि सङ्गठन FAO द्वारा 2001 स्थापित गरिएको थियो र यो विश्व दुग्ध दिवस मनाइनुको मुख्य उद्देश्य वैश्विक भोजनका रूपमा दुधको महत्त्वलाई चिन्नु अनि मानिसहरूलाई यसका पोषण सम्बन्धी लाभहरूको बारेमा जागरूक गराउनु रहेको छ अनि सदाग्निसको सँगसँगै आजको यो महत्त्वपूर्ण दिन रहेको छ अर्को एउटा विशेषतालाई लिएर जोडिएको छ ग्लोबल डे अफ प्यारेन्ट अर्थात् आजको दिनलाई भनिन्छ विश्व अभिभावक दिवस पनि के हो त यो विश्व अभिभावक दिवस आउनुहोस् जानौँ यसबारे पनि संयुक्त राष्ट्र हामी महासभाले वर्ष 2012 यस दिनको स्थापना गरेको थियो ताकि संसारभरिका सबै मातापितालाई उनीहरूको नानीहरूप्रति निस्वार्थ प्रतिबद्धता अनि आजीवन बलिदानको निम्ति सम्मानित गरिन सकियोस् विश्व अभिभावक दिवसको मुख्य उद्देश्य नानीहरूको सकारात्मक विकासमा परिवार मातापिता अनि अभिभावकहरूको केन्द्रीय भूमिकाले मान्यता दिनु हो मातापिताहरूलाई नानीका पहिलो शिक्षक मार्गदर्शक र जीवनभरिका सबैभन्दा ठूलो सहारा मानिने गरिन्छ यो दिवसले पारिवारिक मूल्यहरूलाई बलियो बनाउनु हेतु जागरूकता पनि प्रदान गर्दछ भेटकी आजको दिनको विशेषता सोध्दा गर्न यो जानकारीपछि आऊँ कार्यक्रमको अघिल्लो फिल्म तर्फ जोडिएको छ फिल्म जिग्री दोस्तबाट लता मङ्गेशकर अनि मोहम्मद रफीको युगल शर्मी गीत रहेको छ अनि बोलेन धुन रहेको छ यस गीतमा लक्ष्मीकान्त प्यारेलालको

0: वो भी ऐप से। वाह,
1: अनजान ऐप से बचें।
2: RBI कहता है
1: जानकार बनिए, सतर्क रहिए।
3: अब ट्रैफिक अपडेट। यहाँहरू जहाँ पनि हुनुहुन्छ एकछिन सडकमा झर्नु पनि हुन्छ, किनभने यो ट्राफिक अपडेट अनि ट्राफिक अपडेटको सेगमेन्ट हामीको बारेमा जानकारी दिनेछौँ सडकमै। पहिलो अपडेट, आजको ट्राफिक अपडेट हामी सङ्केत चिन्ह त माथि आधारित रहेका छौँ दाजुभाइ। जस्तो कि सङ्केत चिन्ह साइन बोर्डमा रहेको हुन्छ, कुनै पनि गोलो रङको रातो गोलो आकार भएको रातो रङको साइन बोर्ड जसलाई एउटा कालो एरोलाई ब्लक गरिएको देखाएको हुन्छ, जसको अर्थ हुन्छ यो सङ्केत चिन्हले दर्शाउँछ कि यहाँ सबै वाहनहरूलाई प्रवेश निषेध छ। कुनै क्षेत्रका केही भागहरूमा यातायातको निम्ति प्रवेश निषेधको सङ्केत चिन्ह या साइन बोर्ड लगाइने गरिन्छ। यो प्रवेश या यातायात निषेध क्षेत्र हुन सक्दछ। फेरि अर्को साइनबोर्ड जो गोलो आकारको हुन्छ अनि रातो रङको हुन्छ, जसलाई रातै रङले एउटा वाहनलाई ब्लक गरिएको देखाएको हुन्छ अथवा वाहनमाथि यो रातो क्रस हुन्छ एउटा, यस्तो चिन्ह भएको ठाउँमा वाहन या कार जस्ता वाहनहरूलाई आउन मनाही गरिन्छ। मोटर बाइक वा कार जस्ता वाहनलाई आउन मनाइने गरिन्छ, कारण त्यो ठाउँमा भिडभाड बाक्लो हुने गर्दछ। पैदल यात्रा गरिने क्षेत्रतिर पनि यस्ता साइनबोर्डहरू यताकता देखिने गरिन्छ श्रोतागण। अनि आजको ट्राफिक अपडेटको अन्तिम अपडेट, गोलो साइनबोर्ड जो रातो रङमा हुन्छ जसमा दुईवटा एरो अर्थात् तीर अर्थात् काँड एउटा रातो रङको एउटा कालो रङको एकअर्काको समकक्षमा सिधा अर्थात् विपरीत दिशामा देखाएको छ भने यस्तो साइन बोर्डको अर्थ हुन्छ सडकबाट आवत जावत गर्ने वाहनहरू एकैपल्टमा या एकैसाथ आउजाउ गर्न सक्ने छैनन्। यथार्थ यस्तो सडकमा चाहिँ वाहनहरू पालै पालोसँगले आवत जावत गर्नुपर्ने हुन्छ। र यो त थियो आजको सेगमेन्ट ट्राफिक अपडेट विषय लिएर। श्रोतागण अब आउनु सुनौ अर्को सुमधुर फिल्म सङ्गीत। फिल्म आए दिन बहारकीबाट लता मङ्गेशकरको स्वरमा, नेता व्यक्तिको बोल अनि धुन लक्ष्मीकान्त प्यारालको शेष गीतमा।

श्रोता भाइ, आउँ अर्को सेगमेन्टतर्फ, जसको नाम रहेको छ अमेजिङ फ्याक्ट अर्थात् अद्भुत सत्य। आजको अद्भुत सत्यमा रहेको छ तिनवटा यस्ता अद्भुत सत्यहरू, यसको बारेमा सायद तपाईँलाई थाहा नहुनु पनि सक्छ। त्यो के भने, पहिलो नम्बर अद्भुत सत्य रहेको छ त्यो हो ताजमहल काठको धरातलमाथि उभिएको छ। अनि यो अर्को अद्भुत सत्य, रोयल बेङ्गोल टाइगरको आकार सानो हुँदै जानको साथै यसको ओजनमा पनि कमी आइरहेको छ। यो जान्नुपर्ने कुरो छ कि यसको कारण के हो। अनि यो आजको अद्भुत सत्यको अन्तिम अद्भुत सत्य, आन्ध्र प्रदेशको एउटा मिठाई पसलमा 7,858 किलोग्राम ओजन भएको एउटा लड्डु बनिएको छ।

श्रोतागण, अब हामी कार्यक्रमको अत्यन्तै अन्तिम छोरमा छौँ। अन्तिम छोरमा हेलो खरसाङ कार्यक्रमको अन्तमा पनि हामी एकपल्ट पुनः सम्झिन्छौँ प्रसिद्ध गायक महान गायिका सुमन कल्याणपुरलाई। उहाँ भर्खरै दिवंगत हुनुभएको खबर हामीले पाएका छौँ र सुमन कल्याणपुरकै स्वरमा सजिएको एउटा सुमधुर गीत फिल्म जब जब फुल खिलेबाट यहाँलाई सर्दै हामी यस कार्यक्रमबाट माग्छौँ विदा। यस गीतमा सहगायक हुनुहुन्छ मोहम्मद रफी र यो कार्यक्रम ठिक 10:30 समाप्त भएपछि 10:30 अर्को कार्यक्रम हाम्रो सरकार लिएर सँगसँगै आउनुहुनेछ उद्घोषिका सहयात्री चित्र। यस गीतको साथमा दिनुहोस् हामीले विदा अनि एकपल्ट सम्झिरहेका छौँ पुनः दिवंगत गायिका सुमन कल्याणपुरलाई यस गीतको साथमा।

103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको। समय यस बेला बिहानको ठिक 10:30 भएर श्रोता र अब अघिल्लो प्रस्तुतिहरूको साथमा रहनेछु म चित्र तपाईँहरूको साथमा। त प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार।

श्रोता कार्यक्रम हाम्रो सरकारको आजको अङ्कमा विषय रहेको छ संस्कृति र पुस्ताको अन्तर अर्थात् कल्चर एन्ड जेनेरेसन ग्याप। सधैँ श्रोताहरूलाई विविध हिन्दी फिल्मी गीतहरू सुनाएर पनि मनोरञ्जन अवश्य गराउनेछौँ।

संस्कृति र पुस्ताको अन्तर भनेको दुई पुस्ता बीचको विचार, विश्वास, मूल्य मान्यता र जीवनशैलीमा भिन्नता हो। प्राविधिक प्रगति र भूमिमण्डलीकरणले यो खडाललाई अझै बढाएको छ, जसले गर्दा युवा र वृद्ध पुस्ताको दृष्टिकोणबीच टकराउ भएको छ।

संस्कृति र पुस्ताको अन्तरले युवा र वृद्ध पुस्ताहरू बीचको मूल्य मान्यता विश्वास व्यवहार र विश्व दृष्टिकोणमा रहेको पिछेदेनलाई जनाउँछ जुन प्रत्येक पुस्ता हुर्किने विशिष्ट संस्कृति र ऐतिहासिक सन्दर्भहरूद्वारा सञ्चालित हुन्छ। यस विषयमा प्रमुख पक्षहरू प्रभावहरू यस प्रकार छन्। मुख्य कारणहरू प्राविधिकको संसार प्रसार नयाँ पुस्ताको डिजिटल र सामाजिक सञ्जालसँग सम्बन्धित छ, जबकि पुरानो पुस्ताले परम्परागत संवाद मन पराउँछन्। सोच युवा पुस्ता प्रगतिशील विचारहरूतर्फ बढी झुकाव राख्छन्, जस्तै करियर छनौट व्यक्तिगत स्वतन्त्रता, जबकि वृद्ध पुस्ता व्यक्तिहरूले रूढिवादिता र पारिवारिक मूल्य मान्यतालाई जोड दिन्छ। पश्चिमी संस्कृति र बदलिन्दो खानपान र पहिरनले भारतीय पारिवारिक संरचनालाई धेरै प्रभाव पारेको छ।

त श्रोता, प्रमुख चुनौतीहरूमा विचारहरूको टकराउ, आधुनिकता र परम्परा बीचको बहसले प्राय परिवारभित्र मतभेद निम्ताउँदछ। युवा र वृद्धहरूले एक अर्कालाई समय दिँदैनन्, जसले गर्दा भावनात्मक दूरी बढ्दछ। यसलाई कसरी कम गर्ने? समाधानहरूमा सक्रिय रूपमा सुन्ने, एक अर्कामाथि आफ्नो विचारहरूलाई सटासट गर्ने, शान्तपूर्वक एक अर्काको दृष्टिकोण सुन्नुहोस्। युवाहरूले आफ्नो प्राविधिक सिपले वृद्ध वृद्धाहरूलाई सहयोग गर्नुपर्छ र वृद्ध वृद्धाले युवाहरूलाई जीवनका परम्परागत अनुभवहरू सिकाउनुपर्छ। पुस्तागत भिन्नताहरू एक प्राकृतिक प्रक्रिया हो, जुन पारस्परिक सम्मान र संरचना मार्फत पुल गर्न सकिन्छ।

त श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार अन्तर्गत विभिन्न हिन्दी फिल्मी गीतहरू हुँदै सिकर्म श्रोता, अब भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ। तब भने कार्यक्रमबाट विदा दिनुहोस् र ठिक 11 बजी तपाईँहरूलाई रिले गरी सुनाउनेछौँ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार।

0: नमस्कार, यो आकाशवाणी हो। 11:05 प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा म्यानमारका राष्ट्रपति युमिन आउलाइनको साथ द्विपक्षीय वार्ता गर्नुहुनेछ। यस अवधि दुवै देशहरूको बीच ऐतिहासिक र सभ्यतागत सम्बन्धहरूलाई अझ बलियो गर्न माथि चर्चा हुनेछ। रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड माल्सले आज नयाँ दिल्लीमा भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको दोस्रो संवादको संयुक्त अध्यक्षता गर्नुहुनेछ। सर्वोच्च अदालतमा 5 नयाँ न्यायाधीश नियुक्त भएका छन्, जसले गर्दा देशको सर्वोच्च अदालतमा भारतका प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको कुल संख्या 37 पुगेको छ। सत्तारूढ राष्ट्र स्वतन्त्र पार्टीका अध्यक्ष रवि लाबिछाने 5 भारत भ्रमणका लागि आज भारत आउँदै हुनुहुन्छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लाबिछाने भारत भ्रमणमा आएका हुन्। उहाँले नयाँ दिल्लीमा भाजपाको शीर्ष नेतृत्व सहित धेरै उच्च स्तरीय राजनीतिक र कूटनीतिक बैठकहरूमा भाग लिने कार्यक्रम रहेको छ। होटल, रेस्टुरेन्ट र अन्य व्यवसायले प्रयोग गर्ने 19 किलोको व्यावसायिक एलपीजी सिलिण्डरको मूल्य 42 रुपियाँले बढाएर 53 रुपियाँ 50 पैसा पुर्याएको छ। आन्तरिक ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन। वैश्विक काँचो तेलको मूल्यमा आज प्रारम्भिक कारोबारमा 2% भन्दा अधिकको बढोत्तरी दर्ता गरिएको छ। ताजा रिपोर्टहरूको अनुसार अमेरिकी काँचो तेलको मूल्य बढेर 89.73 प्रति ब्यालर र ब्रेन्ट काँचो तेलको मूल्य 93.28 सेन्ट प्रति ब्यारल भएको छ। भारत र बंगलादेश बीच जून 8 11 नयाँ दिल्लीमा महानिर्देशक स्तरीय द्विवार्षिक सीमा वार्ता हुनेछ। अफ्रिकी संघले इबोला विरूद्ध लड्न भारत सरकारले प्रदान गरेको आपतकालीन निदान उपचार र चिकित्सा आपूर्तिको स्वागत गरेको छ। आकाशवाणीबाट 11:05 प्रमुख समाचार पूरा भयो। अपराह्न 1 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: मुख्य समाचारको प्रसारणपछि अब समय भरेछ कार्यक्रम स्वर माधुरीको, जस अन्तर्गत लिएर आएका छौ विविध कलाकारहरूको स्वरमा आधुनिक गीतहरू।

श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम शर्मा आदरी अन्तर्गत विविध कलाकारहरूको शर्मा आधुनिक गीतहरू यसै क्रममा भर्खरै सुन्नुभयो सविता मंगरातीको स्वरलाई. त आउनु श्रोता यो अन्तिम प्रस्तुति प्रमोद कुमारको स्वरमा स्वीकार्नुहोस्.

त कार्यक्रम शर्मा आधुनिक अन्तर्गत तिन्जेल सुन्नुभयो विविध कलाकारहरूको शर्मा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको र श्रोताले हामीलाई सुन्दै

एफएमको 103.5 मेगाहर्जको तरङ्गमा त समय ठिक 11:30 भयो श्रोता र गीत सङ्गीतको क्रमलाई अघि बढाउँदै अब प्रस्तुत छ बङ्गला सङ्गीतको कार्यक्रम गीताञ्जली अन्तर्गत रविन्द्र सङ्गीत कनिका ब्यानर्जीबाट।

पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला ठिक 12:05 बजेर 22 सेकेन्ड भयो। श्रोता र अब प्रस्तुत छ फरमाइसी हिन्दी फिल्मी गीतहरूको कार्यक्रम तपाईँको।

menurut Ma. ताउनु श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति मेट्रो इन्डिनो चलचित्रबाट अरिजित सिंहको शर्मा अनुरोधकर्ता हुनुहुन्छ गोलाबजार बाक्सरबाट श्रद्धानन्द आर्य अभिनन्द परमनन्द पंकज प्रमोद रोहित मोहित कनिहारा बजार पुरुलियाबाट दिलीप कुमार सेन्चुरी बिमला रानी सिप्पी रानी प्रिया कुमार र विजय डाकिया अमलेश्वरबाट डोमन ठाकुर सुमन मिथिलेश तारिणी सूरज ज्योति रियान्स र गुडिया ठाकुर गान्धीचोक रोपङ पन्जाबबाट हुनुहुन्छ हरदेव मिका बलविन्दर विराग जैतेक विराग र मिका विराग

गाउनु श्रोता फरमाइसी कार्यक्रमको यो अघिल्लो प्रस्तुति परम सुन्दरी फिल्मबाट र अनुरोध लेखी पठाउने हाम्रा प्रिय श्रोता साथी हुनुहुन्छ रङ्गनी छत्तिसगढबाट दिनेश वर्मा करुणा वर्मा दतरङ्गीबाट भगवत वर्मा लेवाईबाट गुलाब दास मानिकपुरी रङ्गनीबाट दिनेश वर्मा लक्ष्मणपुरबाट विश्वनाथ साहु माउली श्रीनगरपुरबाट हुनुहुन्छ सालिक पुजारी वार्ड नम्बर 12 रामपुरबाट हुनुहुन्छ सबना प्रवीण साहिना तमन्ना बेगम राकिब आलन कमरान आलम फरहान आलम खुसबु इमराही र रिम्मी

त श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम तपाईँको अनुरोधमा आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरङ्गमा। त आउनु श्रोता, कार्यक्रमको योगिलो प्रस्तुति विशाल मिश्राको आवाजमा सन अफ सरदार 2 फिल्मबाट र अनुरोध लेखी पठाउने प्रिय श्रोता साथीहरू हुनुहुन्छ। जतुका किसानपुरबाट आलम दिलकर, सबना नाज, रिजवान राही, इमरान आलम, सबना आलम, चाँदिनी, सिराजपुर, गणेशपुरबाट हुनुहुन्छ हिना कैसर, वकिल राही, फिरोज आलम, नाज प्रवीण, कोटवा नारायणपुरबाट बलियाबाट हुनुहुन्छ ओम प्रकाश राई, उषा राई, कुमार राई र हिप्पी राई, दुबिया नेवादा गाजीपुरबाट हुनुहुन्छ प्रतीक राई, रोशनी र प्राञ्जल राई, साथै मणिगाछी रजुकापुरबाट हुन्छ विजय कुमार, लाली, साफी आलम, सिराजपुर, गणेशपुरबाट हुनुहुन्छ कैशर र फिरोज।

त श्रोताहरूले सुन्दै हुनुहुन्छ फरमाइसी कार्यक्रम. तपाईँको अनुरोधमा म चित्रको साथमा एफएमको 103.5 मेगाहर्जमा आकाशवाणीको खरसाङ केन्द्रबाट त श्रोता कार्यक्रमलाई निरन्तरता दिँदै अघिल्लो प्रस्तुति ड्राइभ चलचित्रबाट तनिषेक बागची न्यायश कोरको आवाजमा अनुरोधकर्ता हुनुहुन्छ. न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्कात्रुस एक्का, स्वर्णलता, श्रद्धा, अनिरुद्ध, डोमिन, जुमिल र चार्ल्स एक्का, झ्याउगुडी बस्तीबाट विमल खड्किया, मीना, सुचिता, निलु र सानिया खड्किया, पानी भालुखोपबाट हुनुहुन्छ अशोक कुमार खड्किया र वार्ड नम्बर 12 हुनुहुन्छ सबिना प्रवीण, साहिना, तमन्ना राकिब, कमरान फरहान, खुशबु इमराही, अकबर आलम, मेहरनगर उमेरखेर महाराष्ट्रबाट हुनुहुन्छ अभिजित गणहङ्कर, सरिता, सिद्धान्त गणहङ्कर, प्रिन्स एकांश गणहङ्कर, विश्वकर्मनगर नागपुरबाट हुनुहुन्छ शैलेश गणहङ्कर, वैशाली, श्वेता, सुमित र ध्वनि गणहङ्कर.

0: हवस् त श्रोता, कार्यक्रम तपाईँको अनुरोधमा को निर्धारित समय पनि समाप्त हुन लागिरहेछ र अब भने हामी कार्यक्रमको अन्तान्तमा आइसकेका छौँ। त भोलि पनि यसै समयमा फरमाइसी कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछौँ। तबसम्मलाई आज्ञा दिनुहोस् र अबको अघिल्लो प्रस्तुति रहनेछ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।
1: Close what I gotta say, 'cause you know there ain't no other way. Love is the message, eh? Y'all ready? Let's go. Yeah.

यो आकाशवाणी हो। अब अजित विश्वबाट सुन्नुहोस् समाचार। दस राज्यहरूको 24 राज्यसभा सिटहरूको द्वैवार्षिक चुनावको लागि अधिसूचना आज जारी गरिनेछ। यस चुनाव अन्तर्गत आन्ध्र प्रदेश, गुजरात र कर्नाटकमा 4-4 सिटहरू, राजस्थान र मध्य प्रदेशमा 3-3 सिटहरू, झारखण्डमा 2 सिटहरू र मणिपुर, मेघालय, अरुणाचल प्रदेश र मिजोरममा 1-1 सिटमा मतदान हुनेछ। पूर्व प्रधानमन्त्री र जनता दल एस नेता एचडी देवगडा, केन्द्रीय मन्त्री र भाजपा नेता जर्ज कुरियन र रवनीत सिंह, राज्यसभा विपक्षका नेता र काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे ती सदस्यहरूमा सामेल छन्, जसको कार्यकाल यसै महिना समाप्त भइरहेको छ। यसको अतिरिक्त महाराष्ट्र, तमिलनाडु र ओडिसामा 1-1 राज्यसभा उपचुनावको लागि अधिसूचना पनि आज जारी गरिनेछ। महाराष्ट्रका उपमुख्यमन्त्री सुनेत्रा अजित पवार र तमिलनाडुका एआइडिएमकेका सांसद सीबी षण्मुगमले राजीनामा दिएपछि यो सिट खाली भएको हो। नामाङ्कन पेश गर्ने अन्तिम मिति जुन 8 रहेको छ। यही महिनाको 18 तारिकमा मतदान हुँदैछ। सोही दिन मतगणना पनि हुनेछ। प्रसिद्ध गायिका सुमन कल्याणपुरको हिजो मुम्बई स्थित उहाँको निवासमा निधन भएको छ। उहाँ 89 वर्षको हुनुहुन्थ्यो। सुमन कल्याणपुर सन् 1950 1970 दशकसम्म चलचित्र, सङ्गीतमा हिन्दी, मराठी र अन्य धेरै भारतीय भाषाहरूमा सुमधुर गायनका लागि परिचित हुनुहुन्थ्यो। उहाँको जन्म 28 जनवरी 1937 बङ्गलादेशको ढाकामा भएको थियो। उहाँले सन् 1950 दशकको मध्यमा हिन्दी चलचित्रहरूमा आफ्नो सुरुवात गर्नुभएको थियो र अनुभवी सङ्गीतकार र गायकहरू विशेष गरी मोहम्मद रफीसँग संयोग गीतहरू गाउनु भएको थियो। सुमन कल्याणपुर केही प्रसिद्ध गीतहरूमा आज कल तेरे मेरे प्यार के चर्चा, नाना करते प्यार र तुमने पुकार हम चले आए समावेश छन्। मराठी सङ्गीतमा पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ। महाराष्ट्रका राज्यपाल जिष्णुदेव वर्मा, मुख्यमन्त्री देवेन्द्र फडणवीस, उपमुख्यमन्त्री एकनाथ शिन्दे र सुनेत्रा पवार र केन्द्रीय मन्त्री नितिन गडकरीले सुमन कल्याणपुरको निधनमा शोक व्यक्त गरेका छन्। भारत र बङ्गलादेशले 8 जुनदेखि 11 जुनसम्म नयाँ दिल्लीमा प्रत्येक 6 महिनामा हुने डाइरेक्टर जनरल स्तरको सीमावार्ता गर्नेछन्। यस वर्षको सुरुमा ढाकामा बिएनपी नेतृत्वको सरकार सत्तामा आएपछि पहिलो पटक यस्तो बैठक हुनेछ। बङ्गलादेश प्रतिनिधि मण्डलको नेतृत्व बर्डर गार्ड बङ्गलादेश बिजिपीका डाइरेक्टर जनरल मेजर जनरल मोहम्मद असरफुजम्मा सिद्दिकीले गर्नुहुनेछ। भारतीय पक्षको नेतृत्व सीमा सुरक्षा बल बिएसएफका डाइरेक्टर जनरल प्रवीण कुमारले गर्नुहुनेछ। वैश्विक काँचो तेलको मूल्यमा आज प्रारम्भिक कारोबारमा 2% भन्दा अधिकको बढोत्तरी दर्ता गरिएको छ। रिपोर्टका अनुसार अमेरिकी काँचो तेलको मूल्य बढेर 89.73 प्रति ब्यारल र ब्रेन्ट काँचो तेलको मूल्य 93.28 सेन्ट प्रति ब्यारल भएको छ। इजरायलद्वारा लेबनानमा सैन्य कारवाही विस्तार गर्ने निर्णयपछि तेल बजारमा यो वृद्धि देखिएको हो। पाकिस्तानको लाहोर, कसुर र शेखोपुरामा भारी आँधीबेरी र वर्षाका कारण विद्युत आपूर्ति अवरुद्ध भएको छ। लगभग 300 पावर फिडरहरू बन्द हुँदा धेरै क्षेत्रहरू घन्टौँसम्म अँध्यारोमा रहेको खबर प्राप्त भएको छ। हावाहुरी, भारी वर्षा र असिना पानीले विद्युतका पोल, ट्रान्सफर्मर र तारमा क्षति पुर्याएको छ। विद्युत अवरुद्ध हुँदा खानेपानी सेवा पनि प्रभावित भएको छ। साथै तल्लो भेगमा पानी जम्दा यातायात प्रभावित बनेको छ। भारतीय महिला कुस्ती खेलाडीहरूले भियतनामको दा नामगामा भएको एसियाली अन्डर 17 कुस्ती च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै 2 स्वर्ण, 3 रजत र 5 काँस्य पदक सहित कुल 10 पदक जितेका छन्। 43 किलोग्राम वर्गमा दीक्षा र 73 किलोग्राम वर्गमा गरिमाले फाइनलमा उत्कृष्ट जित हासिल गर्दै स्वर्ण पदक जितेका छन्। केही अन्डर 23 एसियन कुस्ती च्याम्पियनसिपमा भारतको पुरुष क्रिस्टाइल टिमले उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट टिमको उपाधि जितेको छ। फ्री स्टाइलमा भारतले किर्गिस्तान र कजाकिस्तानका टोलीलाई हराउँदै शीर्ष स्थान हासिल गरेको थियो। भारत र बङ्गलादेशले 8 जुनदेखि 11 जुनसम्म नयाँ दिल्लीमा प्रत्येक 6 महिनामा हुने डाइरेक्टर जनरल स्तरको सीमावार्ता गर्नेछन्। यस वर्षको सुरुमा ढाकामा बिएनपी नेतृत्वको सरकार सत्तामा आएपछि पहिलो पटक यस्तो बैठक हुन लागेको हो। बङ्गलादेश प्रतिनिधि मण्डलको नेतृत्व बर्डर गार्ड बङ्गलादेश बिजिपीका डाइरेक्टर जनरल मेजर जनरल मोहम्मद असरफुजामा सिद्दिकीले गर्नुहुनेछ। भारतीय पक्षको नेतृत्व सीमा सुरक्षा बल बिएसएफका डाइरेक्टर जनरल प्रवीण कुमारले गर्नुहुनेछ। यसका साथै समाचार पूरा भयो। अघिल्लो समाचार अहिले 2:40 मा लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Amazon.

Ishe yama metal bae.

Tao

Jumbo Dengi,

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यसबेला दिउँसोको 2:30 भइरहेछ र अब श्रोताहरूलाई सुनाउनको निम्ति लिएर आइसकेका छौँ केही आधुनिक गीत। त यो प्रथम प्रस्तुति यहाँहरू समक्ष शान्ति ठटालको आवाजमा, जसमा शब्द अनि सङ्गीत रहेको छ अम्बर गुरुङको।

र कार्यक्रमको अब यो अघिल्लो अनि अन्तिम प्रस्तुति यहाँहरू समक्ष हरि रमजालको सङ्गीत अनि दिनेश अधिकारीको शब्द रचनामा गुन्जने आवाज रहेको छ निकिता थापाको।

0: कार्यक्रमको प्रसारण आकाशवाणीबाट भइरहेको छ र अब पालो भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ओम मिन आङ ह्वाइनले नयाँ दिल्लीमा द्विपक्षीय बैठक गर्नुभयो। दुई नेताहरूले ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा चर्चा गर्नुभयो। भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए आजदेखि लागू भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो सम्झौताले दुई राष्ट्रहरूबीचको आर्थिक र रणनीतिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री स्वनिधि योजनाको 6 वर्ष पूरा भएको छ र भारतले महिला साफ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ओम मिन आङ ह्वाइनले नयाँ दिल्लीमा द्विपक्षीय बैठक गर्नुभयो। दुई नेताहरूले ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा चर्चा गर्नुभयो। वार्ताको क्रममा सुरक्षा र कनेक्टिभिटी सहित म्यानमार र भारतबीचको सम्बन्धका सबै पक्षहरूमा चर्चा भयो। म्यानमारका राष्ट्रपतिले आज साँझ राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट्नुहुनेछ। उहाँले राष्ट्रिय राजधानीको राई पेथोरा सांस्कृतिक परिसरमा रहेको प्रकाश र कमलको जागृत व्यक्तिको अवशेष प्रदर्शनीको पनि भ्रमण गर्नुहुनेछ। प्रदर्शनीमा गौतम बुद्धसँग सम्बन्धित पिपरावा अवशेषहरू साथै उहाँसँग सम्बन्धित महत्वपूर्ण पुरातात्विक वस्तुहरू प्रदर्शन गरिएको छ।
2: सांस्कृतिक

0: परिसर में आयोजित लाइट एंड द लोटस रेलिक्स ऑफ द अवेकेंड वन प्रदर्शनी का भी दौरा करेंगे। इस प्रदर्शनी में भगवान बुद्ध से संबंधित पिप्रहवा पवित्र अवशेषों तथा उनसे जुड़ी महत्वपूर्ण प्राचीन धरोहरों का प्रदर्शन किया जा रहा है। म्यांमार भारत की नेबरहुड फर्स्ट एक्ट ईस्ट और महासागर नीतियों के संगम पर स्थित है। म्यांमार के राष्ट्रपति की भारत की यह आधिकारिक यात्रा से दोनों देशों के बीच बहुआयामी संबंधों को और गहराई मिलेगी तथा दोनों देशों के बीच साझेदारी के नए अवसर खुलने की आशा है। अनुपम मिश्र, आकाशवाणी समाचार, दिल्ली।
1: म्यांमार का राष्ट्रपति भारत को 5 दिवसीय भ्रमण में शनिवार बिहार को गया आइपुग्नु भएको थियो। वहां संगै धेरै कैबिनेट मंत्रीहरू, वरिष्ठ अधिकारीहरू र व्यापारिक नेताहरू सहित उच्चस्तरीय प्रतिनिधिमण्डल पनि रहेको छ। वहां को यह भारत को पहिलो भ्रमण हो। म्यांमार का राष्ट्रपति व्यापार र उद्योग का नेताहरूसँग कुराकानी गर्न भोलि मुम्बईको पनि भ्रमण गर्नुहुनेछ। भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए आजदेखि लागू भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो सम्झौताले दुई राष्ट्रहरू बीचको आर्थिक र रणनीतिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो। एक राष्ट्रिय दैनिकमा प्रकाशित एक लेखमा श्री गोयलले उल्लेख गर्नुभयो कि यो सम्झौताले नयाँ बजारहरू खोल्नेछ, यसले निर्यातमा वृद्धि हुनेछ र निवेशलाई पनि प्रोत्साहन मिल्नेछ। श्री गोयलले भन्नुभयो यो पहलले रोजगारीका अवसरहरू सिर्जना गर्नेछ र विद्यार्थी, कामदार, महिला, किसान, जालहारी र सूक्ष्म लघु र मझौला उद्यमहरूलाई महत्वपूर्ण रूपमा फाइदा पुर्याउनेछ। भारत र ओमानले विशेष आर्थिक र सांस्कृतिक सम्बन्ध साझा गर्छन्। लगभग 7 लाख भारतीयहरू ओमानमा बसोबास गर्छन्। श्री गोयलले ओमानबाट वार्षिक रूपमा लगभग $2 अरब रेमिट्यान्स आउने उल्लेख गर्नुभयो। यसबाहेक 6,000 भन्दा बढी भारतीय उद्यमहरू हाल ओमानमा सञ्चालनमा छन्। मुख्यमन्त्री सुवेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो, जसमा 13 जना क्याबिनेट र 3 जना राज्य मन्त्री स्वतन्त्र प्रभार अनि 19 जना राज्य मन्त्रीहरू सामेल छन्। स्मरण रहोस्, मुख्यमन्त्री सहित 5 मन्त्रीहरूले विगत 9 मईको दिन शपथ लिएका थिए। यसरी मुख्यमन्त्री सुवेन्दु अधिकारीको नेतृत्वमा सरकार चलाउन जम्मा 40 मन्त्रीहरू सामेल गरिएका छन्। दार्जीलिङ जिल्लाबाट क्याबिनेट मन्त्रीको रूपमा सिलगढीका भाजपा विधायक डाक्टर शंकर गोस्टले शपथ लिनुभयो भने राज्यमन्त्रीको रूपमा मतिगरा नक्सलबारीका विधायक आनन्द वर्मनले राज्यमन्त्रीको रूपमा शपथ लिनुभयो। यसै गरी कालचिनीका विधायक विशाल लामाले पनि राज्यमन्त्रीको शपथ लिनुभयो। उनी एकमात्र गोर्खा हुन् जसलाई मन्त्री परिषदमा सामेल गरेको छ। यसभन्दा अघि विधानचन्द्र राईको सरकारमा 1952 सालमा शिवकुमार राईलाई राज्यमा क्याबिनेट मन्त्री बनाएको थियो। त्यसपछि बंगालमा मुख्यमन्त्री सुवेन्दु अधिकारीको कार्यकालमा विशाल लामालाई 74 वर्षको लामो प्रतीक्षापछि मन्त्री बनाएको हो। कुनै गोर्खालाई पश्चिम बंगाल सरकारमा मन्त्री बनाइएको यो दोस्रो अवसर हो। आज शपथ ग्रहण गर्ने मन्त्रीहरू क्याबिनेट मन्त्रीहरूमा दीपक बर्मन, तपस रोई, डाक्टर शंकर घोष, मनोज कुमार ओराव, अर्जुन सिंह, गौरी शंकर घोष, स्वपन दासगुप्त, जगन्नाथ चट्टोपाध्याय, कल्याण चक्रवर्ती, अजय पोद्दार, शरद वर्त मुखर्जी, दूत कुमार मण्डल र अनुप कुमार दास सामेल छन् भने राज्यमन्त्री स्वतन्त्र प्रभारको रूपमा डाक्टर इन्द्रनील खान, मालती राभा रोय र राजेश महतो सामेल छन्। राज्यमन्त्रीहरूमा जुएल मुर्मु, हरिकृष्ण बेरा, आनन्दमय वर्मन, अशोक दिन्दा, नदियार चन्द बौरी, विशाल लामा, शान्तनु प्रमाणिक, मौमिता बी मिश्र, उमेश रोय, पूर्णिमा चक्रवर्ती, कौशिक चौधरी, भास्कर भट्टाचार्य, दिवाकर खरामी, अमिया किस्कु, कालिता माझी, गार्गी दास घोष, विराज विश्वास, दीपंकर जना र सुमना सरकार सामेल गरिएको छ। जलशक्ति मन्त्री सीआर पटेल र विज्ञान तथा प्राविधिक मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा जल अनुसन्धान र विकास सम्बन्धी राष्ट्रिय कार्यशालाको उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री आर पाटिलले कार्यशालाले जल संकटको समाधानका लागि व्यापक विचार विमर्श गरिने बताउनुभयो। उहाँले 2047 सम्ममा प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण विकसित भारतको लक्ष्यलाई साकार पार्न अभूतपूर्व आविष्कार र नयाँ प्राविधिहरूको एकीकरणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। श्री पाटिलले यस क्षेत्रमा नयाँ विचारहरू ल्याउन विभिन्न क्षेत्रका सरकारवालाहरूको सामूहिक संकल्पको प्रशंसा गर्नुभयो। जलशक्ति मन्त्रालय र इसरोले जलस्रोत मूल्याङ्कन

भारत र बंगलादेशले 8 जुनदेखि 11 जुनसम्म नयाँ दिल्लीमा प्रत्येक 6 महिनामा हुने डाइरेक्टर जनरल स्तरको सीमा वार्ता गर्नेछन्। यस वर्षको सुरुमा ढाकामा बीएनपी नेतृत्वको सरकार गार्ड बंगलादेश बीजीपीका डाइरेक्टर जनरल मेजर जनरल मोहम्मद असरफुजमा सिद्दिकीले गर्नुहुनेछ। भारतीय पक्षको नेतृत्व सीमा सुरक्षा बल बीएसएफका डाइरेक्टर जनरल प्रवीण कुमारले गर्नुहुनेछ। म्यानमारको नामहकाम सरको ओङटप गाउँमा भएको भीषण विस्फोटमा मृत्यु हुनेको संख्या 55 पुगेको छ। हिज भएको यस विस्फोटमा 70 बढी व्यक्ति घाइते भएका छन्। यो घटना खननका लागि राखिएको कथित सामानको आकस्मिक विस्फोटका कारण भएको हो। स्थानीय अधिकारीहरूले प्रभावित बासिन्दाहरूलाई राहत चिकित्सा हेरचाह र पुनस्थापना सहयोग प्रदान गरिरहेका छन्। स्थानीय मिडिया रिपोर्टका अनुसार विस्फोटमा 100 बढी घरहरू क्षतिग्रस्त भएका छन्। भारतले महिला साफ फुटबल च्याम्पियनसिपको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो गोवाको मडगाउँस्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको म्याचमा भारतीय टिमले डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई 3-0 हराउँदै च्याम्पियनसिपको ग्रुप बीको शीर्ष स्थानमा पुगेको छ। प्यारी जाक्सा, लिन्डा काम र माल्भिका पीले एक एक गोल गरेका थिए। भारतले बुधबार सेमी फाइनलमा ग्रुप एको उपविजेता भुटानसँग खेल्नेछ। बंगलादेशले अर्को सेमी फाइनलमा ग्रुप एको विजेता नेपालसँग खेल्नेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ऊ मिन आङ ह्वाइनले नयाँ दिल्लीमा द्विपक्षीय बैठक गर्नुभयो। दुई नेताहरूले ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा चर्चा गर्नुभयो। भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए आजदेखि लागू भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो सम्झौताले दुई राष्ट्रहरू बीचको आर्थिक र रणनीतिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। प्रधानमन्त्री स्वनिधि योजनाको 6 पूरा भएको छ अनि भारतले महिला साफ फुटबल च्याम्पियनसिपको सेमी फाइनलमा प्रवेश गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 3:15 पूरा पुनः अघिल्लो संस्करणका साथ उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी। अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका उषा किरण। विषय रहेको छ मन की बातको 134 एपिसोडमा प्रधानमन्त्रीले भारतको सफलताको कथा साझा गर्नुभयो। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। अल इण्डिया रेडियो नेटवर्कमा अत्याधिक लोकप्रिय रेडियो कार्यक्रम मन की बात मार्फत भारतका जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सहनागरिकहरूका केही अद्भुत र हृदयस्पर्शी कथाहरू र उपलब्धिहरू नागरिकहरूसँग साझा गर्नुभयो। मन की बातको 134 एपिसोडको सुरुमा प्रधानमन्त्रीले रेसिङ ट्र्याकमा छताछुल्ल पार्ने दुई खेलाडीहरू अनिमेष कुजु र गुरिन्दरवीर सिंहको सफलताको कथा साझा गर्नुभयो। हालै राँचीमा राष्ट्रिय एथलेटिक्स फेडरेशन च्याम्पियनसिप आयोजना गरिएको थियो, जसमा 800 बढी सहभागीहरू आकर्षित भएका थिए। प्रधानमन्त्रीले विशेष गरी 100 स्प्रिन्ट दौड़को उल्लेख गर्नुभयो, जसमा दुई दिनमा 3 राष्ट्रिय रेकर्ड तोडिएको थियो। श्री मोदीले कार्यक्रमको क्रममा दुवैसँग अन्तर्क्रिया पनि गर्नुभयो। छत्तीसगढ़का मूल निवासी अनिमेष कुजुर, जो ओडिसाका लागि खेल्छन्, 200 र 400 दौड़मा राष्ट्रिय कीर्तिमान बनाएका छन्। गुरिन्दर वीरले पनि आफ्नो बाल्यकालको एथलिट बन्ने सपना बारे बताउँदै उनी भारतीय नौसेनामा पेटी अफिसरको रूपमा देशको सेवा पुर्याइरहेका छन्। 10:09 को समयका साथ उनी भारतका सबैभन्दा छिटो धावक हुन्। प्रधानमन्त्री मोदीले अत्याधिक गर्मीको यो समयमा सबैलाई आफ्नो विशेष ख्याल राख्न आग्रह गर्नुहुँदै भन्नुभयो, हामीले पानीको सेवन बढाउनुपर्छ र दिनभरि बाहिर निस्कँदा सबै आवश्यक सावधानी अप्नाउनुपर्छ। गर्मीसँग लड्न हामी सबैले विभिन्न विभागहरूले जारी गरेका निर्देशनहरू अनिवार्य रूपमा पालना गर्नुपर्छ। भारतीय भान्साहरूमा विभिन्न प्रकारका स्वादिष्ट पेय पदार्थहरू सहित शीतलता कायम राख्ने आफ्नै तरिकाहरू रहेको बताउनुहुँदै भन्नुभयो, उत्तर भारतबाट आम पन्ना, पन्जाब र हरियाणाबाट लस्सी, राजस्थान र गुजरातबाट छाक, कोंकण र गोवाबाट

0: कुकुम सर्बत र सोलकडी, उत्तर पूर्वी प्रदेश बिहार र झारखण्डबाट सत्तु, ओडिसाबाट बेलपन्ना र दक्षिण भारतबाट पंकम सम्भारम र निर्मोर यी नामहरूको उल्लेख गर्नुभयो। यी परम्परागत पेय पदार्थहरू गर्मी कम गर्ने शताब्दी पुरानो तरिकाहरू हुन् जसले एक भारत श्रेष्ठ भारतको भावनालाई पनि प्रतिबिम्बित गर्छन् भन्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, गर्मी आपको पर्यवाची हो। भारतमा सायदै कुनै घर होला जहाँ आँप खाइन्दैन वा यसको बारेमा छलफल गरिन्दैन। भारतमा महाराष्ट्रको हापुस अल्फोन्सो, गुजरातको केशर, उत्तर प्रदेशको दशहरी र काशीको लङ्ग्रा जस्ता धेरै स्वादिष्ट आँप पाइन्छ। लङ्ग्रा आँपको विशिष्ट विशेषता भनेको पाकेपछि पनि हरियो रहनु हो। श्री मोदीले बिहारको जर्दालु आँपको पनि उल्लेख गर्नुभयो, जसको सुगन्ध टाढाबाट पनि महसुस गर्न सकिन्छ। चौसा र मालदा आँप बंगालको हिमसागर, दक्षिण भारतको बैंगनपल्ली, नीलम र मालगोवा आँप र ओडिसा र आन्ध्र प्रदेशको सुवर्णरेखा आँपका प्रजातिहरूले देशको गौरव बढाएका छन्। प्रधानमन्त्रीले आँप किसानहरूको प्रयासको हृदयदेखि प्रशंसा गर्दै भन्नुभयो, विश्व बजारमा भारतीय आँपलाई लोकप्रिय बनाउन उनीहरूले हासिल गरेको ठूलो सफलता साँच्चै प्रशंसनीय छ। प्रधानमन्त्री मोदीले गर्मी भनेको विद्यालयहरू बन्द हुने समय हो भनेर उल्लेख गर्नुभयो। उहाँले केरलाको अलुवा निवासी श्री साजी भलासेलिमको उल्लेखनीय उपलब्धिको बारेमा बताउनुभयो। साजीले नदीमा पौडी खेल्न सिकाउँछन्। चाहे तिनीहरू साना केटाकेटी हुन्, युवा वयस्क हुन्, वृद्ध वृद्धा हुन् वा विशेष गरी दिव्याङ्ग केटाकेटी हुन्, आजसम्म साजीले 15,000 भन्दा बढी मानिसहरूलाई पौडी खेल्न तालिम दिइसकेका छन्। यो प्रशिक्षण शिविर धेरै विद्यार्थीहरूको ज्यान लिने डुङ्गा दुर्घटनापछि सुरु गरेको थियो। श्री मोदीले साजीको प्रयास र उनको असल मनसायको उच्च प्रशंसा गर्नुभयो। हालै प्रधानमन्त्रीले नेदरल्याण्डको भ्रमण गर्नुभयो। त्यहाँ नेदरल्याण्डका प्रधानमन्त्रीको उपस्थितिमा एक विशेष समारोहमा चोल कालका केही तामाका प्लेटहरू भारतलाई फिर्ता गरेको थियो। यो सबै भारतीयहरूको लागि अपार गौरवको क्षण थियो। प्रधानमन्त्रीले व्याख्या गर्नुभयो कि यी 21 ठूला र 3 साना तामाका प्लेटहरू राजा राजेन्द्र चोल प्रथमको समयका हुन्। यी प्लेटहरू मार्फत राजा राजेन्द्र चोल प्रथमले आफ्ना पिता राजा चोलले अनाई मंगलम नामक गाउँ बौद्ध मठलाई दान गर्ने वाचा पूरा गरेका थिए। यी तामाका प्लेटहरूले चोल राजवंशका उपलब्धिहरूको पनि उल्लेख गर्छन्। चोल साम्राज्यको शक्तिशाली नौसेना र समुद्री शक्तिलाई पनि प्रकट गर्छन्। यी तामाका प्लेटहरूले चोल साम्राज्य र दक्षिण एसियाली देशहरू बीचको सम्बन्धको बारेमा पनि जानकारी प्रदान गर्छन्।
1: समय अपराह्न 3 श्रोता र अबको अघिल्लो 15 तपाईँहरूलाई मनोरञ्जन गर्नेछौ केही हिन्दी फिल्मी गीतहरूबाट। त श्रोताले हामीलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 मेगाहर्जमा आकाशवाणीको नेपाली प्रसारण सेवामा। आउनु श्रोता, स्विकार्नुहोस् केही साङ्गीतिक भेट।

0: त्यही दिनजल प्रस्तुत थियो विविध हिन्दी फिल्मी गीतहरू त अनुश्रोता. अब समय भएको छ समाचारको.
1: यो आकाशवाणी हो. अब अजित विश्वबाट सुन्नुहोस् समाचार. असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज महापुरुष श्रीमन्त शङ्करदेवका प्रिय शिष्य श्री श्री माधवदेवको पावन आविर्भाव तिथिमा उहाँलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ. मुख्यमन्त्रीले आफ्नो सोसियल मिडिया पोस्टमा श्री श्री माधवदेवले भक्ति, मानवता अनि सामाजिक समरसताको अमृत सन्देशको माध्यमबाट समाजलाई एकताको सूत्रमा बाँध्ने कार्य गर्नुभएको बताउनु भएको छ. डाक्टर शर्माले महापुरुष श्री श्री माधवदेवले आफ्नो आध्यात्मिक समय साधना अनि सामाजिक चिन्तनको माध्यमबाट असमको सांस्कृतिक एवं धार्मिक धरोहरलाई समृद्ध बनाउनु भएको बताउनु भएको छ. मुख्यमन्त्रीले श्री श्री माधवदेवलाई श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँको आशीर्वाद र मार्गदर्शनले असमलाई एउटा नयाँ समृद्ध, शान्तिपूर्ण अनि एकजुट राज्य निर्माण गर्ने दिशामा प्रेरित गरिरहने बताउनुभयो. असम प्रदेश काङ्ग्रेसका वरिष्ठ नेता तथा सांसद रविकुल हुसेनका छोरा विधायक तन्जिल हुसेनलाई असम प्रदेश युवा काङ्ग्रेसको उपाध्यक्षमा नियुक्त गरेपछि राज्यको राजनीतिमा नयाँ बहस सुरु भएको छ. तन्जिल हुसेनको नियुक्तिले राजनैतिक वृत्तमा विभिन्न प्रतिक्रियाहरू निम्ताएको छ. आलोचकहरूले यो निर्णयले काङ्ग्रेस पार्टीभित्र वंशवादी राजनीतिको बढ्दो प्रवृत्तिलाई प्रतिबिम्बित गर्ने आरोप लगाएका छन्. यसअघि विपक्षी दलहरू र केही राजनैतिक पर्यवेक्षकहरूले तन्जिल हुसेनको राजनैतिक उदायको बारेमा प्रश्न उठाइसकेका थिए. विपक्षी दलहरूले काङ्ग्रेसभित्र प्रमुख पदहरूमा नियुक्तिहरूमाथि सीमित नेतृत्वसम्मको प्रभाव निरन्तर बढिरहेको तर्क गरेका छन्। हालैका राजनीतिक नियुक्तिहरूलाई उद्धृत गर्दै केही नेताहरूले पार्टी संगठन र विधानसभा दुवैभित्र महत्वपूर्ण जिम्मेवारीहरूको बाँडफाँडमा पारदर्शिताको स्पष्ट अभाव रहेको आरोप लगाएका छन्। राजनीतिक विश्लेषकहरू अनुसार तन्जिल हुसेनको नियुक्तिले फेरि एकपटक आन्तरिक लोकतन्त्र र काङ्ग्रेसभित्र नेतृत्व चयन प्रक्रिया वरिपरि बहसहरूलाई पूर्ण जागृत गरेको छ. यद्यपि काङ्ग्रेस पार्टीले आफैले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया जारी गरेको छैन. तन्जिल हुसेनले एपीवाइसी उपाध्यक्षको भूमिका सम्हालेसँगै राज्यमा राजनीतिमा वंशवादी उत्तराधिकार र संगठनात्मक नेतृत्व बीचको द्वन्द्वको बारेमा बहस तीव्र भएको छ. गम्भीर जनस्वास्थ्य चिन्ताको विषय बनेको घटनामा खाद्य सुरक्षा विभागले असमको बारपेटा रोड स्थित थोक तरकारी बजारमा अबेर राति खोजी अभियानमा विषाक्त रसायन मिसाइएको 15 बोरा चुच्चो लौका जफत गरेको छ. रिपोर्टका अनुसार चुच्चो लौका विषाक्त रसायन मिसाइएको पानीमा भिजाइएको आरोप छ. चुच्चो लौकालाई रसायन मिसाइएको पानीमा भिजाइएको भिडियो र तस्विरहरू बाहिर आएपछि यो घटना प्रकाशमा आएको हो. यो खुलासाले स्थानीय मानिसहरू र प्रशासनमा चिन्ता बढाएको छ. खोजी

0: अभियानको क्रममा खाद्य सुरक्षा विभागको टोलीले विभिन्न बजारमा ढुवानी र निर्यातको लागि तयार पारिएको चुच्चो लौका जफत गरेको थियो। विभागले घटनास्थलबाट 15 बोरा चुच्चो लौका जफत गरेर अनुसन्धान सुरु गरेको छ। असमको नलबारी जिल्लाको गङ्गापुर क्षेत्रमा भएको एक घटनाले सम्पूर्ण क्षेत्रमा तनाव सिर्जना गरेको छ। धारिलो हतियारको आक्रमणमा एक युवकको मृत्यु भएको छ भने 17 वर्षीय युवती गम्भीर घाइते भएकी छिन्। सोमबार प्राप्त जानकारी अनुसार युवक र युवती स्कुटरमा घर फर्किरहेका बेला दुईजनाले उनीहरूलाई रोकेर धारिलो हतियारले आक्रमण गरेको आरोप छ। आक्रमणमा युवक गम्भीर घाइते भएको र घटनास्थलमै मृत्यु भएको छ। मृतकको पहिचान माधुर्य वर्मनको रूपमा गरिएको छ। गम्भीर घाइते युवतीलाई तुरुन्तै अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको छ। स्थानीय मानिसहरू र परिवारका सदस्यहरूले आरोप लगाएका छन्। अभियुक्तले युवतीलाई विवाहको लागि दबाब दिएका थिए र अस्वीकार गरेपछि उनलाई धम्की दिएका थिए। उनले अस्वीकार गरेपछि आक्रमण गरिएको आरोप छ। घटनापछि नलबारी जिल्लासहित सम्पूर्ण गङ्गापुर क्षेत्रमा व्यापक आक्रोश र तनाव सिर्जना भएको छ। स्थानीयहरूले दोषीहरू विरुद्ध कडा कारवाहीको माग गरेका छन्। पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। आरोपीलाई खोज्न खोजी अभियान चलिरहेको छ। पुलिसले घटनाका सबै पक्षहरूको गहन अनुसन्धान गरिरहेको छ। मणिपुरमा सुरक्षा बलहरूले चराचुन्दपुर र उखरुल जिल्लाहरूमा छुट्टा छुट्टै कारवाहीमा ठूलो मात्रामा हतियार, गोला बारुद, विस्फोटक पदार्थ र रणनीतिक उपकरणहरू बरामद गरेको अधिकारीहरूले बताएका छन्। हिजो चुराचुन्दपुर पुलिस थाना अन्तर्गत थिनेजाङ र लैमैटक क्षेत्रमा सञ्चालन गरिएको खोजी अभियानको क्रममा सुरक्षा बलहरूले एउटा AK-47 राइफल, दुईवटा सिङ्गल ब्यारेल राइफल, एउटा घरमै बनाइएको 50 mm मोर्टार, दुईवटा मोर्टार गोला, दुईवटा विस्फोटक मोर्टार बम र 7.62 mm AK-47 10 जीवित कारतुसहरू बरामद गरेका थिए। एक अन्य कारवाहीमा सुरक्षा बलहरूले उखरुल जिल्लाको लिटन पुलिस थाना क्षेत्र अन्तर्गत पर्ने यावोलुन चेपु गाउँबाट 4 SBBL बन्दुक र 2 SBML बन्दुकहरू बरामद गरेका थिए। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।

समुद्र तलदेखि लगभग 4,864 फिट माथि अवस्थित छ खरसाङ, द ल्यान्ड अफ व्हाइट अर्किड। खरसाङ न्यू जलपाइगुडी रेलवे स्टेसनदेखि लगभग 43 किलोमिटर अनि सिलगढीदेखि 34 किलोमिटरको दूरीमा अवस्थित एउटा सुन्दर पर्वतीय क्षेत्र हो भने मूल बजार खरसाङ अथवा मोटर स्ट्यान्डदेखि केही तल अवस्थित छ आकाशवाणी खरसाङ, यानि अल इन्डिया रेडियो। आकाशवाणी खरसाङको स्थापना 2 तारिक जुन 1962 भएको हो। एक समय यहाँ ब्रिटिसहरूको मेहताब क्लब घर थियो। आकाशवाणी खरसाङका प्रथम संस्थापक केन्द्र निर्देशक थिए एस बासु अनि प्रथम कार्यक्रम प्रस्तोता हुनुहुन्थ्यो साहित्यकार, नाटककार, कथाकार, लेखक, गीतकार शिवकुमार राई। आकाशवाणी खरसाङ बारे अझ जानकारी दिन अघि सर्वप्रथम हजुरहरूलाई नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीमा यहाँलाई स्वागत जनाउँदछु। हामी सानो सदा यही धुन सुनेर आमा बाबाले हामीलाई उठाउने गर्थ्यो। त्यस समय हाम्रो निम्ति घडी भनेको नै रेडियो थियो। मलाई आज पनि याद छ, साँझ पख रेडियोबाट प्रसारण हुने गाउँले सभा सुनेपछि प्रादेशिक समाचार आमाले धेरै सुन्ने गर्थ्यो। समाचार सुनेपछि मात्र हामीलाई आमाले खाना खानु भान्साकोठामा बोलाउँथ्यो। त्यो समय साँच्चै कति राम्रो थियो। हिजो अस्ति जस्तो लाग्छ हामीलाई स्वर्गीय सप्तसर यानि सप्तनारायण प्रधानले आकाशवाणी खरसाङ केन्द्रमा शिक्षा सम्बन्धी विषयमा लगेको, अहिले सम्झँदा शिक्षा जति कार्यक्रम रहेछ। त्यति बेला के भनिन्थ्यो मलाई थाहा छैन। त्यस बेला 20 रुपियाँको चेक हामीले पाएका थियौँ र त्यसलाई हामीलाई 10 पैसाको दोकान वर्तमान समयमा बन्धन ब्याङ्कको छेउमा लगेर हामीले साटेको। आज म यो सब कुरो किन हजुरहरूलाई बताइरहेको छु भने आज हो 1 तारिक जुन अनि भोलि हो 2 तारिक जुन। हजुर, 2 तारिक जुन। 2 तारिक जुन 1962 आकाशवाणी खरसाङको स्थापना भएको थियो, यानि कि 65 वर्ष अघि। आकाशवाणीको स्थापनाको ठिक 26 वर्षपछि गएर जानकारी पाउँदा 1962 सालको चीन भारतको युद्धको समय चीनद्वारा गरिने प्रक्सी युद्धलाई सामना गर्न अथवा प्रतिद्वन्दिता गर्न अर्थात् युद्धको समय उतापट्टिबाट गरिने झुटो खबरदेखि जनमानसलाई सचेत गराउन, चीनको यस प्रकारको दुष्प्रचारलाई रोक्न भारत सरकारले खरसाङलाई उपयुक्त स्थान पाए र यहाँ नै आकाशवाणीको स्थापना गरियो। 2 तारिक जुन 1962 तत्कालीन केन्द्रीय सूचना एवं प्रसारण मन्त्री डाक्टर बी गोपाल रेड्डीज्यूको बाहुलीबाट आकाशवाणी खरसाङ केन्द्रको उद्घाटन गरिएको थियो।

0: आकाशवाणी खरसाङबाट लगभग 5-6 भाषाहरूमा कार्यक्रमहरू प्रस्तुत गर्ने गरिन्छ। नेपाली, बङ्गला, हिन्दी, अङ्ग्रेजी, टिबेटन अनि संस्कृत। श्रोताहरूले आकाशवाणी खरसाङलाई एफएम 103.5 मेगाहर्जको तरङ्गमा अनि दार्जिलिङ एफएमलाई 100.2 मेगाहर्जको तरङ्गमा सुन्न सक्नुहुनेछ। साथै मोबाइल एप न्युज अन एयरमा पनि यहाँहरूले आकाशवाणी खरसाङबाट प्रसारित गरिने विभिन्न रोचक कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। आकाशवाणी खरसाङले विशेष गरी पहाडी क्षेत्रमा मात्र नभएर भारतभरि छरिएर बसेका नेपाली भाषी मानिसहरूको भाषा, साहित्य, संस्कृतिको संरक्षण गरेको छ। आकाशवाणी खरसाङमा वरिष्ठ साहित्यकार कथाकार शिवकुमार राई, गीतकार साहित्यकार कवि ईश्वर वल्लभ, साहित्यकारकै क्रममा हेर्नु हो भने कालुसिंह रनपैली, देविका मोक्तान, विनोद कुमार छेत्री जस्ता मूर्धन्य साहित्यकारहरूले आकाशवाणी खरसाङमा सेवा पुर्याइसकेका छन्। सङ्गीतको क्षेत्रमा कुरा गर्नु हो भने एस रविदास, मानवीर सिंह, प्रताप सिंह लोहार, केबी राई, महेश्वर लामा जस्ता वरिष्ठ सङ्गीतकारहरूले आकाशवाणी खरसाङमा सेवा दिइसकेका छन् र यस्ता धेरै प्रतिभाहरू आकाशवाणीले जन्माएका पनि छन्। आकाशवाणी खरसाङको माध्यमबाट ठुल्ठुला गायक गायिकाहरू जस्तै स्वर्गीय अरुण लामा, हिरा वाइबा, कुमार सुब्बा, दावा ग्याल्मो, विनोद स्याङदेन, मणिकुमार छेत्री जस्ता वरिष्ठ सङ्गीत अनुरागीहरूले पनि आफ्नो प्रस्तुति यहाँ आएर दिइसकेका छन्। यस्तै प्रकारले भारतका पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको पनि यहाँ आगमन भइसकेको थियो भने माउन्ट एभरेस्ट विजेता तेन्जिङ नोर्गे शेर्पाल लगायत हिन्दी सिने जगतका कतिपय प्रख्यात कलाकारहरूले पनि यस केन्द्रमा आएर आफ्नो प्रस्तुति दिइसकेका छन्। आउनुहोस् सर्वप्रथम सुनौ 2 जुन 1962 सालको स्थापना कालदेखि उद्घोषिकाको रूपमा कार्य गरेकी एवं तिनताकका प्रसिद्ध चिठी पत्र कार्यक्रम सम्बुधाईको हुला कार्यक्रमको शोभा बहिनी छिमी अङ्गु लामा के भन्छन् आकाशवाणी खरसाङ बारे।
1: अब यहाँ आकाशवाणी आएको हामी हेर्नु आएको यहाँ रेडियो स्टेसन सुरु हुँदैछ अरे भने त्यति बेला आउँदा चाहिँ मैले कसलाई देखेँ भन्दा अहिलेसम्म मेनुका रहेछ। ऊ भर्खर त्यहाँ क्या जोइन गरे सानी ऊ पनि हो ऊ चाहिँ पिए कि के थियो त्यति बेला स्टेसन डाइरेक्टरको त्यो भर्खर इस्टाब्लिस हुनुलाई त्यति बेला इनोग्रेसन भएको थिएन। अन्त हेरिओरिकन त हाम्रो अडिसन लियो, अडिसन पास गर्यो, अडिसन लियो कुमार सुब्बा र मेरो त्यतिको लागि आयो। जब यहाँ चाहिँ मलाई भाषाको उसमा चाहिँ सिक्किमे भाषाको लागि उद्घोषिका त्यस्तोहरूको आवाज चाहिएको छ, मेल फिमेल भोइस चाहिन्छ भन्दाखेरि चाहिँ मेरो बाबालाई चाहिँ मेल भोइसमा लियो। अन्त बाबासँगै आएको थिएँ म, अन्त मलाई बसाएँ। उनीहरू चाहिँ खोज्दै थियो फिमेल, अब म चाहिँ सानै थिएँ, सानो देखेर उनीहरू उयो गरेन, तर पनि स्टेसन डाइरेक्टले भन्छ उसको आवाज टेस्ट गर्ने अडिसन लिने भन्दा मैले चाहिँ अन्त सोध्यो उसले मलाई भाषा जान्दछौ, जान्दछु नेपाली, नेपाली जान्दछु इङ्ग्लिस भने जान्दछु भने ए त्यसो बसेर भोइस उयो गरिहाल्यो भने बोले उयो गर्दाखेरि चाहिँ मन पराए। आवाज मिठो रहेछ, रेडियोलाई फिट हुने आवाज, एससी बासु तिम्रो काम भयो भन्यो, तर तिमीलाई तिमीहरूलाई चाहिँ क्याजुअलमै राख्छु अहिले भनेर भन्यो। त्यति बेला के गर्नु पर्थ्यो भन्दा चाहिँ हामीले जे बोल्छौँ स्क्रिप्ट लेख्नुपर्ने हातले। एउटा हाम्रो डिबी प्रधान भन्ने थियो, उहाँले पनि अडिसन पास गरेको, त्यो मेरो अहोभाग्य सर जस्तोसँग मैले काम गर्नु पाएँ, उहाँले सिकाउनु भयो। आज जो म लेख्छु लेख्ने उहाँ त्यो सब उहाँबाट मैले प्राप्त गरेँ भनौँ न, उहाँकै शैलीमै लेख्छु म त्यो। अन्त सरसँगै म त अब समुदायको हुला गर्दा हँस्यौली पनि हुन्थ्यो, सर त यति विट्टी तीको ती बनाउनु हुन्थ्यो, हँसाएर भुतुकै बनाउनु हुन्थ्यो हरेक कुराको उहाँले क्या। अन्त रमाइलो, अन्त नाटकहरू उहाँले आफै बनाउनु हुन्थ्यो नाटकहरू, उहाँको नाटक सबैमा मैले भाग लिएकै हुँ। अन्त यो गर्दा चाहिँ समुदायको हुलाको याद आउँदा चाहिँ मलाई के याद आउँछ भन्दा हँस्यौली, विशेष त श्रोताले मन पराएको पनि त्यही, एउटा त ज्ञानवर्धक हुन्थ्यो त्यो सोध्यो त्यसको जवाब दिनुहुन्थ्यो, अन्त अर्को चाहिँ हँस्यौली, मान्छेलाई त अब जीवनको अलिक हाँस्नु मन पर्ने र खुब हँसाउनु हुन्थ्यो, क्वेसन पनि त्यस्तै आउँथ्यो अन्त रिप्लाई पनि त्यस्तै दिनुहुन्थ्यो सरले क्या हँस्यौली। त्यो कतिवटा मलाई अझै पनि याद आउँछ है, सम्झिँदा मलाई हाँस उठ्छ। फेरि ज्ञानको दिँदाखेरि एकजना विष्णुप्रसाद सुवेदी अझै पनि याद छ, विष्णुप्रसाद सुवेदी अन्त प्रश्न गरेको रहेछ पलाइदिनु पिण्ड समुदाय, पलाइदिनु पिण्ड चलाइदिनु कान, मको खुट्टा फर्काइदेऊ तको खुट्टा तान, के हो भने त्यहाँदेखि सरले भाइ विष्णु प्रसाद, यो चाहिँ तपाईँहरूलाई काम लाग्ने कुरो हो, पलाई पिण्ड प अनुसार चलाइदिनु कान च आकर, मको खुट्टा फर्काइदिऊ म छटारीकर, टको खुट्टा तान त हलन पञ्चामृत भन्नुभयो। त्यसले गर्दाखेरि चाहिँ यो एकदम प्रचलित भएको। त्यति बेला एउटा याद हुन्थ्यो, शुक्रबार हुन्थ्यो यो, पहिला आउँथ्यो तपाईँको अनुरोध सङ्गीत,
2: त्यसमा
1: तारा हाम्रो साथी तारा सिन्हाले उसले चाहिँ अनुरोध, मान्छेले अनुरोध गरे यो फिल्मको गीत बजाइदिनुहोस् भनेर अनुरोध, आफ्नो नाम सुनेर खुसी रेडियोमा हो, त्यो हुन्थ्यो, त्यो प्रोग्राम हुन्थ्यो 15 मिनट, अन्त 15-20 मिनट हुन्थ्यो, त्यसको ठिकै बादमा चाहिँ समुदायको होला 3 मिनट, त्यो पनि 20 मिनट जस्तै, अन्त पछि बढिँदै गयो, पहिला त्यति दिन्थ्यो, त्यसको हाँसेर हाँसेर पहिला त्यो अनुरोध सुनेर आफ्नो नाम सुनेर खुसी, त्यहाँदेखि समुदायको होला सुनेर मरिमरि हाँस्यो, उयो गर्यो, टक्क त्यसको बादमा चाहिँ फेरि स्थानीय समाचार देनिका मोक्तान, एकदम राम्रो समाचार, खुब राम्रो ऊ पनि एकदम राम्रो उयो थियो, न्युज वाचक के अरे यो समाचार वाचक एकदम राम्रो। त्यसले गर्दा यो तिनवटा सुन्नुलाई नै शुक्रबारको दिन चाहिँ भन्छ कि सडकमा मान्छे हुँदैन थियो भने त्यति बेला, अनि यस्तो पनि भएको समुदायको हुलाकले गर्दा काठमाडौँ गौहती कता कता मान्छे आउँथ्यो समुदाय र शोभा दिदीलाई हेर्नु, म त अफिसमा अब काम गर्दा बखु लाएर आउँथेँ, अन्त समुदायले सरले बोलाउनु छिमी यहाँ आउने भन्थे, कुदेर आउँथे, मान्छेहरू आएको रहेछ यहाँहरू हामीलाई भेट्न आएको रहेछ भन्छ है समुदाय र शोभा दिदी, मलाई देखेर छक्कै परेको बखु लागेछ, अन्त सरले भने लुगामा नजाने, लुगामा नजाने, आवाज सुन्ने, उसको भाषा सुन्ने भन्नु। अब त्यस बेला चाहिँ हामीलाई त ओल्ड स्कुल भनौँ न, हामीलाई चाहिँ कस्तो थियो भन्दा चाहिँ आवाज, पहिला आवाज हेर्थ्यो हाम्रो, कसैको भोइस लाउड, कसैको सफ्ट, कसैको एकदम हेभी हुन्थ्यो, कसैको लाइट आवाज, त्यो अनुसार माइकमा उभाएर एकदम नाप्थ्यो यत्तिको दूरीमा बोल्नु, ताकि रेडियोमा जाँदाखेरि चाहिँ मेटालिक साउन्ड क्या उयो भएर चाहिँ फिडब्याकहरू हुन्छ, त्यस्तोहरू चाहिँ हुनु हुँदैन, क्लियरेन्स हुनु, क्लियर भोइस दिनको लागि चाहिँ यतिको दूरीमा राख्नु, जसको ग्रफ एकदम ठुलो भोइस टाढै, जसको सफ्ट भोइस छ उसलाई नजिक ल्याउँथ्यो, साह्रै नजिक ल्याउँछ फेरि मफल्ड हुन्छ भनेर त्यतिको दूरीमा त्यत्तिकोमा उभाएर चाहिँ ट्रेनिङ दिन्थ्यो, बोल्दा चाहिँ शब्द घिसाउनु दिँदैन थियो, एकदम टक्कै चराले कसरी दाना टिप्छ त्यसरी एक एकवटा शब्दलाई केलाएर भन्नु, जस्तै भन्दा यो आकाशवाणी खरसाङ यस्तो प्रकारले गर्नु, यो आकाशवाणी खरसाङ हो भनेर उसले टक्कै टक्कै मिलाउनु पर्ने, यहाँसम्म कि नाटक गर्दाखेरि सासम्मको पो त, सास लिनुको छोड्नुकोमा पनि त्यो ट्रेनिङ, दुःखको सास हो कि रिलिफ भएको हो कि खुइया गरेको हो कि दुःखमा उयो भएको, त्यो सास लिनुमा पनि त्यस्तो क्या, किनभने तिमीहरूको अनुहार त देख्दैन, आवाजले बुझाउनु पर्छ, आइदर तिमी खुसी छौ दुखी छौ, खुसीको उयो हो यो, उद्गार हो, दुःखको उयो हो, त्यो तिमीले आवाज र तिम्रो सास लिने प्रकार तिमीले बताउनु सक्नु। र साथीहरूको सम्झना आउँछ मलाई, कृष्ण दाजुको याद आउँछ, एनाउन्सर के के शर्मा बहिनी भनेर आउनुहुन्थ्यो, एलआर दाजु टेक्स याद आउँछ, उहाँ पनि बित्नुभयो, अन्त जो बित्यो अब जस्तै डिबी प्रधान हगि खुब याद आउँछ, उहाँको सम्झना आउँछ, आइके सिंह दाजु याद आउँछ, दाजुसँग धेरै नाटकहरू गरेँ, स्टेजमै गरेँ, धेरै गरेँ मैले, र सम्झना छ उहाँको, सम्झना आउँछ, बितेर गयो, भवानी को याद आउँछ, न्युज रिडर उसलाई जिस्काउँथ्यौँ पुरै, हाम्रो जिस्काउने पञ्चिङ ब्याग चाहिँ ऊ थियो नि, साह्रै राम्रो, नारायण गोपालको गीत त एकदम मजाले गाउँथ्यो, शब्द एक एकवटा याद हुन्थ्यो उसलाई, अन्त उसको याद आउँछ मलाई, घरिघरि सम्झिरहन्छु। अब धेरै त्यस्तो साथीहरू लेडिजहरूमा पनि हाम्रो प्रोग्राम सेक्सन त भयो भयो, उता एडमिनिस्ट्रेसनपट्टि छिरिङ दिदी थियो बित्नुभयो, उनीहरूको याद आउँछ मलाई, पुरानो अझै म त्यो झझलको पनि याद आउँछ मलाई, धेरै अगाडिको पुरानो पुरानो को को थियो क्या, फल्ना थियो, फल्ना थियो, फल्नाको नाम त के पो थियो भनेर कोही बेला बसेर सोच्छु म, त्यो सम्झना आइरहन्छ।
0: गाउँले सभा कार्यक्रमका माइला दाईलाई कसले चिन्दैनन् होला र तिनको वास्तविक नामले भन्दा त्यस समय कार्यक्रममा निभाएको चरित्रको माइलादाई भनेर नै त्यस समय जगत प्रसाद तामाङ उर्फ जेपी तामाङलाई चिनिन्थ्यो। पछि गएर जेपी तामाङ कार्यक्रम निष्पादक पदबाट अवकाश प्राप्त गरे भने आज पनि जब तिनी यस कार्यालयको अघि भएर बजारतिर जान्छन् सधैँ नै यसको मूलद्वारलाई ढोकेर जाने तामाङ बताउँछन्।
2: अझै पनि म त्यो बाटो हिँड्दाखेरि म एकपल्ट माने नमन गरेर चाहिँ हिँड्छु। यस्तो मेरो उहाँसँग माने हाम्रो अफिससँग श्रद्धा छ। म चाहिँ अक्टोबर 1974 चाहिँ आकाशवाणी खरसाङमा जोइन गरेको र त्यसमा म एज ए फिल्ड एसिस्टेन्ट। र त्यति बेला चाहिँ हामी अब गाउँ बस्तीमा निकै अब रेकर्ड गर्नु जानु पर्थ्यो है। र मेरो माने स्टक क्यारेक्टर चाहिँ माइला दाई। त्यति बेलादेखि चाहिँ म माइला दाईको हिसाबमा मैले काम गरेको है। र अन्तसम्म म माइला दाई भएसरी नै रिटायर भएँ। र हाम्रो कार्यक्रममा चाहिँ पहिला चाहिँ हामी 76 सालमा चाहिँ हामीले लाइभ गर्नु थाल्यौँ। त्यति बेला मिस्टर एमके दोङ हुनुहुन्थ्यो, उहाँ चाहिँ फार्म रेडियो अफिसर र उहाँको समयमा हामीले लाइभ प्रोग्राम पनि गऱ्यौँ। र फेरि कतिपय कारणवश अब त्यो लाइभ प्रोग्राम एक वर्षसम्म मात्रै चल्न सक्यो। त्यहाँदेखि चाहिँ हामी फेरि रेकर्डमा टेपमै रेकर्ड गरेर हामी प्रोग्राम गर्न थाल्यौँ। र हाम्रो कार्यक्रम गाउँले सभा कार्यक्रम चाहिँ आधी घन्टाको प्रोग्राम हो। डेली डेली भने सधैँ नै 6:10-6:40 चाहिँ प्रसारित हुने गर्छ। अझै पनि गर्दैछ त्यही प्रोग्राम। र विशेष म चाहिँ अब गाउँले सभा बाहेक ड्रामा पनि मैले भाग लिएको छु। ड्रामा आर्टिस्ट पनि हुँ। साथसाथै हाम्रो एउटा फ्यामिली सिरिज थियो धनमन दाईको संसार, त धनमन दाईको संसारमा पनि मैले पार्टिसिपेट गर्थेँ। धनमन दाईको संसारमा पहिला त उहाँ एसपी सिंहको प्रडक्सन हो। एसपी सिंह हुनुहुन्थ्यो, डोमा सुब्बा भन्छु, डोमा सुब्बा, उहाँ चाहिँ धनमनी दाई हो, डोमा सुब्बा। त्यसपछि डिबी प्रधान, कोही कोही बेला भवानी प्रसाद शर्माले पनि भाग लिनुहुन्थ्यो। त्यसपछि म त छँदै थिएँ। त्यति हामी 4-5 जना चाहिँ यसरी प्रोग्रामहरू गर्थ्यौँ गाउँ बस्तीमा पनि। हामी रेकर्डिङ गर्न जाँदाखेरि चाहिँ म चाहिँ माइला दाई भन्दा आम उहाँहरू छक्कै पर्नुहुन्थ्यो। तपाईँको रोल चाहिँ आवाज त बुढो जस्तो सुन्छु तर तपाईँ त एकदम यङ हुनुहुँदो रहेछ भनेर पनि भन्नुहुन्थ्यो। तर पनि अब त्यो त अब स्टक क्यारेक्टर भएकोले गर्दाखेरि हामीले अब त्यसरी गर्थ्यौँ। हुन त मैले कुनै बनावटी स्वरमा त बोल्दिनँ थिएँ तर पनि अब गाउँ बस्तीमा चाहिँ अब बुढो भनेर चाहिँ चिन्नु हुँदो रहेछ। पहिला चाहिँ रेकर्डिङ चाहिँ हाम्रो माथि अफिसकै त्यहाँ अब यता साइडपट्टि माने लेफ्टपट्टि त्यो एउटा रेकर्डिङ रुम थियो, त्यहाँनिर रेकर्डिङ हुन्थ्यो। ड्रामा पनि त्यहीँ हुन्थ्यो, स्टुडियो सबै त्यहीँबाटै प्रसार हुन्थ्यो। र पछि तल स्टुडियो बनियो, ठुलो स्टुडियो बन्यो। त्यहाँदेखि चाहिँ त्यो ठुलो स्टुडियो बनेकोले चाहिँ हाम्रो सबै रेकर्डिङहरू, म्युजिक रेकर्डिङ भयो, गाउँले सभाको, ड्रामाको, सबै चाहिँ तल हुन थाल्यो 80-82 सालको तिर होला। किनभने अब जुन चाहिँ ट्रान्समिसन पनि अब तलबाटै नै सुरु भएको थियो। पहिला त माथिबाटै हुन्थ्यो र पछिदेखि चाहिँ तल अफिस सारेकोले गर्दाखेरि चाहिँ जति पनि रेकर्डिङ अन्त ट्रान्समिसन इन्जिनियरिङ चिजहरू सबै तलबाटै हुन थाल्यो। र हाम्रो त्यहाँबाट चाहिँ अब के अरे रेकर्ड छोडेपछि चाहिँ तल ट्रान्समिसनबाट ट्रान्समिट भएर चाहिँ ब्रोडकास्ट हुन्छ। मेरो समयमा एक नम्बर त स्वर्गीय शिवकुमार राई हुनुहुन्थ्यो, छिमी वङ्गु लामा हुनुहुन्थ्यो, त्यो तपाईँले सुन्नुभएको छ र शम्भु दाईको हुलाक, उहाँहरूको चिठी पत्रको कार्यक्रम चाहिँ एकदमै रोचक, प्रायः सबैले नै मन पराउनुहुन्थ्यो। त्यसपछि एसपी सिंह हुनुहुन्थ्यो, त्यसपछि भवानी प्रसाद शर्मा, डिबी प्रधान, उहाँ भेटरन आर्टिस्ट, के अरे ड्रामाको एकदमै भेटरन आर्टिस्ट डिबी प्रधान। त्यसपछि हामीसँग गाउँले समयमा दावा लम्बु भन्ने हुनुहुन्थ्यो। त्यसपछि पछि चाहिँ अब हामीले अब स्टक

0: क्यारेक्टर राखेको हुँदा सान दिदी, त्यसपछि के अरे कान्छी माया, हो यसो गरेर चाहिँ हामीले कतिवटा स्टक क्यारेक्टर पनि राख्यौँ। त्यति बेला चाहिँ हाम्रो 50 किलोवाटको ट्रान्समिटर थियो र त्यसले गर्दाखेरि सर्ट वेभमा भएकोले गर्दा टाढो टाढोसम्म अमेरिका, निदरल्यान्ड, यता टाढो टाढोबाट विदेशबाट पनि यसो चिठीहरू आउँथ्यो, रेकर्ड गरेर सिडीमा रेकर्ड गरेर पठाउनुहुन्थ्यो। श्रोताहरू त्यति बेला निकै नै फैलिएको थियो, तर अब आजकल अब टिभीको जमाना भएर मान्छेहरूले अलिक कम्ती सुन्छ होला सायद, अब मात्रामा धेरै कम्ती मात्रामा। चिठी पत्र पनि एकदमै बेसी आउँथ्यो त्यति बेला, एनाउन्सरहरूको पनि त्यस्तै आउँथ्यो, हाम्रो गाउँले सभामा आउँथ्यो। हाम्रो गाउँले सभामा पनि चिठी पत्रको कार्यक्रम हामीले मङ्गलबारको दिन गर्थ्यौँ, रेडियो रुरल फोरम भनेर।
1: आफू केवल 18 वर्षकी हुँदा आकाशवाणी खरसाङमा प्रवेश गरेकी बताउँछिन् वरिष्ठ उद्घोषिका एवं समुदायको हुलाक कार्यक्रमकी श्यामा बहिनी तारा सिन्हा। उनी बताउँछिन् त्यस्ता स्वर्गीय शिवकुमार राईज्यूले आफ्नी छोरी जस्तै तिनीहरूको ख्याल राखेको। चर्चित कार्यक्रमबारे बताउँदा तारा सिन्हाजीले स्मरण गर्छिन् तपाईँको अनुरोध कार्यक्रमको। यस कार्यक्रमको चर्चा एवं प्रसिद्धि यतिसम्म थियो कि त्यस समय मानिसहरू आफ्नो नाम अनि उनीहरूद्वारा फरमाइस गरेको गीत रेडियोमा सुन्न सबै कामधन्दाहरू छोडेर प्रसारण समय अवधि रेडियो अघि बस्थे रे।
2: सन् 1962 सालको 2 तारिक जुन हाम्रो आकाशवाणीको उद्घाटन भएको सुरु भएको। त्यो अगाडि म अलिकति केही भन्न चाहन्छु। सन् 1961 सालमा चाहिँ म आकाशवाणी गुवाहाटीमा पनि केही दिनको लागि अस्थायी कलाकारको रूपमा काम गरिसकेको थिएँ। घुम्न जाँदाखेरि त्यति बेला उहाँ चाहिँ हुनुहुन्थ्यो हरिप्रसाद गोर्खा राईज्यू, उहाँ पनि महान साहित्यकार, उहाँ चाहिँ हुनुहुन्थ्यो साहित्य केन्द्र निर्देशक। सायद मेरो विचारमा नेपालीमा पहिलो साहित्य केन्द्र निर्देशक चाहिँ उहाँ नै हुनुहुन्थ्यो। उहाँ चाहिँ मणिपुरको हुनुहुन्थ्यो, उहाँसँग पनि भेटघाट भयो। त्यसो हुँदा मैले त्यहाँको सानो सानो अब पहिला चलाउने त्यो मिसिनहरू चलाउने माइकमा कसरी बोल्नुपर्छ, कति टाढो बोल्नुपर्छ, त्यसको ज्ञान चाहिँ मलाई त्यहाँ सबै भइसकेको थियो। जब म आएँ मलाई उहाँ गुरुवर हरिप्रसाद गोर्खा राईज्यूले एउटा चिठी पनि पठाउनु भयो। त्यो चाहिँ के हो भनेदेखि मैले यसरी ड्युटी गरेको यस्तो यस्तो गरेको भनेर यो देखाउनुहोस् बहिनी, यो देखाउनु उहाँ गएर भनेर कन्ट्र्याक्ट पनि गाँधिदिएको थियो। त्यो लिएर म आएर यहाँ भेट्नु आएँ यहाँको केन्द्र निर्देशक हुनुहुन्थ्यो एससी बासु साहब। त्यति बेला आएर उहाँलाई भेटेँ, भेटेर ऊ गरेर सोद्धाखेरि म यसरी यसरी आएको सर, यो मेरो कागज भनेर देखाउँदा त ऊ त छक्कै पर्नुभयो। ए तिमीले त सबै अब सिक्ने कुरा त सिकिसकेकै रहेछौ त भनेर। त्यति बेला हाम्रो शिवमा राई सर चाहिँ प्रोड्युसर हुनुहुन्थ्यो नेपाली प्रोग्रामको सबै, उहाँले बोलाउनु भयो, उहाँ आउनुभयो। त्यति बेलासम्म मेरो त्यति परिचय थिएन शिवकुमार राईसँग, अब हामी सानोमा सुनेको नाम सुनेको किताब पढेको त्यति मात्रै। उहाँ पनि आउनुभयो, उहाँको उसमा मलाई सोध्नुभयो कहाँबाट आएको, यस्तो म खरसाङकै हो सर, यस्तो यस्तो भयो। ए तिमी त केही सिकिसकेको रहेछौ, अब तिमीलाई त के सिकाउनु, यहाँको दाइजो साहबले भोलिदेखि ड्युटी जोइन गर भन्नु। त्यसरी चाहिँ मैले काम सुरु गरेको। त्यति बेला हुनुहुन्थ्यो हाम्रो एसपी सिंह दाजु, उहाँ चाहिँ दार्जिलिङको, उहाँ फर्स्ट उद्घोषक चाहिँ उहाँले गर्नु, उद्घोषणा चाहिँ उहाँले गर्नुभएको ओपनिङमा सुरुमा चाहिँ। त्यहाँदेखि पछाडि म आएर उहाँसँग काम गरेको, तर फर्स्ट भोइस चाहिँ स्वर चाहिँ उहाँकै गएको। तर अहिले जस्तो यस्तो थिएन, बिहान 6:30 9 बजी पछाडि बढाएर 9:30 भयो, दिउँसोको हुन्थ्यो 12 बजी 12 बजीदेखि 4 बजी, रातिको हुन्थ्यो 9:30 मात्रै 5 बजीदेखि, कम्ती कम्ती थियो त्यति बेला, अहिले जस्तो कन्टिन्यू चाहिँ थिएन। त्यो पछाडि बढ्दै बढ्दै बढ्दै त्यहाँदेखि जब अलिकति उयो हुँदै जाँदाखेरि दिल्लीको कार्यक्रमहरू रिले गरेर सुनाउने भयो, जस्तै अब अखिल भारतीय सङ्गीत भयो, अखिल भारतीय वार्ता भयो, त्यस्तोहरू पनि अब रिले गर्नुपर्दा चाहिँ कोही बेला राति 11 बज्थ्यो, कोही बेला राति 10:30 हुन्थ्यो। त्यति बेला समुदायको त एकदम लाइभ प्रत्यक्ष प्रसारण। अन्त समुदायको हुलाक यता सुरु भयो, उता फेरि फरमाइसी गीत श्रोताहरूको अनुरोधमा त्यो पनि सँगसँगै प्रायः प्रायः सँगसँगै सुरु भयो। फेरि के भयो भनेदेखि 7 बजी समुदायको हुलाक, त्यो पनि अब प्रत्यक्ष प्रसारण यो सक्ने बित्तिकै फेरि श्रोताहरूको अनुरोध तपाईँको अनुरोधमा भनेर चिठी आउनु थाल्यो सुरु भयो। र सरको अर्को के भनेदेखि कहिले पनि सरले यो समुदायको हुलाकमा क्वेसन मात्रै पढ्नु दिनुहुन्थ्यो, एन्सर कहिले देखाउनु हुँदैन थियो। जब छिमी अब हामी त्यहाँदेखि पछाडि हामी सबै अब त्यहाँ गऱ्यौँ भन्यौँ, त्यहाँदेखि छिमीको लामो छुट्टीमा जस्तै अब मेटीदेखि अब नानी हुनेको बेलामा लामो छुट्टीमा जाँदा चाहिँ उसको बदली चाहिँ म गर्थेँ, सरको जे पनि सबाट सुरु हुन्थ्यो। श्यामा मलाई चाहिँ श्यामा, शोभा मलाई चाहिँ श्यामा, अन्त छिमी लामो छुट्टीतिर जाँदा चाहिँ म गएँ। सर क्वेसन उत्तर पनि दिनुहोस् न हेरौँ न, हुँदैन क्वेसन मात्रै याद गरेर राख पढ उत्तर हुँदैन भनेर पहिल्यै उत्तर पढ्नु दिनुहुने उसको के रहेछ भने पहिल्यै उत्तर जाने भने त त्यति सर हाँस्नु मजा आउँदैन, त्यसरी गर्नुहुन्थ्यो सरले। अरू त अब तपाईँको अनुरोध त्यत्तिकै भयो, त्यहाँदेखि त फर्माइसको चिठीहरू यति बिन आउँथ्यो, सम्हालि नसक्नु उगर्नु त्यो दुइटा भयो। अरू गाउँले सभा पनि राम्रै एकदम, त्यति बेला डम्बर दाजु हुनुहुन्थ्यो, आइपी सिंह दाजु हुनुहुन्थ्यो, फेरि सबै लाइभ सिधा प्रसारण हुन्थ्यो, रेकर्डिङ केही गर्नु पर्दैन थियो, सबै लाइभ गर लाइभ चाहिँ एकदम राम्रो हुन्छ भनेर लाइभ गर्नुहुन्थ्यो।
1: दुई तारिक जुन सन् 1962 लिएर आजसम्म आकाशवाणी खरसाङमा अमूल परिवर्तन आइसकेको छ। यस केन्द्रबाट आज पनि राम्रा राम्रा कार्यक्रमहरू प्रस्तुत गर्ने गरिन्छ, धेरै नवीन ज्ञानवर्धक कार्यक्रमहरूलाई समावेश गरिएको छ। यदि हामीले रोजगारकै माध्यमबाट हेर्यौँ भने पनि अहिले आकाशवाणी खरसाङले धेरै शिक्षित युवा भाइ बहिनीहरूलाई रोजगार दिएको छ। बहुजन हिताय बहुजन सुखायको मूल मन्त्रको साथ 65 वर्षपछि पनि आकाशवाणी खरसाङ पहाडको शीर्ष र खडा छ। यो सबै सम्भव भए त केवल श्रोताहरूको माया अनि आशीर्वादको कारणले। आउने वर्षहरूमा पनि हजुरहरूबाट यस्तै माया अनि आशीर्वादको आशा साँच्दै आजलाई भने कार्यक्रमबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।
3: अब प्रस्तुत छ समाचार। यो आकाशवाणी हो, अब समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ऊ मिन आउल लाइनले नयाँ दिल्लीमा द्विपक्षीय बैठक गर्नुभयो। बैठक अवधि सुरक्षा र कनेक्टिभिटी सहित म्यानमार र भारतबीचको सम्बन्धका सबै पक्षहरूमा चर्चा भयो। भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए आजदेखि लागू भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो सम्झौताले दुई राष्ट्रहरू बीचको आर्थिक र रणनीतिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो। दोस्रो भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको संवाद बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतानियाहु र इजरायलका रक्षा मन्त्री कार्जले बेरुतमा आतंकी ठेगानाहरूमाथि आक्रमण गर्न सेनालाई निर्देशन दिनुभएको छ र मौसम विभागले आज गुजरात, केरल, लक्षद्वीप, नागाल्याण्ड, मणिपुर, त्रिपुरा, ओडिसा, कर्नाटक, तमिलनाडु, पुडुचेरी र पश्चिम मध्य प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ऊ मिन आउल लाइनले नयाँ दिल्लीमा द्विपक्षीय बैठक गर्नुभयो। दुई नेताहरूले ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा चर्चा गर्नुभयो। वार्ताको क्रममा सुरक्षा र कनेक्टिभिटी सहित म्यानमार र भारतबीचको सम्बन्धका सबै पक्षहरूमा चर्चा भयो। म्यानमारका राष्ट्रपतिले आज साँझ राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट्नुहुनेछ।
4: सांस्कृतिक परिसर में आयोजित लाइट एंड द लोटस रेलिक्स ऑफ द अवेकन वन प्रदर्शनी का भी दौरा करेंगे। इस प्रदर्शनी में भगवान बुद्ध से संबंधित पिप्रहवा पवित्र अवशेषों तथा उनसे जुड़ी महत्वपूर्ण प्राचीन धरोहरों का प्रदर्शन किया जा रहा है। म्यांमार भारत की नेबरहुड फर्स्ट एक्ट ईस्ट और महासागर नीतियों के संगम पर स्थित है। म्यांमार के राष्ट्रपति की भारत की यह आधिकारिक यात्रा से दोनों देशों के बीच बहुआयामी संबंधों को और गहराई मिलेगी तथा दोनों देशों के बीच साझेदारी के नए अवसर खुलने की आशा है। अनुपम मिश्र।

0: आकाशवाणी समाचार दिल्ली।
1: प्रधानमन्त्री स्वनिधि योजनाको छ वर्ष पूरा भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस योजनाको प्रशंसा गर्नुहुँदै भन्नुभयो, यसले ग्यारेन्टी ऋण प्रदान गरेर वित्तीय समावेशीकरण र विकासका लागि नयाँ अवसरहरू खोलेर लाखौं सड़क विक्रेताहरूको जीवनमा सुधार ल्याएको छ। एक सामाजिक सञ्जाल पोस्टमा मोदीले यो योजना विश्वास, सम्मान र सशक्तिकरणमा आधारित रहेको बताउनुभयो। उहाँले लाभार्थीहरूलाई बधाई दिनुहुँदै भन्नुभयो, उनीहरूको दृढ़ संकल्प र उद्यमशीलताले देशको अर्थतन्त्रलाई निरन्तर बलियो बनाउँदैछ। हाम्रो संवाददाताले बताए अनुसार 2020 योजना शुरू भएदेखि हालसम्म 1,12,00,000 भन्दा बढी ऋण वितरण गरिएको छ। भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए आजदेखि लागू भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो सम्झौताले दुई राष्ट्रहरू बीचको आर्थिक र रणनीतिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो। एक राष्ट्रिय दैनिकमा प्रकाशित एक लेखमा श्री गोयलले उल्लेख गर्नुभयो कि यो सम्झौताले नयाँ बजारहरू खोल्नेछ, यसले निर्यातमा वृद्धि हुनेछ र निवेशलाई पनि प्रोत्साहन मिल्नेछ। श्री गोयलले व्यापक आर्थिक साझेदारी सम्झौता अन्तर्गत भारतीय निर्यातकर्ताहरूले ओमानका 98% उत्पादन समूहहरूमा शुल्क मुक्त बजार पहुँच पाउने बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो, जसमा 13 क्याबिनेट र 3 राज्यमन्त्री स्वतन्त्र प्रभार अनि 19 राज्यमन्त्रीहरू सामेल छन्। स्मरण रहोस्, मुख्यमन्त्री सहित 5 मन्त्रीहरूले विगत 9 दिन शपथ लिएका थिए। यसरी मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा सरकार चलाउन जम्मा 40 मन्त्रीहरू सामेल गरिएका छन्।
2: ये मंत्रिमंडल विस्तार राज्य सरकार की प्रशासनिक संरचना को मजबूत करने की दिशा में एक महत्वपूर्ण कदम माना जा रहा है। नए मंत्री राज्य के विभिन्न क्षेत्रों का प्रतिनिधित्व करते हैं और इनमें अनुभवी विधायकों के साथ साथ पहली बार विधायक बने सदस्य भी शामिल है। समारोह में मुख्यमंत्री शुभेंदु अधिकारी के साथ साथ वरिष्ठ राजनीतिक नेताए, सरकारी अधिकारियों और आमंत्रित अतिथियों उपस्थित थे। नवनियुक्त मंत्रियों के बीच विभागों का आवंटन बाद में घोषित किया जाएगा। आज शपथ लेने वाले मंत्रियों में स्वपन दास गुप्ता, अर्जुन सिंह, तापस राय, शंकर घोष और अन्य शामिल है। काश्मीर नाहर, आकाशवाणी समाचार, कलकत्ता।
1: समाचार आकाशवाणी बाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्स्यङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल खबर। दोस्रो भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको संवाद बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड माल्सले बैठकको सह अध्यक्षता गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले भन्नुभयो, दुवैले द्विपक्षीय रक्षा सहयोगका सबै पक्षहरूको समीक्षा गर्नुभयो र यसलाई अझ बलियो बनाउने तरिकाहरूबारे चर्चा गर्नुभयो। उहाँले भारत अस्ट्रेलिया रक्षा साझेदारी आगामी वर्षहरूमा निरन्तर प्रगतिको लागि तयार रहेको पनि बताउनुभयो। आफ्नो प्रारम्भिक सम्बोधनमा श्री सिंहले भारत र अस्ट्रेलिया बीचको रक्षा सम्बन्ध अझ सशक्त भएको बताउनुभयो। श्री माल्सले अस्ट्रेलिया र भारतले आफ्नो रक्षा साझेदारीलाई अझ बलियो बनाएको र दुवै पक्षले समुद्री क्षेत्रमा सँगै काम गरिरहेको बताउनुभयो। सर्वोच्च अदालतमा 5 नयाँ न्यायाधीश नियुक्त भएका छन्। यससँगै मुख्य न्यायाधीश सहित न्यायाधीशहरूको मोट संख्या 37 पुगेको छ। विधि तथा न्याय मन्त्री अर्जुन राम मेघवालले सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपतिले मुख्य न्यायाधीशसँग परामर्श गरेपछि सर्वोच्च अदालतमा 5 नयाँ न्यायाधीश नियुक्त गरेको बताउनु भएको छ। विधि मन्त्रालयले जारी गरेको अधिसूचना अनुसार पंजाब र हरियाणा उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति सिल नागु, बम्बई उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति चन्द्रशेखर, मध्यप्रदेश उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति संजीव सचदेवा र जम्मू कश्मीर र लद्दाख उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति अरूण पल्लीलाई पदोन्नति गरिएको छ। वरिष्ठ अधिवक्ता वेंकिता सुब्रमणि मोहनालाई पनि सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको छ। शिक्षा मन्त्रालयले आज दिल्लीमा लागेको आगलागी शिक्षा मन्त्रालयको कार्यालयमा

0: बारम्बार गरेको युद्धविराम उल्लङ्घन र इजरायली शहरहरू र नागरिकहरूमाथिको आक्रमणको प्रतिक्रियामा यो कारवाही गरिएको हो। भारत र बंगलादेशले 8 जुनदेखि 11 जुनसम्म नयाँ दिल्लीमा प्रत्येक 6 महिनामा हुने डाइरेक्टर जेनरल स्तरको सीमा वार्ता गर्नेछन्। यस वर्षको सुरुमा ढाकामा बीएनपी नेतृत्वको सरकार सत्तामा आएपछि पहिलो पटक यस्तो बैठक हुनेछ। बंगलादेश प्रतिनिधि मण्डलको नेतृत्व बर्डर गार्ड बंगलादेशका डाइरेक्टर जेनरल मेजर जेनरल मोहम्मद असर फुजमा सिद्दिकीले गर्नुहुनेछ। भारतीय पक्षको नेतृत्व सीमा सुरक्षा बलका डाइरेक्टर जेनरल प्रवीण कुमारले गर्नुहुनेछ। मौसम विभागले आज गुजरात, केरल, लक्षद्वीप, नागाल्यान्ड, मणिपुर, त्रिपुरा, ओडिसा, कर्नाटक, तमिलनाडु, पुडुचेरी र पश्चिम मध्य प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार मध्य महाराष्ट्र, ओडिसा र पश्चिम मध्य प्रदेशमा मेघ गर्जन र असिना पर्ने सम्भावना छ। यो समाचार युट्युबमा 8AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तिममा पुनः एकचोटि मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ऊ मिन आउ लाइनले नयाँ दिल्लीमा द्विपक्षीय बैठक गर्नुभयो। बैठक अवधि सुरक्षा र कनेक्टिभिटी सहित म्यानमार र भारतबीचको सम्बन्धका सबै पक्षहरूमा चर्चा भयो। भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौता सीईपीए आजदेखि लागू भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले यो सम्झौताले दुई राष्ट्रहरू बीचको आर्थिक र रणनीतिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो। दोस्रो भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको संवाद बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। र मौसम विभागले आज गुजरात, केरल, लक्षद्वीप, नागाल्यान्ड, मणिपुर, त्रिपुरा, ओडिसा, कर्नाटक, तमिलनाडु, पुडुचेरी र पश्चिम मध्य प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट सुन्नुहुँदै थियो समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जमा यो हो आकाशवाणीको प्रसारण। ताउनु श्रोता प्रस्तुत छ स्वमह शर्मा देशभक्ति गीत।

साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको यस अङ्कमा सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार। श्रोता, प्लास्टिक एउटा सस्तो, हल्का र टिकाउ वस्तु हो, तर यसको रासायनिक गुणका कारण यो प्रकृतिको लागि सबैभन्दा ठूलो अभिशाप बनेको छ। प्लास्टिक 100 वर्षसम्म पनि कुहिँदैन। यसको अत्याधिक प्रयोगले वातावरण, मानव स्वास्थ्य र जीव जन्तुमा गम्भीर असर पुर्याइरहेको हुन्छ। त्यसैले यसको उचित व्यवस्थापन आजको अपरिहार्य आवश्यकता हो। त श्रोता, आज हामी यसै प्लास्टिकको एकल प्रयोगलाई बन्द गर्नुपर्छ भन्ने विषयबारे यो चर्चा यहाँहरू समक्ष राख्न लागिरहेछु।

आजको आधुनिक जीवनमा प्लास्टिक हाम्रो दैनिक आवश्यकता जस्तै बनेको छ। बजार जाँदा झोला, पानीको बोतल, चाउचाउको खोल, चम्चा, कप, प्लेट आदि धेरै वस्तुहरू प्लास्टिकबाट बनाइन्छन्। यद्यपि प्लास्टिक उपयोगी भए पनि यसको अत्याधिक प्रयोगले वातावरण, मानव स्वास्थ्य र सम्पूर्ण पृथ्वीलाई ठूलो हानि पुर्याइरहेको छ। विशेष गरी एकल प्रयोग हुने प्लास्टिक अर्थात् एक पटक मात्र प्रयोग गरेर फालिने प्लास्टिक अहिले विश्वकै गम्भीर समस्या बनेको छ। त्यसैले प्लास्टिकको एकल प्रयोगलाई बन्द गर्नु अत्यन्त आवश्यक छ। एकल प्रयोग हुने प्लास्टिक भन्नाले एक पटक मात्र प्रयोग गरेर फालिने सामग्रीलाई बुझिन्छ। जस्तै प्लास्टिक झोला, स्ट्र, पानीको बोतल, डिस्पोजल कप, प्लेट, चम्चा इत्यादि। मानिसहरूले केही मिनट प्रयोगपछि यी वस्तुहरू फोहोरको रूपमा फाल्छन्, तर प्लास्टिक सजिलै गल्दैन। एउटा प्लास्टिक पूर्ण रूपमा नष्ट हुन सयौं वर्ष लाग्न सक्छ। यसले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। प्लास्टिक प्रदूषणले वातावरणमा ठूलो असर पारेको छ। एकपल्ट मात्र प्रयोग गरिने यस्ता एकल प्लास्टिकको प्रयोग गरिसकेपछि जथाभावी फ्याँकिएको प्लास्टिकले माटोको उर्वरा शक्ति घटाउँछ, पानीको निकास रोक्छ र ढल निकासमा समस्या उत्पन्न गर्छ। प्लास्टिक बाल्दा निस्कने विषालु ग्यासले वायु प्रदूषण गराउँछ। यसले श्वास प्रश्वास सम्बन्धी रोगहरू पनि निम्ताउँछ। प्लास्टिकले माटो, पानी र हावालाई धेरै प्रदूषित बनाउँछ। प्लास्टिक प्रदूषणले वातावरणमा ठूलो असर पारेको छ। नदी, खोला, ताल, समुद्रमा प्लास्टिक जमा हुँदा जलचर प्राणीहरू मर्न थालेका छन्। धेरै माछा, कछुवा र चराहरूले प्लास्टिकलाई खाना सम्झेर खान्छन्, तर त्यसकै कारण मर्छन्। प्लास्टिकले पानीको बहाव रोक्दा बाढी र डुबानको समस्या पनि बढ्छ। पहाडी क्षेत्रमा नाली, खोल्सा बन्द हुँदा पहिरो तथा फोहोरको समस्या बढिरहेको छ। प्लास्टिक जलाउँदा अझ बढी खतरा उत्पन्न हुन्छ। प्लास्टिक पोल्दा विषालु ग्यास निस्किन्छ, यसले हावा प्रदूषित बनाउँछ। यसबाट मानिसलाई दम, क्यान्सर, एलर्जी, फोक्सो सम्बन्धी रोग हुन सक्छ। त्यसैले प्लास्टिक जलाउनु धेरै ठाउँमा कानुनी अपराध मानिन्छ।

वातावरण संरक्षणका लागि प्लास्टिक जलाउन रोक लगाइएको छ। एकल प्रयोगको प्लास्टिकले कृषिमा पनि नकारात्मक प्रभाव पार्छ। खेतीबारीमा प्लास्टिक मिसिँदा माटोको उर्वरा शक्ति घट्छ, पानी माटोभित्र राम्ररी जान सक्दैन, यसले उत्पादनमा कमी ल्याउँछ। पशुहरूले फोहोर सँगै प्लास्टिक खाँदा बिमारी पर्छन् र मर्ने खतरा पनि हुन्छ। गाउँघरदेखि सहरसम्म प्लास्टिक फोहोरले सौन्दर्य बिगारिरहेको छ। यस समस्याको समाधानको लागि सबैले सचेत हुनुपर्छ। बजार जाँदा कपडाको झोला प्रयोग गर्ने बानी बसाल्नुपर्छ। प्लास्टिकको बोतलको सट्टा स्टिल वा काँचको भाँडा प्रयोग गर्न सकिन्छ। विद्यालय, कार्यालय र समाजमा प्लास्टिकको प्रयोग कम गर्ने अभियान चलाउनुपर्छ। सरकारले पनि कडा नियम बनाएर प्लास्टिकको उत्पादन र प्रयोग नियन्त्रण गर्नुपर्छ। पुनः प्रयोग गर्न सकिने वस्तुहरूको प्रयोगलाई प्रोत्साहन दिनुपर्छ। विद्यार्थी र युवाहरूले पनि वातावरण संरक्षणमा ठूलो भूमिका खेल्न सक्छन्। विद्यालयमा सरसफाई कार्यक्रम, जनचेतना र र्याली आयोजना गरेर प्लास्टिकको हानिबारे सबैलाई जानकारी दिन सकिन्छ। यदि आजदेखि हामी सचेत भएनौँ भने भविष्यमा वातावरण झन प्रदूषित हुनेछ र मानव जीवन सङ्कटमा पर्न सक्छन्। अब यो प्लास्टिक व्यवस्थापनका उपायहरू के छन् भन्दा, वातावरणलाई प्लास्टिक मुक्त बनाउन र यसको उचित व्यवस्थापन गर्न हामीले विभिन्न उपायहरू अपनाउन सक्छौँ। सकेसम्म प्लास्टिकको प्रयोगलाई कम गर्नुपर्छ। बजार जाँदा कपडा वा जुटको झोला बोक्ने बानी बसाल्नुपर्छ। पुनः प्रयोग वा रियुज, घरमा भएका प्लास्टिकका डिब्बा, बोतल आदिलाई अन्य सामग्री राख्नको निम्ति पुनः प्रयोग गर्नुपर्छ। पुनचक्रण वा रिसाइकल, प्रयोग भइसकेका पुराना र खेर गएका प्लास्टिकलाई फ्याँक्नुको सट्टा रिसाइकल केन्द्रमा पठाउनुपर्छ, जसबाट नयाँ उपयोगी सामग्रीहरू बन्न सक्छन्। विकल्पको खोजी गर्नुपर्छ। प्लास्टिकको सट्टा कागज, जुट, बाँस र माटोबाट बनेका वातावरण मैत्री सामग्रीहरूको प्रयोग बढाउनुपर्छ। नागरिकको कर्तव्य र सरकारको भूमिका यसमा कस्तो हुनुपर्छ भन्दा, प्लास्टिक व्यवस्थापन एक्लै सरकारले मात्र गर्न सक्ने होइन, यसको लागि हरेक नागरिक जिम्मेवार बन्नुपर्छ। हामीले फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर तोकेको स्थानमा मात्र फाल्नुपर्छ। विद्यालय र समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। त्यस्तै सरकारले प्लास्टिकको उत्पादन र आयातमा कडाई गर्ने, नियमन गर्ने र रिसाइकल उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्छ। अन्त्यमा भन्नुपर्दा, प्लास्टिकको एकल प्रयोग मानव र प्रकृतिको लागि ठूलो खतरा बनेको छ। यसले वातावरण प्रदूषित बनाउने, रोग फैलाउने र प्राकृतिक सन्तुलन बिगार्ने काम गरिरहेको छ। स्वस्थ वातावरण र सुरक्षित भविष्यका लागि प्लास्टिकको एकल प्रयोगलाई बन्द गर्नु आजको आवश्यकता हो। आजको सानो प्रयासले भोलिको सुन्दर पृथ्वी बचाउन सक्छ, किनभने प्लास्टिक मानिसको सुविधाको लागि आविष्कार गरिएको हो। यसको अर्थ प्रकृतिको विनाश गर्नु होइन। यदि हामीले समयमै प्लास्टिकको उचित व्यवस्थापन गरेनौँ भने हाम्रो पृथ्वी बस्न अयोग्य हुनेछ। त्यसर्थ प्लास्टिकको प्रयोग कम गरौँ, वातावरण स्वच्छ राखौँ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै दिगो भविष्यको लागि हातेमालो गर्नु आजको प्रमुख आवश्यकता हो। प्लास्टिकको एकल प्रयोगलाई बन्द गर्नुपर्छ। आदरणीय श्रोता, अहिले हामीले यस विषयमाथि यो चर्चा गरिरहेका थियौँ।

यो गीत सुनिसके पश्चात अब म यहाँहरूलाई फोहोर अनि ई फोहोर घटाउने व्यवस्थाबारे केही जानकारी प्रदान गर्न लागिरहेछु। आजको आधुनिक युगमा विज्ञान र प्रविधिको विकाससँगै मानिसको जीवन धेरै सजिलो भएको छ। मोबाइल, कम्प्युटर, टेलिभिजन, फ्रिज, वासिङ मेसिन, ब्याट्री जस्ता विद्युतीय सामग्रीहरू दैनिक जीवनका आवश्यक वस्तुहरू बनेका छन्। तर यी सामग्रीहरू बिग्रेपछि वा काम नलाग्ने भएपछि उत्पन्न हुने फोहोरलाई ई फोहोर भनिन्छ। सामान्य फोहोर र ई फोहोर दुवैले वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेका छन्। त्यसैले फोहोर र ई फोहोरलाई सही व्यवस्थापन गर्नु आजको ठूलो आवश्यकता बनेको छ। फोहोर भन्नाले प्रयोगपछि काम नलाग्ने वस्तुहरू बुझिन्छ। घर, बजार, विद्यालय, उद्योग तथा कार्यालयबाट दैनिक रूपमा धेरै फोहोर निस्किन्छ। कागज, प्लास्टिक, बोतल, खानेकुराको अवशेष, पुराना कपडा आदि सामान्य फोहोर हुन्। यस्तै मोबाइल, कम्प्युटर, टेलिभिजन, तार, चार्जर, ब्याट्री, इलेक्ट्रोनिक खेलौना आदि बिग्रिएपछि बन्ने फोहोरलाई ई फोहोर भनिन्छ। आज विश्वभरि फोहोरको मात्रा दिन प्रतिदिन बढिरहेको छ। विशेष गरी प्लास्टिक र ई फोहोर वातावरणको लागि ठूलो चुनौती बनेका छन्। मानिसहरूले प्रयोग गरिसकेपछि जताभावी फोहोर फाल्ने बानीले सडक, नदी, खोल्सा र सार्वजनिक स्थानहरू प्रदूषित भइरहेका छन्। यी फोहोरमा सिसा, पारा, क्याडमियम जस्ता विषालु पदार्थहरू हुन्छन्। यस्ता पदार्थ माटो र पानीमा मिसिँदा वातावरण दूषित हुन्छ र मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ। यी फोहोर जलाउँदा विषालु धुवा निस्किन्छ, यसले हावा प्रदूषित बनाउँछ। यसले दम, फोक्सोको रोग, आँखाको समस्या तथा क्यान्सर जस्ता गम्भीर रोग निम्त्याउन सक्छ। त्यसै गरी फोहोर थुप्रिँदा दुर्गन्ध फैलिन्छ र रोग फैलाउने किरा तथा जीवाणुहरू बढ्छन्। यसैले डेङ्गु, झाडा पखला, टाइफाइड जस्ता रोग फैलिन सक्छन्। सहर तथा गाउँ दुवैतर्फ फोहोर व्यवस्थापन ठूलो समस्या बन्दै गएको छ।

फोहोर र ई फोहोर घटाउन सबैले सचेत हुन आवश्यक छ। सबैभन्दा पहिला कम प्रयोग गर्ने, पुनः प्रयोग गर्ने र पुनः चक्रण गर्ने अर्थात् रिड्युस, रियुज र रिसाइकलको नियम अप्नाउनु पर्छ। आवश्यक नभएका वस्तु नकिन्ने, प्लास्टिकको प्रयोग कम गर्ने तथा पुनः प्रयोग गर्न सकिने सामग्री प्रयोग गर्नुपर्छ। कागज, बोतल, धातु तथा प्लास्टिकलाई छुट्टा छुट्टै सङ्कलन गरेर पुनः चक्रण गर्न सकिन्छ। यी फोहोरलाई सामान्य फोहोरसँग मिसाएर फाल्नु हुँदैन। बिग्रिएको मोबाइल, ब्याट्री, कम्प्युटर तथा विद्युतीय सामग्रीहरूलाई सुरक्षित रूपमा सङ्कलन गरी पुनः चक्रण केन्द्रमा पठाउनु पर्छ। सरकारले यी फोहोर व्यवस्थापनका लागि विशेष नियम बनाउन आवश्यक छ। विद्यालय तथा समाजमा जनचेतना कार्यक्रम सञ्चालन गरेर मानिसलाई फोहोरको असरबारे जानकारी दिनुपर्छ। घर घरमा कुहिने र नकुहिने फोहोर छुट्याउने बानी बसाल्नुपर्छ। कुहिने फोहोरबाट मल बनाउन सकिन्छ भने नकुहिने फोहोरलाई पुनः प्रयोग गर्न सकिन्छ। बजार जाँदा कपडाको झोला प्रयोग गर्ने, प्लास्टिक कम प्रयोग गर्ने तथा अनावश्यक विद्युतीय सामग्री नकिन्ने बानीले पनि फोहोर घटाउन मद्दत गर्छ। विद्यार्थी तथा युवाहरूले पनि सरसफाई अभियान, वृक्षरोपण तथा जनचेतनामूलक कार्यक्रम मार्फत समाजलाई जागरूक बनाउन सक्छन्। यदि हामी सबैले आफ्नो जिम्मेवारी बुझेर फोहोर व्यवस्थापन गर्यौँ भने वातावरण सफा र स्वस्थ बनाउन सकिन्छ। अन्त्यमा भन्नुपर्दा फोहोर र

पानी फोहोर आजको ठूलो वातावरणीय समस्या हो। यसले प्रकृति, मानव स्वास्थ्य तथा भविष्यलाई असर गरिरहेको छ। त्यसैले फोहोरलाई सही तरिकाले व्यवस्थापन गर्नु र यी फोहोर घटाउने उपाय अपनाउनु सबैको कर्तव्य हो। सफा वातावरणले मात्र स्वस्थ जीवन सम्भव हुन्छ। आजको सचेतनाले नै भोलिको सुरक्षित भविष्य निर्माण गर्छ। फोहोर अनि ई फोहोर घटाउने व्यवस्था। आदरणीय श्रोता, अहिले हामीले यस विषयमाथि यो जानकारी लिइरहेका थियौँ।

यो गीत सुन्दा सुन्दै आदरणीय श्रोता, आजलाई हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिसकेको छ। अर्को साता यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ फेरि यहाँहरू समक्ष उपस्थित हुने नै छौँ।

तेतिन्जेल प्रस्तुत थियो कार्यक्रम विज्ञान दर्पण। यो प्रशान हो आकाशवाणी खरसाङ केन्द्रको समय। यस बेला बेलुकीको ठिक 4:30 भयो। श्रोता प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति।

आदरणीय श्रोतागण नमस्कार। शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुभएका प्यारा श्रोता साथै विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक अभिवादन एवं स्वागत जनाउँदै कार्यक्रम प्रस्तुत गर्न लागिरहेछु। देश वन्दनाबाट

0: त श्रोता, आज यहाँ स्टुडियोमा उपस्थित हुनुहुन्छ शिक्षिका कादम्बरी सुब्बाज्यू र आज उहाँले विद्यार्थी भाइ बहिनीहरूलाई ऐतिहासिक धरोहर अन्तर्गत कोणार्कको सूर्य मन्दिर बारेमा जानकारी दिनुहुनेछ। नमस्कार नानीहरू, हो आज म तिमीहरूलाई भारतको प्रसिद्ध ऐतिहासिक सम्पदा कोणार्क सन टेम्पलको इतिहास, वास्तुकला र यसको महत्त्व बारे ध्यान लगाएर सुन है नानी हो। कोणार्क सौर्य मन्दिर भारतको ओडिसा राज्यको पुरी जिल्लामा अवस्थित छ। यो मन्दिर सूर्य देवतालाई समर्पित गरिएको छ। कोणार्क शब्द दुई शब्दबाट बनेको मानिन्छ, कोन अर्थात कुनो र अर्क अर्थात सूर्य। यसैले कोणार्कको अर्थ सूर्यको कोना वा सूर्यसँग सम्बन्धित स्थान भन्ने बुझिन्छ। यो मन्दिर 13 औं शताब्दीमा पूर्वी वंशका महाराजा राजा नरसिंह देवले प्रथमद्वारा निर्माण गरिएका थियो। इतिहासकारहरूका अनुसार यसको निर्माण सन 1250 सम्पन्न भएको थियो। यो मन्दिर बनाउनुको मुख्य उद्देश्य सूर्य देवताको पूजा गर्नु र राज्यको शक्ति तथा समृद्धि प्रदर्शन गर्नु थियो। कोणार्क सूर्य मन्दिरको वास्तुकला संसारभर प्रसिद्ध छ। मन्दिरलाई विशाल रथको आकारमा बनाएको छ। यस रथलाई 7 घोडाले तानेको देखाएको छ। 7 घोडाले 7 दिनको प्रतीक जनाउँछन् भने 24 विशाल चक्रले दिनका 24 जनाउँछन्। प्रत्येक चक्कामा सुन्दर नकासी गरिएको छ। यी नकासीहरूमा मानिसहरूले दैनिक जीवनको नित्य, संगीत, युद्ध, जानवर तथा धार्मिक गतिविधिहरू देख्न सकिन्छ। मन्दिरको बाहिर तथा भित्री भागमा कुदिएका मूर्तिहरू अत्यन्त आकर्षण छन्। समयसँगै प्राकृतिक प्रकोप र आक्रमणका कारण मन्दिरको केही भाग क्षतिग्रस्त भए पनि यसको ऐतिहासिक महत्त्व अझै कायम छ। आज कोणार्क सूर्य मन्दिर भारतको महत्त्वपूर्ण पर्यटकीय स्थल हो। मन्दिरका भित्ताहरूमा देवी देवता, नर्तक नर्तकी, संगीतकार, जनजीवन, पशु पक्षी तथा विभिन्न सांस्कृतिक दृश्यहरूको अत्यन्त आकर्षक मूर्तिकला कुदिएको छ। विशेष रूपमा यहाँका मूर्तिहरूमा नृत्य, संगीत र जीवनशैलीको सुन्दर चित्रण पाइन्छ। प्रत्येक नक्कासीमा सूक्ष्म कला, सृजना शक्ति र शिल्प कौशल देखिन्छ। कोणार्क मन्दिरको कला भारतीय सभ्यतामा धर्म र सांस्कृतिको महान प्रतीक मानिन्छ। यसको अद्भुत कलाले आज पनि विश्वभरका पर्यटकलाई आकर्षित गर्दछ। यसका निर्माणमा सूक्ष्म कलात्मकता, वैज्ञानिक सोच र अद्वितीय डिजाइन प्रयोग गरिएको छ। कोणार्क मन्दिरको वास्तुकलाले भारतीय सांस्कृतिक, धर्म र प्राचीन सभ्यताको महानता झल्काउँछ। समुद्र नजिकै अवस्थित यो मन्दिरको स्थान अत्यन्त सुन्दर र आकर्षण छ। बङ्गालको खाडीको किनारमा रहेको यस मन्दिरले सूर्योदयको अनुपम दृश्य प्रस्तुत गर्दछ, जसले यसको धार्मिक महत्त्वलाई अझ गहिरो बनाएको छ। यस मन्दिर निर्माणमा हजारौं कलाकार र मजदुरहरूले वर्षौंसम्म काम गरेका थिए। त्यति बेला आधुनिक प्रविधि नभए पनि मानिसहरूले अद्भुत कला र सिप प्रयोग गरेर यस्तो विशाल मन्दिर निर्माण गरेका थिए। यही कारणले कोणार्क सूर्य मन्दिरलाई प्राचीन भारतीय वास्तुकलाको उत्कृष्ट उदाहरण मानिन्छ। समय क्रममा प्राकृतिक प्रकोप, समुद्री हावा
1: आक्रमण तथा उपेक्षाका कारण मन्दिरको केही भाग ध्वस्त भयो। विशेष गरी मुख्य गर्भगृह आज पूर्ण रूपमा सुरक्षित छैन, तथापि बाँकी संरचनाहरूले अझै पनि यसको भव्यता र कलात्मक उत्कृष्टता स्पष्ट देखाउँछन्। यसको संरक्षणको लागि भारत सरकार तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले प्रयास गरिरहेका छन्। कोणार्क सूर्य मन्दिरसँग धेरै कथाहरू पनि जोडिएको छन्। एउटा प्रसिद्ध कथा अनुसार मन्दिरको माथिल्लो भागमा शक्तिशाली चुम्बक राखिएको थियो, जसले समुद्री जहाजको दिशा प्रभावित गर्थ्यो। यद्यपि यसको पूर्ण प्रमाण छैन, तर यो कथा निकै लोकप्रिय छ। पहिले यो मन्दिर समुद्रको नजिक रहेको कारण नाविकहरूका लागि चिनारीको रूपमा प्रयोग हुन्थ्यो। विदेशी नाविकहरूले यसलाई ब्ल्याक पगोडा भनेर पनि चिन्थ्यो। समयसँगै समुद्री आधी प्राकृतिक विपत्ति र आक्रमणका कारण मन्दिरको धेरै भाग नष्ट भयो। अहिले मुख्य संरचनाको केही भाग मात्र बाँकी छ, तर यसको सुन्दरताले अझै पनि संसारलाई आकर्षित गर्दछ। युनेस्कोले सन् 1984 कोणार्क सूर्य मन्दिरको विश्व सम्पदा सूचीमा समावेश गरेको थियो। यसले अन्तर्राष्ट्रिय महत्वलाई झन बढाएको छ। आज हरेक वर्ष हजारौँ पर्यटक, इतिहासकार र विद्यार्थीहरू यहाँ भ्रमण गर्न आउँदछन्। कोणार्क नृत्य महोत्सव पनि निकै प्रसिद्ध छ। यस कार्यक्रममा भारतका विभिन्न भागबाट कलाकारहरू आएर शास्त्रीय नृत्य प्रस्तुत गर्दछन्। मन्दिरको सुन्दर पृष्ठभूमिमा हुने यो कार्यक्रम अत्यन्त आकर्षक मानिन्छ। कोणार्क सूर्य मन्दिर केवल धार्मिक स्थान मात्र होइन, यो भारतीय सांस्कृतिक कला र इतिहासको प्रतीक पनि हो। यसले हामीलाई प्राचीन समयमा मानिसहरूको ज्ञान, विज्ञान र कला कति उन्नत थियो भन्ने कुरा सिकाउँछ। यो मन्दिर केवल ढुङ्गाको संरचना होइन, यो मानव सृजनाशीलता, आस्था र परिश्रमको अमर प्रतीक हो। यसको विशालता र सुन्दरता देख्दा आज पनि मानिसहरू चकित हुन्छन्। मन्दिर निर्माणमा प्रयोग गरिएको वास्तुकला अद्भुत छ। यसको संरक्षण कलिङ्ग शैलीमा आधारित छ। विशेष गरी काम कला सम्बन्धी मूर्तिहरूले मानव जीवनका विदित पक्षलाई दर्शाउँदछ। यसले तत्कालीन समाजको खुलापन तथा कलात्मक सोचलाई उजागर गर्छ। मुख्य गर्भगृह अहिले भग्नावशेष अवस्थामा छ, तर यसको जगमोहन सभा मण्डप अझै पनि विशाल रूपमा उभिएको छ। ऐतिहासिक मान्यता अनुसार मुख्य मन्दिरमा रहेको चुम्बकीय शक्तिले सूर्य देवताको मूर्ति हावामा अडिएको जस्तो देखिन्थ्यो भन्ने जनविश्वास पनि पाइन्छ।
0: श्रोता साथै विद्यार्थी वर्गको निम्ति अहिलेलाई केही क्षणको निम्ति विश्राम लिँदै सुनाउन लागिरहेछु यो एउटा गीत।

कोणार्क सूर्य मंदिर हिंदू धर्म में सूर्य उपासना को प्रमुख केन्द्र थियो। यहाँ बिहान को पहिलो सूर्य किरण मुख्य मूर्ति में पड़ने गरी निर्माण गरिएको थियो। यसले वैज्ञानिक ज्ञान, वास्तुशास्त्र र धार्मिक आस्था को अद्भुत संयोजन प्रस्तुत गर्दछ। यस मंदिर को अध्ययन ले हामीलाई इतिहास, सांस्कृतिक, धार्मिक तथा वास्तुकला को गहिरो ज्ञान दिन्छ। कोणार्क सूर्य मंदिर वास्तवमा मानव सृजनशीलता को अनुपम उदाहरण हो। यसको भव्यता र कलात्मकता हेर्दा प्राचीन भारतीय शिल्पीहरूको प्रतिभा र प्रति सम्मान जागृत हुन्छ। जब राजाले एक दिन यस्तो भव्य मन्दिर बनाउने सोच बनाए, उनले देशबाट उत्कृष्ट शिल्पकार, वास्तुकार र मजदुरहरूलाई बोलाए। हजारौं मानिस दिन रात मेहनत गरेर मन्दिर बनाउन लागे। भनिन्छ करिब 12 वर्षसम्म लगातार काम भयो। मन्दिरलाई सूर्य देवताको विशाल रथको रूपमा बनाइयो, जसलाई 7 घोडाले तानेको देखाइयो। तर मन्दिर निर्माणको अन्तिम समयमा ठूलो समस्या आयो। मन्दिरको माथिल्लो भागमा राख्न पर्ने विशाल पत्थर ठिकसँग बस्न सकेन। धेरै प्रयास गर्दा पनि त्यो मिलेन। राजाले कि यदि समयमै काम पूरा भएन भने सबै शिल्पकारहरूलाई बडा सजाय दिइनेछ। यसले सबैलाई चिन्तित बनायो। त्यही बेला मुख्य शिल्पकारको 12 वर्षको छोरा धर्मपद त्यहाँ आयो। ऊ सानै भए पनि अत्यन्त बुद्धिमान थियो। उनले मन्दिरको संरक्षण राम्ररी अध्ययन गर्यो र समयमा बुझ्यो समस्या र रातभर मेहनत गरेर उसले त्यो विशाल पत्थर सही स्थानमा राखिदियो। सबै शिल्पकार अत्यन्त खुसी भयो। तर धर्मपदले सोच्यो, यदि राजालाई थाहा भयो कि एउटा सानो बालकले समस्या समाधान गर्यो भने ठूला शिल्पकारहरूको अपमान हुनेछ, उनीहरूलाई सजाय पनि हुन सक्छ। यसैले उनले आफ्नो बलिदान दिने निर्णय गर्यो। बिहान हुनु अघि ऊ मन्दिरको माथिबाट समुद्रमा हाम फाल्यो। यसरी धर्मपदले आफ्नो जीवन त्याग गरेर सबै शिल्पकारहरूको सम्मान बचायो। त्यसपछि कोणार्क सूर्य मन्दिर अझ प्रसिद्ध भयो। मानिसहरूले धर्मपदको बुद्धिमानी, साहस र बलिदानलाई सधैँ सम्झन थाले। आज पनि यो कथा कोणार्क सूर्य मन्दिरसँग जोडिएको अमर कथा मानिन्छ। अर्को जनविश्वास अनुसार मन्दिरको शिखरमा शक्तिशाली चुम्बक राखिएको थियो। त्यस चुम्बकका कारण सूर्य देवताको मूर्ति हावामा अडिएको जस्तो देखिन्थ्यो। समुद्रमा यात्रा गर्ने नाविकहरूको कम्पाससम्म पनि यसको असर पर्थ्यो भन्ने भनाइ छ। पछि विदेशी आक्रमणकारहरूले यो चुम्बक हटाए, जसका कारण मन्दिर कमजोर हुँदै गयो। कोणार्क सूर्य मन्दिरको कथा केवल एउटा मन्दिरको कथा मात्र होइन, यो मेहनत, कला, विज्ञान, साहस र बलिदानको कथा हो। धर्मपदको बलिदान र शिल्पकारहरूको कठिन परिश्रमले यो मन्दिरलाई अमर बनाएको छ। जब ब्रिटिसहरू भारतमा शासन गर्न थाले, त्यस समय कोणार्क मन्दिर जंगल र बालुवाले ढाकिएको अवस्थामा थियो। मन्दिरको वरिपरि घना जंगल थियो र धेरै भाग भत्किसकेको थियो। मुख्य गर्भगृह पूर्ण रूपमा ध्वस्त भइसकेको थियो भने केही भाग मात्र बाँकी थिए। समुद्रबाट आउने तेज हावा, वर्षा र समयको प्रभावले ढुङ्गाहरू कमजोर भएका थिए। बेलायती अधिकारीहरूले पहिलो पल्ट मन्दिरको ऐतिहासिक र कलात्मक महत्व बुझ्न थाले। उनीहरूले यसलाई भारतको महान वास्तुकला कलात्मक रूपमा हेर्न थाले। 19 शताब्दीमा धेरै अङ्ग्रेज विद्वान, लेखक तथा अनुसन्धानकर्ताहरूले कोणार्क मन्दिरको अध्ययन गरे। उनीहरूले मन्दिरका मूर्तिकला
वास्तुकला र इतिहासको विवरण लेख्न थाले। ब्रिटिश कालमा मन्दिरको संरक्षणका केही प्रयासहरू पनि गरिए। मन्दिरको वरिपरिको जंगल हटाइयो र बलुवा साफ गरियो। भत्किन बाँकी रहेका संरचनालाई जोगाउन विशेष काम गरियो। विशेष गरी मन्दिरको सभा मण्डप जगमोहन भित्र ढुङ्गा भरियो ताकि त्यो भाग अझ नढलोस्। यस कार्यले मन्दिरको बाँकी संरचनालाई जोगाउन ठूलो मदत गर्यो। त्यस समयमा अङ्ग्रेज लेखकहरूले कोणार्क मन्दिरलाई ब्ल्याक पगोडा भनेर उल्लेख गर्थे। बेलायती शासनकालमा गरिएको संरक्षण प्रयासका कारण आज पनि कोणार्क सूर्य मन्दिरको केही महत्वपूर्ण भाग सुरक्षित छन्। यदि त्यस बेला संरक्षण नगरिएको भए सायद मन्दिरको बाँकी संरचना पनि पूर्ण रूपमा नष्ट हुने सम्भावना थियो। ब्रिटिस कालपछि भारतीय पुरातत्व सर्वेक्षण विभागले पनि यसको संरक्षणको लागि निरन्तरता दियो। पछि सन् 1984 युनेस्कोले कोणार्क सूर्य मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्यो। त्यसपछि यसको अन्तर्राष्ट्रिय महत्व अझ बढ्यो। यसरी बेलायती शासनकालमा कोणार्क मन्दिरका लागि एक तीव्र उपेक्षा र क्षतिको समय भए पनि अर्कोतिर संरक्षण र पुनः पहिचानको सुरुवात भएको समय पनि थियो। अङ्ग्रेज विद्वान तथा पुरातत्वविदहरूले यसको महत्व संसारलाई चिनाउन महत्वपूर्ण भूमिका खेले। कोणार्क सन टेम्पल मा अहिले कुनै मूर्ति वा मुख्य देवता छैन। यसको मुख्य कारण शताब्दीयौसम्म भएको गम्भीर क्षति र आक्रमणकारी सेनाद्वारा गरिएको ऐतिहासिक विनाश हो। यसैले यस स्मारकमा दैनिक पूजा गरिँदैन। मुख्य गर्भगृह जहाँ पहिला मुख्य मूर्ति राखिएको थियो 1900 शताब्दीमा भत्किएको थियो। 227 फिट अग्लो विशाल टावर मौसमको असर तथा भूकम्पका कारण ढलेको मानिन्छ। मध्यमकालीन समयमा विभिन्न युद्धका क्रममा मन्दिरमा पटक पटक आक्रमण भयो। सूर्य देवको मूर्ति जुन अष्ट धातुबाट बनेको थियो र चुम्बकको सहायताले हावामा तैरिने विश्वास गरिन्थ्यो, कोणार्क सन टेम्पलको इतिहास तथा सांस्कृतिक महत्वलाई जीवित राख्नको लागि सन् 1949 ओडिसा पर्यटक विभाग र ओडिसी रिसर्च सेन्टरले संयुक्त आयोजनमा प्रत्येक वर्ष डिसेम्बर 1-5 कोणार्क नृत्य महोत्सव आयोजना गरिन्छ। यो महोत्सव मन्दिरको खुला रङ्गमञ्चमा आयोजना गरिन्छ, जहाँ भव्य कोणार्क सूर्य मन्दिर पृष्ठभूमिका रूपमा देखिन्छ। यस महोत्सवमा देश विदेशका

0: गरेको छ। कोणार्कको यस महान विरासतलाई राष्ट्रिय स्तरमा सम्मान गर्न रिजर्भ ब्याङ्क अफ इन्डियाले जनवरी 2018 चकलेट ब्राउन रङको नयाँ 10 रुपियाँको नोट जारी गरेको थियो। उक्त नोटको पछाडिको भागमा देशको सांस्कृतिक सम्पदाको प्रतीकका रूपमा कोणार्कको चक्र सुन्दर चित्र अङ्कित गरिएको छ। अन्तमा कोणार्कको सूर्य मन्दिर भारतको गौरवशाली सम्पदा हो, यसको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ताकि आउने पुस्ताले पनि यसको इतिहास र सुन्दरतालाई नजिकबाट अनुभव गर्न सकुन्। कोणार्क सूर्य मन्दिरले हाम्रो गौरवशाली अतीतको स्मरण गराउँछ र भावी पुस्तालाई इतिहास, कला तथा सांस्कृतिक प्रति सम्मान गर्न प्रेरित गर्दछ। वास्तवमा कोणार्क सूर्य मन्दिर सम्पूर्ण मानव सभ्यताको अमूल्य सम्पत्ति हो, जसले भारतको गौरवलाई विश्वभर उजागर गरेको छ। कोणार्क सूर्य मन्दिर वास्तवमै सूर्यको महिमा, मानव प्रतिभा र सांस्कृतिक वैभवको अमर प्रतीक हो। आज नानीहरूलाई प्रसिद्ध ऐतिहासिक सम्पदा कोणार्क सन टेम्पलको बारेमा जानकारी प्रदान गर्यो। फेरि अर्को कार्यक्रममा अर्को विषय साथमा हाम्रो भेट हुनेछ भन्दै म पनि तपाईँहरूबाट बिदा माग्न चाहन्छु। धन्यवाद।
1: अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो ऐतिहासिक धरोहर अन्तर्गत कोणार्कको सूर्य मन्दिर बारेमा एक जानकारी। यस कार्यक्रमलाई प्रस्तुत गर्नुभएको थियो शिक्षिका कादम्बरी सुब्बाज्यूले। कार्यक्रमको अन्तमा फेरि सम्पूर्ण श्रोताहरूको निम्ति राखिरहेछु यो एउटा साङ्गीतिक कुशेली।

0: की सुनवाई करते हुए ये टिप्पणी की। याचिकाकर्ता ने आरोप लगाया कि उसके पति ने जिला विधि सेवा प्राधिकरण के समक्ष दर्ज समझौते को तलाक का निर्णय मानकर पुनर्विवाह किया। मौसम विभाग ने आज गुजरात, केरल, लक्षद्वीप, नागालैंड, मणिपुर, त्रिपुरा, उड़ीसा, कर्नाटक, तमिलनाडु, पुदुचेरी और पश्चिम मध्य प्रदेश में तेज वर्षा का अनुमान व्यक्त किया है। कल तक दिल्ली, हरियाणा, चंडीगढ़, हिमाचल प्रदेश, बिहार, झारखंड, उत्तर प्रदेश, उत्तराखंड और पश्चिमी राजस्थान में गरज और बिजली गिरने की संभावना व्यक्त की गई है। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: अबको केही क्षणमा सुन्नुहुनेछ समाचार।
2: आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले प्रख्यात गायिका सुमन कल्याणपुरको निधनमा समवेदना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा राष्ट्रपति मुर्मूले भारतीय सङ्गीतलाई समृद्ध बनाउने गायिकाको निधन सङ्गीत जगतको लागि अपूरणीय क्षति भएको बताउनु भएको छ भने प्रधानमन्त्री मोदीले सुमन कल्याणपुरको सुमधुर आवाज र भावपूर्ण गायनले सांस्कृतिक जगतलाई समृद्ध बनाएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत ओमान व्यापक आर्थिक साझेदारी सम्झौतामा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलद्वारा लेखिएको लेख साझा गर्नुभएको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले विशाखापट्टनमबाट दक्षिण तटीय रेलवे क्षेत्रको सञ्चालन सुरु हुनु उत्तरी आन्ध्र प्रदेशका जनताका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताउनुभयो। उहाँले यस क्षेत्रका जनता पुस्तौंदेखि यो रेलवे क्षेत्रको प्रतीक्षामा रहेको बताउनुभयो। इलाहाबाद उच्च न्यायालय, लोक अदालत र जिल्ला कानूनी सेवा प्राधिकरणहरूलाई सम्बन्ध विच्छेद गर्ने अधिकार नभएको र पारिवारिक न्यायालयहरूलाई मात्र विवाह भङ्ग गर्ने अधिकार रहेको फैसला गरेको छ। शिक्षा मन्त्रालयले आज दिल्लीमा लागेको आगलागी शिक्षा मन्त्रालयको कार्यालयमा नभई स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चर्समा लागेको स्पष्ट पारेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली रक्षा मन्त्री कार्जेले बेरुतमा आतंकवादी लक्ष्यहरूमा प्रहार गर्ने सेनालाई निर्देशन दिएका छन्। इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार आक्रमणहरू बेरुतको दाहिया क्वार्टरमा रहेका लक्ष्यहरूलाई लक्षित गरिनेछ। र जलशक्ति मन्त्री सीआर पाटिल र विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा पानी अनुसन्धान र विकास सम्बन्धी राष्ट्रिय कार्यशालाको उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री सीआर पाटिलले कार्यशालाले पानी सङ्कटको समाधानका बारेमा व्यापक छलफल प्रदान गर्ने बताउनुभयो। यसका साथै आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो।
1: समय यस बेला बेलुकीको 5:07 भइसकेको छ र यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.27 न्यूज अन एआईआर एपमा पनि। त अबको अघिल्लो क्रममा कार्यक्रम जय जवान अन्तर्गत यहाँलाई सुनाउनेछौँ केही हिन्दी चलचित्रका गीतहरू विभिन्न कलाकारको आवाजमा।

सम्पूर्ण फौजी श्रोताहरूलाई समर्पित यो कार्यक्रम जय जवानमा यहाँलाई सुनाउनेछ विभिन्न कलाकारको आवाजमा रहेको हिन्दी चलचित्रका गीतहरू। सर्वप्रथम यहाँलाई सुनाइरहेछौँ मनाली ठाकुरको स्वरमा रहेको यो गीत, स्वीकार्नुहोस्।

यहाँहरूले सुनिराख्नु भएको छ कार्यक्रम जय जवान अन्तर्गत विभिन्न कलाकारको आवाजमा हिन्दी चलचित्रका गीतहरू. अब भने अर्को गीत यहाँहरूलाई सुनाइरहेछ स्वनन्द किरकिरे अमिताभ भट्टाचार्यको युगल आवाजमा रहेको यो गीत. गीतको बोल रहेको छ मोन्तारे.

सुन्नुहोस् समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले प्रख्यात गायिका सुमन कल्याणपुरको निधनमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्रीमती मुर्मूले भारतीय सङ्गीतलाई समृद्ध बनाउने गायिकाको निधन सङ्गीत जगतको लागि अपूरणीय क्षति भएको बताउनुभयो। उहाँले सुमन कल्याणपुरले हिन्दी, मराठी र अन्य धेरै भारतीय भाषाहरूमा आफ्नो सुमधुर गायनले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको उल्लेख गर्नुभयो। राष्ट्रपतिले शोकसन्तप्त परिवार र उहाँका प्रशंसकहरूप्रति समवेदना पनि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लोकप्रिय गायिका सुमन कल्याणपुरको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले सुमन कल्याणपुरको सुमधुर आवाज र भावपूर्ण गायनले सांस्कृतिक जगतलाई समृद्ध बनाएको बताउनुभयो। आफ्ना गीतहरू मार्फत सुमन कल्याणपुरले भारतीय सिनेमाका सङ्गीत प्रेमी र प्रशंसकहरूमाझ आफ्नो लागि विशेष स्थान बताउनु भएको छ। प्रधानमन्त्रीले सुमन कल्याणपुरको परिवार र प्रशंसकहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ। सरकारले देशभर पेट्रोल र डिजेलको पर्याप्त भण्डार उपलब्ध रहेको बताएको छ। नयाँ दिल्लीमा पश्चिम एसियामा हालैका घटनाक्रमहरूबारे आयोजित अन्तर मन्त्रालय ब्रिफिङलाई सम्बोधन गर्दै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव सुजता शर्माले बताउनुभयो, सबै तेल विपणन कम्पनीहरूले सुचारू आपूर्ति सुनिश्चित गर्नका लागि सबै खुद्रा दोकानहरूमा पेट्रोल र डिजेलको सक्रियतापूर्वक आपूर्ति गरिरहेका छन्। एलपिजी आपूर्तिको बारेमा उहाँले भन्नुभयो, पछिल्लो 3 दिनमा 1,21,00,000 भन्दा बढी बुकिङ प्राप्त भएको छ, जबकि 1,22,00,000 भन्दा बढी डेलिभरी पूरा भएको छ। सुश्री सुजता शर्माले थप भन्नुभयो, सरकारले राज्य र केन्द्र शासित प्रदेशहरूलाई एलपिजी, पेट्रोल र डिजेलको बिक्री र वितरणमा जम्मा गर्ने र कालो बजार विरुद्ध सतर्कता बढाउन आग्रह गरेको छ। उहाँले थप भन्नुभयो, यस अवधिमा 1,300 स्थानमा छापा मारिएको थियो र 7 जनालाई पक्राउ पनि गरिएको थियो। सर्वोच्च अदालतले निट युजी 2026 को पूर्ण परीक्षा हालको पेन र पेपर आधारित परीक्षाको सट्टा कम्प्युटर आधारित ढाँचामा परीक्षा सञ्चालन गर्न माग गरिएको याचिकालाई खारेज गरेको छ। न्यायाधीशहरू पिएम नरसिंह र अरविन्द कुमारको पीठले परीक्षा रद्द भएपछि राष्ट्रिय परीक्षण एजेन्सी पहिले नै चुनौतीहरूसँग जुधिरहेको हुनाले कम्प्युटर आधारित पूर्ण परीक्षा सञ्चालन गर्ने प्रश्न नै उठ्दैन भनी बताएको छ। अदालतले यस मुद्दाको अर्को सुनवाई 27 जुलाई तय गरेको छ। मलेसिया नानीहरूको सामाजिक सञ्जाल प्रयोगमाथि प्रतिबन्ध लगाउने नवीनतम देश बनेको छ। आजदेखि लागू भएका नयाँ नियमहरू अन्तर्गत 16 वर्ष मुनिका नानीहरूले सामाजिक सञ्जालमा अकाउन्ट राख्न पाउने छैनन्। सामाजिक सञ्जाल प्लेटफर्महरूले आयु सत्यापन प्रणाली र बाल सुरक्षा सुविधाहरू लागू गर्नुपर्नेछ। यसको उद्देश्य नानीहरूलाई हानिकारक सामग्री, साइबर बुलिङ र अनलाइन गतिविधिहरूको लतबाट जोगाउनु हो। यो नियमहरूको पालना नगर्ने कम्पनीहरूमाथि 10 मिलियन रिङसम्मको जरिवाना लाग्नेछ। हालसम्म अस्ट्रेलिया, इन्डोनेसिया र मलेसियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएका छन्, जबकि ब्राजिलले कडा अभिभावकीय पर्यवेक्षण र आयु सत्यापन उपायहरू अनिवार्य गरेको छ। दक्षिण कोरियाको डेजान सहरमा अवस्थित रक्षा कम्पनी हन्वा एयरोस्पेसको कारखानामा विस्फोट हुँदा 5 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। सरकारी समाचार एजेन्सी योनहापका अनुसार विस्फोटक पदार्थ सफा गर्ने क्रममा दुर्घटना भएको हो। राष्ट्रपति ली जे म्युङले व्यापक अनुसन्धानको आदेश दिनका साथै र सरकारी निकायहरूलाई उद्धार तथा राहत कार्य सञ्चालन गर्न निर्देशन दिनुभएको छ। यसैबीच हन्वा सोमवारले दुर्घटनाको लागि माफी मागेको छ र विस्फोटको सही कारण पत्ता लगाउन अनुसन्धानमा अधिकारीहरूसँग पूर्ण सहयोग गर्ने वाचा गरेको छ। भियतनामको दा नाङबा आयोजित अन्डर 17 एसियाई कुस्ती च्याम्पियनसिपमा भारतीय महिला पहलवानहरूले उत्कृष्ट प्रदर्शन गर्दै 2 स्वर्ण, 3 रजत र 5 काँस्य सहित कुल 10 पदक जितेका छन्। 43 किलोग्राम वर्गमा दीक्षा र 73 किलोग्राम वर्गमा गरिमाले स्वर्ण पदक आफ्नो नाम गरेका हुन्। 49 किलोग्राम वर्गमा निकिता, 65 किलोग्राम वर्गमा अन्तरा र 69 किलोग्राम वर्गमा तानियाले रजत पदक जिते। 40 किलोग्राम वर्गमा पलक, 46 किलोग्राम वर्गमा अनामिका, 53 किलोग्राम वर्गमा अक्षरा, 57 किलोग्राम वर्गमा साक्षी र 61 किलोग्राम वर्गमा मान्यताले काँस्य पदक जित्न सफल भयो। यसअघि अन्डर 23 एसियाई कुस्ती च्याम्पियनसिपमा भारतीय पुरुष फ्री स्टाइल कुस्ती टोलीले पहिलो स्थान हासिल गरेको थियो। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार अहिले 6:50 मा लिएर पूर्ण उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: नमस्ते छै बिरे भाइ, कान्छीमाई दिदी आइपुगे समयमै।
1: नमस्ते छ धनमय बहिनी, नमस्ते छ बिरे भाइ, देख्नु भएन यहाँ धनमय बहिनी?
2: हजुर नमस्कार गर्नु हुँदैछ, तपाईँ बोल्नु हुँदै थिएर नि।
1: ए होइन, घोप्टिरहनु भएको थियो कि म त के भयो होला भनेर नि तपाईँलाई देखाइदिएको नि, यहाँ धनमय दिदी पनि आउनु भएको छ भनेर। सजिलो गरेर बस्नुहोस्।
0: हुन्छ नि, यहाँ गुन्द्री ओछ्याएर राख्नु भएको रहेछ, म त सधैँ गुन्द्रीमा नै बस्छु नि त कान्छीमाई दिदी, सजिलो हुन्छ।
2: हो नि, अब सभा गर्नु लामो समय छ, बसेरै कुराकानी गर्नु पर्यो
0: नि। हो नि दिपाई,
2: अनि अब हामी सधैँ विभिन्न विषयहरूमा कुरा त गर्ने नै गरेका छौँ है, र आज पनि केही कुराकानी त गर्नै पर्ने छ।
1: आज केही कुरा भन्दा पनि खेतीपातीको कुरा गर्नै पर्छ,
0: गर्नै
1: पर्छ। तर त्यो भन्दा अगाडि हामीलाई यसो गीत सुन्ने बानी पनि भएको छ, आराम लिने बानी पनि भएको छ। यो बानी त खै हटेर नजाला जस्तो पो भयो त हौ, आनन्द त लिनुपर्छ
0: लिनुपर्छ। मलाई पनि त्यस्तै लाग्छ नि कान्छीमाई दिदी, अब सभामा गएर एकछिन आराम गरेर मात्रै काम कुरोपट्टि लाग्नुपर्छ जस्तो लाग्छ नि त।
2: ठिकै हो, ठिकै हो, लु गीत सुनेर आनन्द लिउ न त।
1: हुन्छ हुन्छ, लु सुनौ न त।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ, अब हाम्रो कुराकानी थाल्नु पर्छ होला।
1: हजुर, कुराकानी भन्दा पनि यहाँ धनमय बहिनीको अनुहार चाहिँ मैले अँधेरो देखियो, सधैँ उजालो भएर आउने के भयो, बिसन्चो हुनुहुन्छ कि कस्तो?
2: बिसन्चो त छैन नि कान्छीमाई दिदी, अब के गर्नु, खेतीपाती गर्नै पर्यो, त्यति नगरी हाम्रो कुनै जीविका चल्ने होइन कान्छीमाई दिदी। अनि जुनै खेतीपाती गरे पनि खै भनेको जस्तो उत्पादन हुन सक्दैन, सप्रेर पनि जाँदैन, ए दुःख मात्र हो कि के हो जस्तो लाग्छ।
1: ए त्यो भएर पो मन खल्लो
2: पारेर हजुर हजुर
1: अहिले पनि मुख न्यास्रो पार्नु भएको रहेछ।
2: अहिले पनि खेतीपाती नै यसो स्याहार सुसारहरू के केहरू हेर विचार गरेर आएको नि त दिदी।
0: हजुर हजुर, यस्तो हुन्छ नि त, खेतीपाती गर्दाखेरि खेतीमा पनि विभिन्न प्रकारको रोग र किराले सताउँछ।
2: हो ठिकै हो,
0: अब यसरी रोग र किराले सताएपछि यसलाई रोकथाम गर्नु एकदमै कठिन पर्छ है
2: भाइ।
0: अनि रोग र किराले चाहिँ हाम्रो फसलको जति पनि पैदावार हुन्छ, उपज हुन्छ है, त्यसको धेरै भाग चाहिँ नष्ट गरिदिन्छ नि त।
2: हजुर हजुर हो नि,
0: त्यो भएर चाहिँ बालीमा लाग्ने किरा र रोग व्याधिको चाहिँ एकैचोटि एककृत व्यवस्थापन गरेको चाहिँ राम्रो नि धनमाया दिदी।
2: बुझ्नुभयो होला नि, म त यो त बुझेको छुइनँ
0: धनमाया दिदी। कृषि उत्पादन अधिक पाउनलाई हामी बेसी जसो कृषि विषादीहरूमा भर परेर
2: हजुर हजुर
0: यसलाई महत्व दिइराखेका छौँ है। अनि यसरी हामीले जताभावी विषादीहरू प्रयोग गर्दाखेरि चाहिँ मानिस, पशु सम्पदा र पर्यावरणमा विषादीको असर पर्छ यसले। अनि यस्तो विषादीको प्रयोगमा रोक लगाउनलाई चाहिँ वैज्ञानिकहरूले जति पनि हानिकारक किरा र रोगहरू छ नि यसको निवारणको निम्ति चाहिँ एकीकृत व्यवस्थापन चाहिँ सुरु गरेको छ नि त धनमाया दिदी।
2: यस्तो रहेछ नि त कुरा है कान्छीमाई दिदी। अनि बिरे भाइ, यो एकीकृत व्यवस्थापना भन्नाले चाहिँ के बुझिन्छ होला, यो पनि त पहिला जान्नु पर्यो नि त खेतीपाती गर्दा।
0: एकीकृत व्यवस्थापन भन्नाले चाहिँ हानिकारक किरा र रोगादीको नियन्त्रणको लागि यस्तो व्यवस्था अप्नाउनु हो जसमा चाहिँ परस्परमा मेल खाने अनि एक अर्कालाई सहयोग पुर्याउने खालका किरा रोगादीको आक्रमणलाई पनि फसलको आर्थिक नोक्सानी सीमित राखेर उत्पादन बढाउनु अनि यसलाई चाहिँ धेरै लामोसम्म टिकाउ बनाउनु
2: हजुर,
0: साथै हानिकारक किरा र रोगादीको प्राकृतिक शत्रुहरूको संरक्षण गर्दै पर्यावरणमा पनि कम्ती असर गर्ने खालका उपायहरू अप्नाउनु रहेको छ हौ धनमाया दिदी।
2: ए राम्रो कुरा हो नि बिरे भाइ। र अर्को प्रश्न पो गर्न मन लाग्यो बिरे भाइ तपाईँलाई,
0: सोध्नुहोस् न दिदी।
2: एकीकृत किरा रोग आदिको व्यवस्थापन चाहिँ किन गरिन्छ होला, कसरी गर्नुपर्ने, त्यो पनि त जान्नु पर्यो।
1: हजुर हो नि, जान्नु पर्छ नि।
0: अब वैज्ञानिकहरूको शोध अनुसार चाहिँ कृषि प्रविधिमा चलाइने जति पनि विषादीहरू छ नि त्यो चाहिँ केवल 1% अथवा त्यो भन्दा कम मात्रामा मात्र किरा र रोग नियन्त्रणको लागि काम आउँदछ।
2: हजुर हजुर,
0: अनि जति पनि 99% बुझ्नुभयो त्यो चाहिँ पर्यावरणलाई दूषित बनाइरहेको छ।
2: हजुर,
0: अनि प्रत्येक 10 लाख मानिसहरू कृषि विषादीको अवशेषको शिकार बन्दछन्।
2: हजुर हजुर,
0: अनि औसतमा हेर्नु हो भने 20,000 मानिसहरू विषादीको प्रकोपमा चाहिँ मर्दछन् है धनमाया दिदी।
2: यस्तो पनि हुन्छ है बिरे भाइ।
0: हजुर, यो चाहिँ शोध अनुसार भनिएको कुराहरू हो।
2: हजुर हजुर,
0: अनि हानिकारक किराहरू एवं रोग गर्ने जीवाणुहरूले विषादीलाई पचाउन सक्ने क्षमता पनि छिट्टै प्राप्त गर्छ, त्यसले कृषक दाजुभाइहरूले अधिक मात्रामा विषादीको प्रयोग गर्न चाहिँ बाध्य बन्छन्। जति व्यवहार गर्नु पर्ने हुन्छ त्यो भन्दा बढी मात्रामा चाहिँ व्यवहार गर्नु चाहिँ एकदमै बाध्य बनाइदिन्छ के।
1: त्यति मात्र कहाँ हो र धनमाया बहिनी।
2: हजुर,
1: यो हानिकारक किराहरू एवं जीवाणुहरूको 81 बढोतरीले पनि कृषकहरूलाई चाहिँ बढी मात्रामा विषादीको प्रयोग गर्न चाहिँ एकदम बाध्य बनाउँछ। रोग बढेपछि त विषादी पनि लगाउनै पर्यो। अनि फलस्वरूप यस्ता किराहरूको पोथीहरूले चाहिँ अधिक मात्रामा अण्डा पारी आफ्नो जुन वंशानुक्रमलाई यथावत राख्छ।
2: हजुर हजुर,
1: र अर्को कुरो के छ भन्दाखेरि विषादीहरूको विचार नपुर्याइकन हामीले प्रयोग भइरहेकोले शिकारी र परजीवी किराहरूको जनसङ्ख्यामा ह्रास आउनाले कम मूल्य भएको उपद्रवी किरा अनि जीवाणुहरूको प्रकोप पनि बढ्ने डर हुन्छ।
2: हजुर हजुर, अनि यस्तै प्रकारले नि बिरे भाइ यो एकीकृत व्यवस्थापनको अप्नाउन सकिने तरिकाहरू पनि त छ होला नि है, के छ होला त्यो पनि बताइदिनुहोस्।
0: पहिलो चाहिँ हो खेती गरिने तरिकाबाट चाहिँ कसरी रोकथाम गरिन्छ किरा र रोगको भन्दाखेरि, यस उपायमा चाहिँ बाली लगाउन अगाडि नै धेरै कुराहरूमा ध्यान दिनुपर्छ। जस्तै फसल लगाउने जमिनको चयन, फसल चक्र अप्नाउनु पर्यो, माटोको नियमित रूपमा जाँच गर्नु पर्यो, गरम महिनामा बारीलाई गहिरो जोताई गर्नु पर्यो, अनि अघिल्लो फसलको जति पनि रहल झारपातहरू छ त्यसको उचित गोडाई र तिनीहरूलाई नष्ट गर्नु पर्छ। अनि रोग र किराको प्रकोपलाई थाम्न सक्ने खालका प्रजातिहरू हामीले छान्नु पर्यो, साथै उच्च फलन भएको बिजनहरूको हामीले प्रयोग गर्नुपर्छ। धनमाया दिदी, बिजन बिरुवा र बियाडको शोधन पनि गरेको हुनु पर्यो हामीले।
2: ए सबै कुरामा पो ध्यान दिनुपर्ने रहेछ त है।
0: हजुर, त्यसरी नै सठिक दूरी अनि समयमा फसल लगाउनु पर्छ, सन्तुलित र एकीकृत मल जलको व्यवस्थापन पनि हामीले मिलाउनु पर्यो, त्यसरी नै झारपातको उचित रूपमा चाहिँ हामीले नियन्त्रण गर्नुपर्छ।
2: ए हजुर,
1: त्यसरी नै हामीले बालीहरूमा लाग्ने किरा अनि रोग व्याधिको एकीकृत व्यवस्थापन गर्दा हामीले अप्नाउनु पर्ने अर्को तरिका छ शारीरिक तरिकाबाट पनि हामीले यसलाई रोकथाम गर्न सक्छौँ।
2: के होला नि कान्छीमा दिदी बताउनुहोस् न।
1: अब यो तरिका कस्तो छ भन्दाखेरि, अब कतिपय किराहरूको अन्डा, लाब्रे, कुकुलढुक इत्यादिलाई चाहिँ हामीले जम्मा गरेर अथवा जम्मा पारेर नष्ट गर्न पनि सक्छौँ, त्यो एउटा भयो। अनि बारीको ठाउँ ठाउँमा चरा बस्ने ठाउँ पनि हामीले बनाइदिनु पर्यो, भएछ भने हामीले बत्ती, फेरोमन, लिसो इत्यादिको हन्दाको प्रयोग गरेर हामीले किराहरूलाई पकडेर नष्ट पनि गर्न सक्छौँ
0: होइन
1: बिरे भाइ।
0: हजुर, उदाहरणको निम्ति अब सुन्तलामा लाग्ने झिङ्गा किराको रोकथामको लागि चाहिँ बजारमा विभिन्न प्रकारको यो फन्दाहरू पाइन्छ के धनमा, यो झुन्डाउन सक्यो भने चाहिँ राम्रो, नि त विषादी प्रयोग गर्नुभन्दा राम्रो।
1: अब त्यो बाहेक पनि हामीले बुखियाचा बनाएर पनि हामीले राख्न सक्छौँ। अर्को कुरो छ त्यसरी नै डोरी तानेर पात खाने लाभ्रेहरूलाई चाहिँ भुइँमा झारेर चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ है। यो चाहिँ विशेष गरेर हामीले गर्नुपर्दा धान खेतीमा गर्न चाहिँ
2: सक्छौँ।
0: हजुर हजुर, अनि यहाँ धनमाया दिदीले आज जुन एकीकृत रोग अनि किराको व्यवस्थापन सम्बन्धी सोध्नु हुँदैछ र एकीकृत व्यवस्थापनमा अप्नाउनु पर्ने अरू कुराहरू पनि छ धनमाया दिदी, कि
2: के कुरा छ होला नि?
0: त्यो भन्दा अगाडि चाहिँ एउटा गीत सुनेर आनन्द लिऊ न ल।
2: हुन्छ हुन्छ,
1: लु सुनौ न त बिरे भाइ।
2: सुनौ, यो चिया ल्याएको छु कान्छीमा दिदी, चिया पनि पिउँदै गीत सुनौ त।
1: लु सुनौ न त।

0: लौ त अहिले हामीले गीत सुनेर आनन्द पनि लिइहाल्यौँ
1: हजुर.
0: अनि यहाँ धनमाया दिदीले आज बालीमा लाग्ने किरा अनि रोग व्याधिको एकीकृत व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने कुराहरू सोध्नु हुँदैछ र एकीकृत व्यवस्थापनमा अप्नाउनु पर्ने विभिन्न तरिकाहरू छ है. गीत सुन्नु अगाडि हामीले दुई तिनवटा तरिकाहरू बतायौँ. त्यसरी नै अर्को तरिका छ जननिक तरिकाद्वारा रोकथाम.
1: ए यो चाहिँ कस्तो किसिमको रोकथाम हो नि प्रिय भाइ?
0: यस तरिकामा चाहिँ के हुन्छ भन्दा रोग अनि हानिकारक किराका प्रतिरोधक र सहनशीलता भएको फसलका जातहरू छनौट गरिन पर्छ.
1: ए हजुर हजुर.
0: जो चाहिँ जननिक तरिकाले यसलाई बिजनलाई चाहिँ सुधारिएको हुन्छ के धनमाया. यस्तो बिजनहरू चाहिँ हामीले प्रयोग गर्यौँ भने चाहिँ एकीकृत व्यवस्थापन गर्न सक्छौँ.
1: ए हजुर हजुर. तरिकाहरू त रहेछ है कान्छीमा दिदी.
2: हजुर हजुर.
1: यसो गर्नु सक्यो भने चाहिँ खेतीपातीमा उत्पादन राम्रो भएर जान्छ जस्तो लाग्यो.
0: हजुर. त्यसरी नै एकीकृत व्यवस्थापनमा अप्नाउनु पर्ने अर्को तरिका छ कानुनी तरिकाबाट रोकथाम.
1: यो चाहिँ कस्तो प्रकारको?
0: यो चाहिँ कस्तो हो भन्दाखेरि सरकारद्वारा तय गरिने कानुनी आज्ञा अनुसार रोग भएको जग्गातिर अथवा बर बिजनको ओसार पसारमा रोग लगाउने विधिलाई चाहिँ हामीले अप्नाउनु पर्यो. यस पद्धतिद्वारा किरा र रोगको नियन्त्रण गर्ने तरिकालाई चाहिँ अङ्ग्रेजीमा चाहिँ क्वारेन्टाइन भन्दछ क्या. हेर विचार गरेर त्यसलाई चाहिँ पछि प्रयोग गर्ने विधि के धनमाया दिदी.
2: र एकीकृत व्यवस्थापनमा अप्नाउनु पर्ने अर्को तरिका चाहिँ के छ भन्दाखेरि म तपाईँलाई भन्दछु, राम्रोसँग सुन्नुहोस् है.
1: हुन्छ हुन्छ.
2: त्यो हो यो जैविक तरिकाद्वारा नियन्त्रण.
1: ए हो कान्छीमा दिदी.
2: ज्यू.
1: यो चाहिँ के कस्तो प्रकारले गर्नुपर्ने हो?
2: ज्यू ज्यू. अब यो तरिकामा चाहिँ जीवित प्राणीहरूको विभिन्न अवस्थालाई प्रयोगमा ल्याएर चाहिँ हानिकारक किरा भनौँ एवं रोग आदिको हामीले नियन्त्रण गर्न सक्छौँ.
1: हजुर.
2: अनि विस्तारित रूपमा भन्नु हो भने चाहे अनुरूप परजीवी भनौँ अथवा एवं सिकारी किराहरू हुन्छ नि एवं जीवाणुहरूलाई चाहिँ हामीले प्रयोग गरी हानिकारक किरा र रोग आदिलाई चाहिँ फसलको आर्थिक क्षति पुर्याउने तहभन्दा मुनि राख्नु.
1: हजुर.
2: अनि जस्तो उदाहरणको निम्ति हामीले जस्तै जीवाणुहरूमा टाइकोडर्मा भयो अनि जस्तो सिकारी किराहरू देख्छौँ त्यो सिकारी किराहरूमा चाहिँ माकुरा पानी छेपुवा थुप्ले किरा योहरू सबै आउँछ नि त.
0: माकुराले चाहिँ कतिवटा यो पुतली जातीय किरा मार्छ, पानी छेपुवाले पनि त्यही हो है. त्यसरी नै यो थोप्ले किरा छ नि लेडी बर्ड बिटल भनिन्छ है. यसले चाहिँ खेतीमा लाग्ने जति पनि लाई किराहरू छ नि यसको रोकथाम गर्छ. त्यसले गर्दा यो किराहरूलाई चाहिँ हामीले जोगाएर राख्नु भन्न खोजेको हो नि.
2: मार्नु चाहिँ भएन, जोगाएर राख्नु पर्यो. अब किरा भन्दा सबैलाई मार्ने त
1: भएन
2: नि त, कतिवटा काम लाग्ने पनि हुन्छ हाम्रो खेतीबारीको लागि. र उद्भिदबाट जुन चाहिँ निकालेको औषधि अब जसमा चाहिँ किरा एवं रोग व्याधिलाई चाहिँ मार्ने अथवा नियन्त्रण गर्ने क्षमता भएका तत्त्वलाई चाहिँ प्रयोग गरी हानिकारक किरा भनौँ एवं रोग इत्यादिलाई चाहिँ हामीले नियन्त्रण गर्ने चाहिँ प्रयोग गर्छौँ. जस्तो निम भयो, खैनी भयो, सिमाली, तितेपाती, बोझो यो सबै आउँछ यसमा.
1: हजुर हजुर.
0: त्यस्तै प्रकारले धनमाया दिदी एकीकृत व्यवस्थापनमा अप्नाउनु पर्ने मुख्य कुरा चाहिँ हो रासायनिक विषद्वारा नियन्त्रण.
2: यो त एकदमै मुख्य हो बिरे भाइ.
1: के कस्तो प्रकारले चाहिँ गर्नुपर्ने त्यो पनि जानिराखौ न बिरे भाइ, बताउनुहोस् न.
0: अब जति पनि हाम्रो खेतीमा लाग्ने हानिकारक र रोग आदिको एकीकृत व्यवस्थापनमा रासायनिक विषादीलाई चाहिँ अन्तिम हतियारको रूपमा मात्र हामीले प्रयोग गर्नुपर्छ है धनमाया दिदी.
1: हजुर.
0: अनि यहाँ हामीले कतिवटा उपायहरू बतायौँ, जस्तै खेती गरिने तरिकाबाट रोकथाम, शारीरिक तरिकाबाट रोकथाम, जननिक तरिकाबाट रोकथाम, जैविक तरिकाबाट रोकथाम. अब यो उपायहरू काम लागेन भने अनि फसलको आर्थिक क्षतिको सीमा रेखा चाहिँ नागे मात्र हामीले अन्तिम हतियारको रूपमा चाहिँ सुरक्षित एवं पर्यावरणमा कम असर पार्ने खालका विषादीहरू प्रयोग गर्नु पर्दछ.
1: हजुर.
0: अनि विषादीहरू प्रयोग गर्दा चाहिँ के ध्यान दिनुपर्छ भन्दा नि,
1: हजुर,
0: अनि विषादीहरूमा तपाईँलाई थाहा छ कि छैन धनमाया दिदी, विषादीको बोतलमा चाहिँ बाहिरपट्टि एउटा चिन्ह हुन्छ क्या.
1: हजुर.
0: प्रत्येकमा सबभन्दा नरम खालके चाहिँ हरियो चिन्ह भएको हुन्छ, त्यो भन्दा अलिकति कडा चाहिँ पहेँलो, पहेँलो पछि निलो, निलो पछि चाहिँ फेरि रातो चिन्ह हुन्छ के धनमाया दिदी.
1: हजुर हजुर.
0: अनि हामी चाहिँ के गरिराखेका छौँ भन्दाखेरि बजारमा अब मेरो खेतीमा किरा लाग्यो है रोग लाग्यो भनेर चाहिँ हामी औषधि किन्दा चाहिँ जानी नजानिकन चाहिँ सिधै रातो चिन्ह भएको औषधिहरू व्यवहार गरिराखेका छौँ। अब यसले चाहिँ पर्यावरणलाई पनि दूषित पार्यो अनि हामीलाई पनि असर पारिराखेको हुन्छ धनमाया दिदी। त्यो भएर रासायनिक औषधि अथवा विषादीहरू प्रयोग गर्दाखेरि चाहिँ एकदमै ध्यानपूर्वक तरिकाले चाहिँ हामीले व्यवहार गर्नुपर्छ।
1: हजुर हजुर, अनि यो विषादीहरू चलाउँदा चाहिँ ध्यान दिन पर्ने कुराहरू चाहिँ के के छ होला कान्छीमाई दिदी, तपाईँले बताइदिनुहोस् न।
2: ए हुन्छ हुन्छ, बोल्दा बोल्दा यहाँ बिरे भाइ पनि थाक्यो। र यो विषादी चलाउँदा ध्यान दिनुपर्ने कुराहरूमा के आउँछ भन्दाखेरि विषादीको प्रयोग चाहिँ हामीले ठिक मात्रामा गर्नु पर्यो। अनि बालीमा चाहिँ हामीले फाटाफुटो किरा एवं रोग देखा पर्यो भने विषादी छर्की चाहिँ हाल्नु हुँदैन।
1: ए हजुर हजुर,
2: त्यो याद गर्नु पर्यो। किरा देख्ने बित्तिकै छर्यो भने अप्ठ्यारो हुन्छ, त्यसले गर्दाखेरि हामीले छर्किनु भएन। अनि किरा एवं रोग आदिको क्षतिले चाहिँ फसलको आर्थिक क्षतिको सीमारेखा नागे मात्र विषादीको प्रयोग गर्नु जरुरी छ। अघि बिरे भाइले पनि भन्नुभयो यो कुरा हामीले बुझ्नुपर्छ। अनि यदि रोग एवं किराहरूको आक्रमण चाहिँ सीमित जग्गामा मात्र छ भने त्यही एवं त्यसको छेउछाउमा मात्र हामीले विषादीको छिड्काउ चाहिँ गर्नु पर्यो। र विषादीको प्रयोग गरेपछि चाहिँ विषादीको अवशेष रहने समय सकेर चाहिँ मात्र फसलको टिपाई कटाई हामीले गर्नु पर्यो।
0: अनि विषादी छर्केर कम से कम पनि हामीले 15-20 दिनको समय चाहिँ हामीले पर्खिनु पर्छ। त्यति बेला मात्र हामीले फसलको टिपाई गर्नुपर्छ। अनि यो विषादीहरू प्रयोग गर्दाखेरि यहाँ कान्छीमाया दिदीले भने जस्तै सठिक मात्रामा हामीले व्यवहार गर्नु पर्यो। अनि यो विषादीहरू प्रयोग गर्दाखेरि चाहिँ जान्ने व्यक्तिको चाहिँ हामीले सल्लाह लिनु पर्यो अथवा कृषि अधिकारीहरूको सल्लाह अनुसार मात्र हामीले विषादीहरू प्रयोग गर्नु पर्यो।
2: ठिकै हो।
0: अनि विषादीहरू प्रयोग गर्न अगाडि चाहिँ हातमा पन्जा लाउने होइन, मुखमा ढाक्ने, चस्मा लाउने यस्तो प्रकारले हामीले सुरक्षित तरिकाले चाहिँ विषादीहरू प्रयोग गर्नुपर्छ। अनि विषादी प्रयोग गर्दाखेरि खैनी चुरोटहरू चाहिँ पिउनु हुँदैन, खानु हुँदैन।
2: त्यति मात्र होइन, हामीले विषादी छर्किँदाखेरि हावाको बेगलाई पनि हेरेर छर्किनु पर्यो। अब आफ्नैपट्टि फर्किनेछ भने त्यो काम लागेन नि त, त्यसले गर्दा हावाको बेग हेरेर हामीले हावा कता चलिरहेछ त्यो अनुसारले छर्किनु पर्यो। अनि हामीले यो जति विषादी घरमा ल्याउँछौ नि खेती किसानहरूकोमा त सबैकोमा विषादी हुन्छ। र हामीले एउटा कटेरो, हाम्रो त कटेरो छँदैछ, कटेरोकोमा बच्चा बच्चीले नभेट्ने जग्गामा चाहिँ यो चिजहरू चाहिँ राख्नु पर्छ है,
1: गइराख्नु पर्यो है कान्छीमाले
0: दिदी। केटीहरूले नभेट्ने ठाउँमा चाहिँ राख्नु पर्यो।
2: हो नि हजुर,
0: अब उनीहरूले अन्जानमा फेरि
2: खाइदिला समातिदिएला अलिकति ठुलो ठालो मान्छेलाई पो थाहा हुन्छ कि हामीले विषादी छोएपछि हात धुनु पर्छ भनेर होइन, तर सानो नानीहरूलाई थाहा हुँदैन अथवा बुढाबुढी मान्छेलाई पनि थाहा हुँदैन कतिवटा। त्यसले गर्दा हामीले विषादी छर्किनु भन्दा अगाडि अथवा विषादी चलाउँदा चाहिँ ध्यान दिनुपर्ने यो कुराहरू चाहिँ हामीले एकदमै याद गर्नुपर्छ।
1: हजुर हजुर, धेरै राम्रो कुरा हो नि। र यसरी नै बिरे भाइ, कान्छीमाई दिदी, आज तपाईँहरूले नि बालीहरूमा लाग्ने किराहरू अनि रोग व्याधिको एकीकृत व्यवस्थापना के कस्तो छ, कसरी गर्नुपर्ने, धेरै धेरै कुरोहरूमा चाहिँ जानकारी दिनुभयो।
2: भनेपछि तपाईँलाई पनि खुसी लाग्यो यो कुरा सुनेर?
1: खुसी लाग्यो, अब
2: मुख पनि उज्यालो पो भयो त बिरे भाइ यहाँ।
1: हो नि, अब खेतीपाती गर्दा सागसब्जी लगाउँदा उत्पादन राम्रो हुन सकेन भने कति दुःखको कुरो हो, यति खटेर पनि कुनै
2: के लाग्यो
1: त हो नि।
2: बिग्रिन्छ
1: र अब तपाईँहरूले जे जति कुराहरू बताउनु भयो यो सबै कुरो जानेर बुझेर चाहिँ अब त्यही कुरोमा नै व्यवहारमा चाहिँ ल्याउनु पर्यो।
0: अब तपाईँले कुरा पनि बुझ्नु भएछ,
2: खुसी पनि लाग्यो बिरे भाइ।
0: हो नि, अनि हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ,
2: हामी पनि खुसी भयौँ, यहाँ पनि खुसी भयो भनेपछि त खुसीमा त गीत त सुन्नु पर्छ त।
1: हो नि, सुनाउनु पर्छ।
0: सुनौ
1: हुन्छ।

0: लौ त यति रमाइलो गरी गीत सुन्दा सुन्दै आजलाई हाम्रो बिदाको समय भएकोले लागौँ घरतिर।
1: हुन्छ हुन्छ दिदी भाइ, लाग्नुपर्छ नि, बसेर आएर काम छैन, फेरि भोलि भेटघाट त सधैँ छ। धन्यवाद बहिनी, लु तपाईँको यो के हो, लु बोक्नुहोस् है,
2: चियाको बोतल
1: के हो, लु जाउँ है,
2: लु जाउँ सँगै
1: जाउँ त जाउँ।

आकाशवाणी गान्तोक हो प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। केन्द्रीय युवा मामिला तथा खेलकूद मन्त्री डाक्टर मनसुख मण्डाविया शनिबार शिलङमा 39औं राष्ट्रिय खेलकूद 2027 को तयारीको मूल्यांकन गर्न एक समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा मेघालयका मुख्यमन्त्री कनराड के संगमा भारतका युवा मामिला तथा खेलकूद मन्त्रालयकी राज्यमन्त्री रक्षा खड्से, मेघालयका खेलकूद तथा युवा मामिला मन्त्री वैलाद मिकी शायला, भारतीय ओलम्पिक संघकी अध्यक्ष पीटी उषा, युवा मामिला तथा खेलकूद मन्त्रालयका वरिष्ठ अधिकारीहरू र पूर्वोत्तर राज्यका प्रतिनिधिहरू पनि उपस्थित थिए। डाक्टर मण्डाविया भन्नुभयो, राष्ट्रिय खेलकूदले डोपिङको बारेमा जागरूकता जगाउने मञ्चको रूपमा पनि काम गर्नुपर्छ र खेलाड़ीहरूलाई डोपिङको नराम्रो प्रभावको बारेमा जानकारी गराउनुपर्छ। बैठकको क्रममा सरोकारवालाहरूले आगामी राष्ट्रिय खेलकूद 2027 सँग सम्बन्धित पूर्वाधार विकास, स्थल तयारी, समन्वय संयन्त्र र अन्य तयारी उपायहरूको प्रगतिको मूल्यांकन गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङले भारतीय सशस्त्र बलको रक्षा अध्यक्षको विशिष्ट पदभार ग्रहण गर्नुभएकोमा जनरल एनएस राजा सुब्रमणीलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रप्रति दशकौंदेखि समर्पित सेवा प्रदान गर्ने एक उच्च सम्मानित सैन्य नेता, उनको अनुकरणीय नेतृत्व र रणनीतिक दृष्टिकोणले हाम्रो सशस्त्र बलको क्षमता, एकता र भविष्यको तयारीलाई अझ बलियो बनाउनेछ, श्री तामाङले भन्नुभयो। पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य एम सिन्धियाले सिक्किमको दिगो विकास, जैविक कृषि र जिम्मेवार पर्यटनको मोडलको रूपमा उदय भएकोलाई प्रकाश पार्दै 360 करोड़ रूपियाँको मिशन सिक्किम अर्ग्यानिक्स पहलको शुरूआतको घोषणा गर्नुभएको छ। पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयको मई 2026 संस्करणमा प्रकाशित आफ्नो सन्देशमा केन्द्रीय मन्त्रीले राज्यको 51औं राज्य स्थापना दिवस समारोहको क्रममा सिक्किमको आफ्नो हालैको भ्रमणको सम्झना गर्नुभयो। श्री सिन्धियाले भन्नुभयो, मन्त्रालयको अद्वितीय विक्रय प्रस्ताव यूएसपी पहल अन्तर्गत शुरू गरिएको मिशन सिक्किम अर्ग्यानिक्सले सिक्किमलाई विश्वव्यापी रूपमा एकीकृत प्रीमियम अर्ग्यानिक अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ। आफ्नो भ्रमणको क्रममा केन्द्रीय मन्त्रीले पर्यटन, शिक्षा र सम्पर्क क्षेत्रहरूमा धेरै प्रमुख परियोजनाहरूको समीक्षा गर्नुभएको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रीय मन्त्रीलाई सिक्किमको प्रगति र सम्भावनाको बारेमा वहाँको शब्द र प्रशंसाका लागि धन्यवाद दिनुभयो। लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज गान्तोकस्थित जिल्ला प्रशासन कार्यालयमा सीमा सड़क संगठन, जनरल रिजर्व इन्जिनियर फोर्स तथा सड़क निर्माण कार्यसँग सम्बन्धित ठेकेदार कम्पनीका प्रतिनिधिहरूसँग सिङताम डिक्चु सड़कको अवस्थाबारे महत्वपूर्ण समीक्षा बैठक गर्नुभयो। लामो समयदेखि जीर्ण अवस्थामा रहेको उक्त सड़कको स्तरोन्नति तथा मरम्मत सम्भारको माग स्थानीय बासिन्दाहरूले निरन्तर उठाउँदै आएका छन्। गान्तोकका जिल्लापाल समेत उपस्थित रहनुभएको बैठकमा सड़कसँग सम्बन्धित विभिन्न समस्याहरू, निर्माण कार्यमा देखिएका चुनौतीहरू तथा त्यसको समाधानका सम्भावित उपायहरूबारे विस्तृत रूपमा विचार विमर्श गरियो। सांसद सुब्बाले जनताको सुविधा र सुरक्षालाई प्राथमिकतामा राख्दै यस महत्वपूर्ण सड़क खण्डको शीघ्र मरम्मत तथा सुधारका लागि आवश्यक पहल अघि बढ़ाउन र व्यवहारिक कार्ययोजना कार्यान्वयनमा जोड़ दिनुभएको बताइएको छ। भारतीय निर्वाचन आयोगकी निर्देशक भारतीय प्रशासनिक सेवाकी शुभ्रा सक्सेनाले आज गान्तोकस्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा आयोजित बैठकमा राज्यमा मतदाता नामावलीको चलिरहेको विशेष गहन संशोधन एसआईआरको तयारी र प्रगतिको समीक्षा गर्नुभयो। वहाँ हिजोदेखि 4 जूनसम्म सिक्किमको आधिकारिक भ्रमणमा हुनुहुन्छ। समीक्षाको क्रममा निर्देशकले राज्यभर एसआईआर 2026 अन्तर्गत गणना फर्म वितरण, मतदाता प्रमाणीकरण र अन्य गतिविधिहरूको स्थितिको मूल्यांकन गर्नुभयो। जलजीवन मिशन जेजेएम र स्वच्छ भारत मिशन ग्रामीण एसबीएमजी सम्बन्धी जिल्ला स्तरीय समितिको बैठक आज पाकिमको रर्बन परिसरमा पाकिमकी जिल्लापाल परी बिश्नोईको अध्यक्षतामा सम्पन्न भयो। बैठकको उद्देश्य जेजेएम 2.0 र एसबीएमजीको कार्यान्वयनको मूल्यांकन गर्नु, सरोकारवालाहरूबीच समन्वय बलियो पार्नुमा केन्द्रित
थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

अब प्रस्तुत छ आज अनि भोलि बिहान प्रसारण गरिने कार्यक्रमको रूपरेखा। अबको 6:50 बजेमा खरसाङ केन्द्रको प्रादेशिक समाचार, 7:05 बजेमा लोकलहरी सुन्नुहुनेछ विभिन्न कलाकारको स्वरमा, 7:15 बजेमा सुर सङ्गम, 7:45 बजेमा भुटानी कार्यक्रम, 8 बजे युवावाणी कार्यक्रम, 8:30 बजेमा चर्चा चौतारी आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरेर सुनाइरहेछौँ, 9:15 बजेमा स्पटलाइट, 9:30 बजेमा वार्ताको अखिल भारतीय कार्यक्रम। भोलिको हाम्रो कार्यक्रम बिहानको 6:22 बजेबाट सुरु हुनेछ र 6:30 बजेमा कार्यक्रम अर्चना, 7:07 बजेमा शुभ प्रभात कार्यक्रम अन्तर्गत खेतीपातीबारे सल्लाह, 7:00 बजेमा सुन्नुहुनेछ नेपाली आधुनिक गीत, यसै गरी 7:55 बजेमा सामसामायिक समीक्षा, 8:30 बजेमा रङबिरङको संसार, 8:40 बजेमा नेपाली लोकगीत, 8:45 बजेमा कार्यक्रम योजना, 9 बजे समाचार, 9:35 बजेमा स्वर्णिम भेष, 10:05 बजेमा कार्यक्रम हल्लो खरसाङ अन्तर्गत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सुन्नुहुनेछ, सँगसँगै हिन्दी फिल्मी गीतहरू पनि यहाँले सुन्न सक्नुहुनेछ, 10:30 बजेमा कार्यक्रम हाम्रो सरोकार, 11:07 बजेमा विषय छ आकाशवाणी खरसाङको स्थापना दिवसको अवसरमा सांस्कृतिक एकताको प्रतीक बहुजन हिताय बहुजन सुखाय, 12:05 बजेमा श्रोताहरूको अनुरोधमा कार्यक्रम र 12:30 बजेमा मेलोडी टाइम, 2:30 बजेमा नेपाली आधुनिक गीत, 2:55 बजेमा सामसामायिक समीक्षा, 4 बजे घर संसार, 4:30 बजेमा कार्यक्रम शिक्षा ज्योति, 5:07 बजेमा कार्यक्रम जय जवान, 6:10 बजेमा गाउँली सभा, 6:50 बजेमा प्रादेशिक समाचार, 7:05 बजेमा सुन्नुहुनेछ कार्यक्रम लोकलहरी, 7:15 बजेमा सुर सङ्गम, 7:45 बजेमा भुटानी कार्यक्रम, 8 बजे युवावाणी, 8:30 बजेमा चर्चा चौतारी अनि 8:45 बजेदेखि दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ स्पटलाइट राष्ट्र कार्यक्रम वार्ताको अखिल भारतीय कार्यक्रम। र यसको साथै आजको मौसम विज्ञप्तिबारे यहाँलाई जानकारी गरौँ। हाल देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ। आगामी 24 घण्टामा केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने भएको आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ अनि यात्रा कृषि तथा कार्य बाहिर गतिविधि सञ्चालन गर्दा स्थानीय मौसमको जानकारी लिएर मात्र अघि बढ्न सुझाव दिइन्छ।

0: अब बाल भएको छ खरसाङ केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्य तम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। कालचिनीका विधायक विशाल लामाले पनि राज्य मन्त्रीको शपथ लिनुभयो। पश्चिम बङ्गाल सरकारले आज राज्यभरि राज्य सञ्चालित बसहरूमा महिलाहरूका लागि निशुल्क यात्रा सुविधा लागू गरेको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज पूर्ववर्ती तृणमूल कङ्ग्रेस सरकारको लक्ष्मी भण्डार योजना अन्तर्गत लगभग 30 लाख नकली खाताहरू बनाएको दावी गर्नुभएको छ। दार्जिलिङका विधायक नोमन राईले संयुक्त चालक मञ्चका प्रतिनिधिहरूसँग दार्जिलिङको प्रसिद्ध पर्यटकीय स्थल टाइगर हिल परिसरको भ्रमण गरी चालकहरूले दैनिक रूपमा भोग्दै आएका विभिन्न समस्याबारे प्रत्यक्ष जानकारी लिनुभएको छ अनि आजदेखि खरसाङको रोहिणी रोडमा अवस्थित टोल प्लाजामा कुनै शुल्क बिना नै गाडीहरू कुद्न थालेका छन्। अब समाचार विस्तारमा। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो, जसमा 13 जना क्याबिनेट र 3 जना राज्यमन्त्री स्वतन्त्र प्रभार अनि 19 जना राज्यमन्त्रीहरू सामेल छन्। स्मरण रहोस्, मुख्यमन्त्री सहित 5 मन्त्रीहरूले गत 9 मईको दिन शपथ लिएका थिए। यसरी मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा सरकार चलाउन जम्मा 40 मन्त्रीहरू सामेल गरिएका छन्। प्रस्तुत छ एक रिपोर्ट।
2: दार्जिलिङ जिल्लाबाट क्याबिनेट मन्त्रीको रूपमा सिलगढीका भाजपा विधायक डाक्टर शंकर घोषले शपथ लिनुभयो भने राज्य मन्त्रीको रूपमा मतिगढा नक्सलबाडीका विधायक आनन्द बर्मनले राज्य मन्त्रीको रूपमा शपथ लिनुभयो। यसै गरी कालचिनीका विधायक विशाल लामाले पनि राज्य मन्त्रीको शपथ लिनुभयो। उनी एकमात्र गोर्खा हुन् जसलाई मन्त्री परिषदमा सामेल गरिएको छ। यसभन्दा अघि विधान चन्द्र रायको सरकारमा 1952 सालमा शिवकुमार राईलाई राज्यमा क्याबिनेट मन्त्री बनाइएको थियो। त्यसपछि बङ्गालमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको कार्यकालमा विशाल लामालाई 74 वर्षको लामो अन्तरालपछि मन्त्री बनाइएको हो। कुनै गोर्खालाई पश्चिम बङ्गाल सरकारमा मन्त्री बनाइएको यो दोस्रो अवसर हो। आज शपथ ग्रहण गर्ने मन्त्रीहरू क्याबिनेट मन्त्रीहरूमा दीपक बर्मन, तापस रोय, डाक्टर शंकर घोष, मनोज कुमार उराव, अर्जुन सिंह, गौरी शंकर घोष, स्वपन दास गुप्त, जगन्नाथ चट्टोपाध्याय, कल्याण चक्रवर्ती, अजय पोद्दार, शरदवत मुखर्जी, दूध कुमार मण्डल र अनुप कुमार दास सामेल थिए भने राज्य मन्त्री स्वतन्त्र प्रभारको रूपमा डाक्टर इन्द्र नील खान, मालती राभा रोय र राजेश महतो सामेल छन्। राज्य मन्त्रीहरूको रूपमा जोयल मुर्मु, हरे कृष्ण बेरा, आनन्दमय बर्मन, अशोक धिन्दा, नदियार चन्द बौरी, विशाल लामा, शान्तनु प्रमाणिक, मौमित बी मिश्रा, उमेश रे, पूर्णिमा चक्रवर्ती, कौशिक चौधरी, भास्कर भट्टाचार्य, दिवाकर घरमी, अमिया किशु, कलिता माझी, गार्गी दास घोष, विराज विश्वा, दीपांकर जाना र सुमना सरकार सामेल छन्। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: पश्चिम बङ्गाल सरकारले आज राज्यभरि राज्य सञ्चालित बसहरूमा महिलाहरूका लागि निशुल्क यात्रा सुविधा लागू गरेको छ। सरकारको घोषणा अनुसार अब महिला यात्रीहरूले सरकारी बसमा यात्राका लागि कुनै भाडा तिर्नुपर्ने छैन। उनीहरूलाई बसमा चढ्दा 0 भाडा टिकट जारी गरिँदैछ। यो सुविधा राज्यका सबै क्षेत्रमा उपलब्ध छ र सामान्य मार्गका साथै लामो दूरीका बसहरूमा पनि लागू गरिएको छ। महिला यात्रीहरूले योजनाको लाभ उठाउन परिचय पत्रहरू पेश गर्नुपर्नेछ। यातायात विभागले जारी गरेको निर्देश अनुसार आधार कार्ड, मतदाता परिचय पत्र, मनरेगा रोजगार कार्ड, आयुष्मान भारत कार्ड, ड्राइभिङ लाइसेन्स, प्यान कार्ड, पासपोर्ट, फोटोसहित पेन्सन दस्तावेज, राज्य वा केन्द्र सरकारको कर्मचारी परिचय पत्र, विद्यालय, कलेज वा विश्वविद्यालय परिचय पत्र सहित सरकारी नोकरी गरेको अन्य वैध परिचय पत्रहरू मध्ये एउटा देखाएर निशुल्क टिकट प्राप्त गर्न सकिनेछ। यस सम्बन्धमा आज बिहानदेखि राज्य यातायात निगम र अन्य सरकारी बसहरूमा नोटिसहरू राखिएको छ। महिला यात्रीहरूलाई

0: सभा चुनावमा टिकट दिएको थियो अनि उनले टिएमसीको मजबुत किल्लालाई ध्वस्त पारिन्। मुख्यमन्त्री शुभेन्दु अधिकारीले उनलाई आफ्नो मन्त्री परिषदमा सामेल गरी महिला र गरिब वर्गको हितमा एउटा ठूलो राजनैतिक सन्देश दिएका छन्। कलिता माझी हुगलीको आसग्राम विधानसभाबाट विजयी भएकी हुन्।
1: कलिता माझीको संघर्षशील जीवनको प्रशंसा स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीले गरिसक्नु भएको छ। कलिता माझीले चुनाव प्रचारको बेला पनि अरूको घरमा काम गर्न जारी राखिन् र महिनामा 2,500 रुपियाँ कमाउथिन्। चुनावमा कलिता माझीले 1,07,692 भोट पाइन् भने टिएमसीका दिग्गज नेता श्याम लोहारले केवल 95,535 भोट प्राप्त गरे। यसरी माझीले 12,692 भोटहरूको अन्तरले शानदार जित हासिल गरिन्। यद्यपि 2021 चुनावमा कलिता 12,000 भन्दा बढी मतले पराजित भएकी थिइन्। रोशनी छेत्री, आकाशवाणी समाचार, खरसाङ।
0: राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज पूर्ववर्ती तृणमूल कंग्रेस सरकारको लक्ष्मी भण्डार योजना अन्तर्गत लगभग 30 लाख नकली खाताहरू बनाएको दावी गर्नुभएको छ। उहाँले राज्यका पुलिस महानिदेशकलाई यस विषयमा जाँच गर्न विशेष जाँच टिम एसआईटी गठन गर्ने निर्देशन दिनुभएको छ।
2: नवान्नमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्रीले यस मामिलामा अवैध पैसा स्थानान्तरण भएकोले मनी लन्ड्रिङको जाँच पनि गरिने बताउनुभयो। उहाँले धेरै पुरूषहरूले पनि महिलाहरूको लागि शुरू गरिएको यो योजनाबाट धोखाधड़ी मार्फत लाभ उठाएको आरोप लगाउनुभयो। मुख्यमन्त्रीले प्रारम्भिक अनुसन्धानले उल्लेखनीय संख्यामा अनियमितता भएको संकेत गरेको बताउनु भएको छ। उहाँले बताउनु भए अनुसार महिलाको नाममा यस योजना अन्तर्गत लाभ प्राप्त गरेको आरोपमा केही पुरूषहरूलाई पहिलाबाट नै पक्राउ गरिएको छ। राज्य सरकारले यी कथित अनियमितताहरू हटाउन कडा कार्यवाही गर्नेछ। अधिकारीले अन्नपूर्ण भण्डार योजनाको लागि जारी गरिएको 12 पृष्ठको सत्यापन प्रपत्रको पनि बचाउ गर्नुभयो। उहाँले नयाँ भाजपा सरकार अन्तर्गत यस योजनाको लागि आवेदन प्रक्रियामा प्रश्न उठाउनेहरूले लक्ष्मी भण्डार योजनामा उत्पन्न भएका अनियमितताहरूलाई पनि विचार गर्नुपर्छ भनी बताउनुभयो। मुख्यमन्त्रीले अन्नपूर्ण भण्डार योजना अन्तर्गत योग्य महिलाहरूलाई प्रति महिना 3,000 आर्थिक सहायता प्रदान गरिने र यस योजनाको पहिलो किस्ता बुधबार ठूलो संख्यामा महिला लाभार्थीहरूको खातामा जारी गरिने बताउनुभयो। आवेदन फारमको जटिलताको बारेमा सोधिएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले गैर भारतीय वा अयोग्य व्यक्तिहरूको खातामा कुनै पनि रकम नजाओस् भन्ने सुनिश्चित गर्न यो व्यवस्था गरिएको बताउनुभयो। मनिषा छेत्री, आकाशवाणी, खरसाङ।
0: मुख्यमन्त्री शुभेन्दु अधिकारीले 11 जुनको दिन नयाँ दिल्लीमा हुने नीति आयोगको बैठक अघि सबै राज्य सरकारी विभागहरूको वर्तमान स्थितिको विस्तृत रिपोर्ट माग्नु भएको छ। मुख्यमन्त्रीले सबै विभागका सचिवहरूलाई 5 जुनसम्ममा आफ्नो रिपोर्ट बुझाउन निर्देशन दिनुभएको छ। सूत्र अनुसार मुख्यमन्त्रीले नीति आयोगको बैठकमा पश्चिम बङ्गालको समग्र अवस्था, विकास योजना अनि वित्तीय आवश्यकताहरू उजागर गर्ने तयारी गर्नुभएको छ। यस उद्देश्यका लागि उहाँले सबै राज्य विभागहरू का कार्यप्रणाली, उपलब्धिहरू, चुनौतीहरू र आवश्यकताहरूको विस्तृत विवरणको अनुरोध गर्नुभएको छ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। दार्जिलिङका विधायक नोमन राईले संयुक्त चालक मञ्चको प्रतिनिधिहरूसँग दार्जिलिङको प्रसिद्ध पर्यटकीय स्थल टाइगर हिल परिसरको भ्रमण गरी चालकहरूले दैनिक रूपमा भोग्दै आएका विभिन्न समस्याबारे प्रत्यक्ष जानकारी लिनुभएको छ। उहाँले यस भ्रमणका क्रममा टोकन व्यवस्थापन, पार्किङको अभाव, शौचालयको अवस्था तथा अन्य आवश्यक पूर्वाधार सम्बन्धी समस्याहरूको अवलोकन गरेको बताउनुहुँदै पर्यटन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका चालकहरूको

0: सुविधा र सम्मान सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले जनसाधारणको विभिन्न माग तथा समस्याहरूलाई सम्बन्धित विभाग समक्ष उठाई आवश्यक समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै जनताको समस्या बुझ्दै समाधानतर्फ निरन्तर प्रयासरत रहने बताउनु भएको छ। तृणमूल कङ्ग्रेसले आफ्ना दुई विधायकहरू सन्दीपन शाह र रीता व्रता ब्यानर्जीलाई पार्टी विरोधी गतिविधि महत्वपूर्ण बैठकहरूमा अनुपस्थिति अनि सार्वजनिक रूपमा पार्टी नेतृत्वको आलोचना गरेको आरोपमा निष्कासन गरेको छ। विधानसभा चुनावमा पराजयपछि पार्टीभित्र चलिरहेको आन्तरिक कलहको बीचमा यो कदम चालिएको हो। आगामी 6 जुन 2026 शनिबारको दिन क्रीडा भारती उत्तर बङ्गालको तत्वावधानमा क्रीडा भारती उत्तर बङ्गाल प्रान्तको वार्षिक योजना बैठक अनि कार्यकर्ता प्रशिक्षण वर्ग शिविरको आयोजना सिलगढीको उत्तर बङ्ग मारवाडी भवनमा सम्पन्न हुने जानकारी प्राप्त भएको छ। जानकारी अनुसार कार्यक्रममा क्रीडा भारती अखिल भारतीय सह सम्पादक श्री मधुमय नाथ अनि राष्ट्रिय स्वयंसेवक सङ्घ उत्तर बङ्ग प्रान्त प्रचारक श्री श्यामाचरण रायको प्रमुख उपस्थिति रहनेछ। कार्यक्रम बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म हुने जानकारी प्राप्त भएको छ। आजदेखि खरसाङको रोहिणी रोडमा अवस्थित टोल प्लाजामा कुनै शुल्क बिना नै गाडीहरू कुद्न थालेका छन्। गत केही दिन अघि दार्जिलिङका सांसद राजु विष्टले गरेको घोषणा अनुरूप आज अर्थात् 1 जुनदेखि रोहिणी टोल प्लाजामा टोल ट्याक्स बिना नै गाडीहरू कुद्न थालेका हुन्। आज बिहान गोरामुमो समर्थकहरू टोल प्लाजामा पुगेर गोरामुमोका संस्थापक अध्यक्ष सुभाष घिसिङ अनि वर्तमान पार्टी अध्यक्ष मन घिसिङको पोस्टर लगाएका थिए। आजदेखि टोल प्लाजामा कुनै शुल्क बिना नै गाडीहरू कुद्न थालेपछि यसलाई गोरामुमोले ठूलो जितको रूपमा हेरेको छ। रोहिणी रोड हालमा दार्जिलिङ पहाड र तराईलाई जोड्ने प्रमुख रोड हो। यस रोडमा लाग्दै आएको टोल शुल्कका कारण स्थानीय बासिन्दा दैनिक यात्रीहरू व्यवसायी तथा गाडी चालकहरू आर्थिक रूपमा प्रभावित हुँदै आएका थिए। उक्त टोल प्रणाली समाप्त भएसँगै जनताले ठूलो राहत अनुभव गरेको गोरामुमो खरसाङ ब्रान्च कमिटी अध्यक्ष निमा लामाले जनाएका छन्। उहाँले यो उपलब्धि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङको नेतृत्वमा निरन्तर उठाइँदै आएको जनसरकारको मुद्दाको सकारात्मक परिणाम रहेको बताउनुभयो भने दार्जिलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टको प्रशासनिक पहलले पनि ट्याक्स बन्द भएको भन्दै लामाले सांसदलाई पनि धन्यवाद दिनुभएको छ। पश्चिम बङ्गालका सरकारी विद्यालयहरू गर्मीको छुट्टीपछि आजदेखि पुनः खोलिएका छन्। राज्य सरकारको निर्देश अनुसार विद्यालयहरूमा प्रार्थना सभामा वन्दे मातरमको सामूहिक गायनबाट दिनको सुरुवात भयो। हालै राज्य सरकारले सबै विद्यालयमा प्रार्थना सभामा वन्दे मातरम अनिवार्य गाउने निर्देशन जारी गरेको हो। जलपाइगुडीको सोनाउल्ला प्राथमिक विद्यालयमा विद्यार्थीहरू बिहान विद्यालय परिसरमा लाइनमा उभिएर एकजुट भएर वन्दे मातरम गाएको देखियो। त्यसपछि प्रार्थना समाप्त भयो अनि नियमित कक्षाहरू सुरु भए। नयाँ परिवर्तनप्रति विद्यार्थीहरूमा ठूलो उत्साह देखिएको थियो भने राज्यका अन्य सरकारी विद्यालयहरूमा पनि यस्तै दृश्य देखिँदैछ। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो। कालचिनीका विधायक विशाल लामाले पनि राज्य मन्त्रीको शपथ लिनुभयो। पश्चिम बङ्गाल सरकारले आज राज्यभरि राज्य सञ्चालित बसहरूमा महिलाहरूका लागि निशुल्क यात्रा सुविधा लागू गरेको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज पूर्ववर्ती तृणमूल कङ्ग्रेस सरकारको लक्ष्मी भण्डार योजना अन्तर्गत लगभग 30 लाख नक्कली खाताहरू बनाएको दावी गर्नुभएको छ। दार्जिलिङका विधायक नोमन राईले संयुक्त चालक मञ्चका प्रतिनिधिहरूसँग दार्जिलिङको प्रसिद्ध पर्यटकीय स्थल टाइगर हिल परिसरको भ्रमण गरी चालकहरूले दैनिक रूपमा भोग्दै आएका विभिन्न समस्याबारे प्रत्यक्ष जानकारी लिनुभएको छ अनि आजदेखि खरसाङको रोहिणी रोडमा अवस्थित टोल प्लाजामा कुनै शुल्क बिना नै गाडीहरू कुद्न थालेका छन्। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: यस बेला समय भएको छ बेलुकीको 7 बजेर 5 मिनट। अब कार्यक्रम लोकलहरी अन्तर्गत यहाँलाई सुनाउनेछौ नेपाली लोकगीत विभिन्न कलाकारको आवाजमा।

यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लाइन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 97333000090।

आकाशवाणी हो, समाचार मेनुका राईबाट सुन्नुहोस्। शुरू गरौं यस बुलेटिनका प्रमुख समाचारहरूबाट। प्रधानमन्त्री मोदी र म्यानमारका राष्ट्रपतिबीच द्विपक्षीय वार्ता सम्पन्न। भारत ओमन सीईपीए

0: पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा म्यानमारका राष्ट्रपति ओ मिन आउ लाइनलाई स्वागत गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ओ मिन आउ लाइनले व्यापार र आर्थिक सम्बन्ध, रक्षा तथा सुरक्षा मामिलाहरू, सीमा व्यवस्थापन, विकास सहायता, सांस्कृतिक आदान प्रदान र क्षेत्रीय अवस्था लगायत द्विपक्षीय मामिलाहरूको पूर्ण दायरामा व्यापक चर्चा गर्नुभयो। भारत र अस्ट्रेलियाले स्वतन्त्र, खुला, शान्तिपूर्ण, स्थिर र समृद्ध इन्डो पेसिफिक क्षेत्र कायम राख्न क्षेत्रीय साझेदारहरूसँग सहकार्य बढाउने महत्वलाई पूर्ण पुष्टि गरेको छ। सर्वोच्च अदालतले एनईईटी

0: युजी 2026 को परीक्षा को वर्तमान पेपर प्रारूप को स्थान में कंप्यूटर आधारित पूर्ण परीक्षा को माग करते दायर गरिएको याचिका खारिज गरेको छ। र नेपालको सत्तारूढ़ राष्ट्रीय स्वतंत्र पार्टी का अध्यक्ष रवि लामिछाने आज 5 दिवसीय भ्रमण में भारत आइपुग्नु भएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा म्यानमारका राष्ट्रपति ऊ मिन आउ लाइनलाई स्वागत गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्रीमती द्रौपदी मुर्मूले साझा बौद्ध सम्पदा र शताब्दी पुरानो मानिस बीचको सम्बन्धले भारत म्यानमार सम्बन्धमा अनौठो न्यानोपन प्रदान गर्ने बताउनुभयो। उहाँले म्यानमार दक्षिण पूर्वी एसियाको भारतको प्रवेशद्वार भएको पनि बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले शान्ति र मेलमिलापको प्रयासमा म्यानमारलाई भारतको अटल समर्थनको आश्वासन पनि दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति ऊ मिन आउ लाइनले व्यापार र आर्थिक सम्बन्ध, रक्षा तथा सुरक्षा मामिलाहरू, सीमा व्यवस्थापन, विकास सहायता, सांस्कृतिक आदान प्रदान र क्षेत्रीय अवस्था लगायत द्विपक्षीय मामिलाहरूको पूर्ण दायरामा व्यापक चर्चा गर्नुभयो। वार्तापछि नयाँ दिल्लीमा पत्रकारहरूलाई विदेश सचिव विक्रम मिश्रले दुवै पक्षले विशेष गरी व्यापार र लगानी, विकास सहयोग, स्वास्थ्य, शिक्षा र ऊर्जाका क्षेत्रमा निकट सहयोग प्रवर्धन गर्न रुचि व्यक्त गर्नुभएको बताउनुभयो। उहाँले भन्नुभयो, दुवै पक्षले मानिसहरूबीच सम्पर्कको लागि कनेक्टिभिटीको महत्त्वमा जोड दिनुभएको छ अनि कलादान मल्टी मोडल ट्रान्जिट ट्रान्सपोर्ट परियोजनाको चाँडो सम्पन्नतातर्फ काम गर्न सहमत भएका छन्। विदेश सचिवले प्रधानमन्त्रीले म्यानमारको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको लागि भारतको समर्थनलाई पूर्ण पुष्टि गर्नुभयो। दुवै पक्षले आफ्नो सुरक्षा हितको विरुद्धमा हुने गतिविधिहरूको लागि क्षेत्रको दुरुपयोग रोक्ने महत्त्वमा जोड दिनुभयो। प्रधानमन्त्री स्वनिधि योजनाको 6 वर्ष पूरा भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस योजनाको प्रशंसा गर्नुहुँदै भन्नुभयो, यसले ग्यारेन्टी ऋण प्रदान गरेर वित्तीय समावेशीकरण र विकासका लागि नयाँ अवसरहरू प्रदान गरेर सडक विक्रेताहरूको जीवनमा सुधार ल्याएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले यो योजना विश्वास, सम्मान र सशक्तिकरणमा आधारित रहेको पनि बताउनुभयो। उहाँले लाभार्थीहरूलाई बधाई दिनुहुँदै भन्नुभयो, उनीहरूको दृढ संकल्प र उद्यमशीलताले देशको अर्थतन्त्रलाई निरन्तर बलियो बनाउँदैछ। हाम्रो संवाददाताले बताए अनुसार 2020 योजना सुरु भएदेखि हालसम्म 1,12,00,000 भन्दा बढी ऋण वितरण गरिएको छ। भारत र अस्ट्रेलियाले स्वतन्त्र, खुला, शान्तिपूर्ण, स्थिर र समृद्ध इन्डो पेसिफिक क्षेत्र कायम राख्न क्षेत्रीय साझेदारहरूसँग सहकार्य बढाउने महत्त्वलाई पूर्ण पुष्टि गरेको छ। नयाँ दिल्लीमा भारत अस्ट्रेलिया रक्षा मन्त्रीहरूको वार्ताको दोस्रो संस्करणको क्रममा दुवै देशहरूले नेभिगेसन र ओभरफ्लाइटको स्वतन्त्रताको महत्त्वमा जोड दिए र अन्तर्राष्ट्रिय कानुन अनुसार यस क्षेत्रमा समुद्रको निर्बाध व्यापार र अन्य वैध प्रयोगको लागि आफ्नो समर्थन व्यक्त गरे। बैठकको सह अध्यक्षता रक्षा मन्त्री राजनाथ सिंह र अस्ट्रेलियाका उप प्रधानमन्त्री तथा रक्षा मन्त्री रिचर्ड मार्सलले गर्नुभएको थियो। रक्षा मन्त्रालयले बताए अनुसार बैठकको क्रममा दुई नेताहरूले द्विपक्षीय सम्बन्धमा भएको उल्लेखनीय प्रगतिको स्वागत गर्नुभयो र गत वर्ष अक्टोबरमा भएको वार्ताको पहिलो संस्करणदेखि बढेको परामर्श र सहयोगको बारेमा पनि चर्चा गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। राज्यपाल आरएन रविले लोकभवनमा आयोजित एक शपथ ग्रहण समारोहमा 35 नयाँ मन्त्रीहरूलाई पद अनि गोपनीयताको शपथ दिलाउनुभयो, जसमा 13 जना क्याबिनेट र 3 जना राज्यमन्त्री स्वतन्त्र प्रभार अनि 19 जना राज्यमन्त्रीहरू सामेल छन्। स्मरण रहोस्, मुख्यमन्त्री सहित 5 मन्त्रीहरूले विगत 9 मईको दिन शपथ लिएका थिए। यसरी मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा सरकार चलाउन जम्मा 40 मन्त्रीहरू सामेल गरिएका छन्।
1: दार्जिलिङ जिल्लाबाट क्याबिनेट मन्त्रीको रूपमा सिलगढीका भाजपा विधायक डाक्टर शंकर घोषले शपथ लिनुभयो भने राज्य मन्त्रीको रूपमा मतिगढा नक्सलबाडीका विधायक आनन्द वर्मनले राज्य मन्त्रीको रूपमा शपथ लिनुभयो। यसै गरी कालचिनीका विधायक विशाल लामाले पनि राज्य मन्त्रीको शपथ लिनुभयो। उनी एकमात्र गोर्खा हुन् जसलाई मन्त्री परिषदमा सामेल गरिएको छ। यसभन्दा अघि विधान चन्द्र रायको सरकारमा 1952 शिवकुमार राईलाई राज्यमा क्याबिनेट मन्त्री बनाइएको थियो। त्यसपछि बंगालमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको कार्यकालमा विशाल लामालाई 74 वर्षको लामो अन्तरालपछि मन्त्री बनाइएको हो। कुनै गोर्खालाई पश्चिम बंगाल सरकारमा मन्त्री बनाइएको यो दोस्रो अवसर हो। आज शपथ ग्रहण गर्ने मन्त्रीहरू क्याबिनेट मन्त्रीहरूमा दीपक बर्मन, तापस रोय, डाक्टर शंकर घोष, मनोज कुमार उराव, अर्जुन सिंह, गौरी शंकर घोष, स्वपन दास गुप्त, जगन्नाथ चट्टोपाध्याय, कल्याण चक्र

0: गी दास घोष विराज विश्वा दीपांकर जाना र सुमना सरकार सामेल छन्। अशोक चौरसिया आकाशवाणी समाचार खरसाङ।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय महिला तथा बाल विकास मन्त्री तथा कोडरमा सांसद अन्नपूर्ण देवीले आज झारखण्डको राँचीमा मुख्यमन्त्री हेमन्त सोरेनसँग भेट गर्नुभयो। उहाँले विनोबा भावे विश्वविद्यालयबाट सर जेसी बोस विश्वविद्यालयमा सम्बन्धन स्थानान्तरण भएपछि कोडरमाका विद्यार्थीहरूले भोग्नु परेका कठिनाइहरूको बारेमा मुख्यमन्त्रीलाई अवगत गराउनुभयो। उहाँले यो मामिला राज्य सरकारसँग पहिले नै उठाइएको बताउनुभयो। उहाँले विद्यार्थीहरूको हितमा सकारात्मक समाधान निस्कने आशा पनि व्यक्त गर्नुभयो। सर्वोच्च अदालतले निट युजी 2026 परीक्षाको वर्तमान पेपर प्रारूपको स्थानमा कम्प्युटर आधारित पूर्ण परीक्षाको माग गर्दै दायर गरिएको याचिका खारेज गरेको छ। न्यायाधीशहरू पीएस नरसिंह र अरविन्द कुमारको इजलासले परीक्षा रद्द भएपछि राष्ट्रिय परीक्षण एजेन्सीले पहिले नै चुनौतीहरूको सामना गरिरहेको हुनाले कम्प्युटर आधारित पूर्ण परीक्षा सञ्चालन गर्ने कुनै प्रश्न नै नभएको बताएको छ। अदालतले मामिलाको थप सुनवाई 27 जुलाईमा गर्नेछ। पश्चिम बङ्गालको कोलकाता स्थित आर्जिकर मेडिकल कलेजका चिकित्सा अधिकारी डाक्टर तापस प्रामाणिकले आकाशवाणीसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा अर्थव्यवस्था, विदेश नीति, कृषि, शिक्षा, प्रविधि, कृत्रिम बुद्धिमत्ता साथै चिकित्सा क्षेत्रमा उल्लेखनीय परिवर्तनहरू देखिएको बताउनु भएको छ। प्रविधि विज्ञ तथा वित्तीय विश्लेषक सुदीप्त गुहाले विगत 12 वर्षमा भारतका धेरै क्षेत्रहरू परिवर्तन भएको बताउनुभयो। उहाँले गरिबीको स्थितिमा पनि परिवर्तन भइरहेको बताउनुभयो। नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आज 5 दिवसीय भ्रमणमा भारत आइपुग्नु भएको छ। लामिछाने भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा आइपुग्नु भएको हो र नयाँ दिल्लीमा उच्चस्तरीय राजनैतिक तथा कूटनीतिक बैठकहरूमा भाग लिनुहुनेछ, जसमा भाजपाको शीर्ष नेतृत्वसँगको भेट पनि समावेश छ। उहाँले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभचिन्तकहरूसँग पनि भेट गर्नुहुनेछ। साथै अयोध्याको भ्रमण पनि उहाँले गर्नु हुनेछ। यो समाचार युट्युबमा @AIRKarsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा म्यानमारका राष्ट्रपति उन मिन लाउ लाइनलाई स्वागत गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी र म्यानमारका राष्ट्रपति उन मिन आउ लाइनले व्यापार र आर्थिक सम्बन्ध, रक्षा तथा सुरक्षा मामिलाहरू, सीमा व्यवस्थापन, विकास सहायता, सांस्कृतिक आदान प्रदान र क्षेत्रीय अवस्था लगायत द्विपक्षीय मामिलाहरूको पूर्ण दायरामा व्यापक चर्चा गर्नुभयो। भारत र अस्ट्रेलियाले स्वतन्त्र, खुल्ला, शान्तिपूर्ण, स्थिर र समृद्ध इन्डो पेसिफिक क्षेत्र कायम राख्न क्षेत्रीय साझेदारहरूसँग सहकार्य बढाउने महत्त्वलाई पूर्ण पुष्टि गरेको छ। सर्वोच्च अदालतले निट युजी 2026 परीक्षाको वर्तमान पेपर प्रारूपको स्थानमा कम्प्युटर आधारित पूर्ण परीक्षाको माग गर्दै दायर गरिएको याचिका खारेज गरेको छ र नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आज 5 दिवसीय भ्रमणमा भारत आइपुग्नु भएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
2: यस बेला समय बेलुकीको 8 बजिसकेको छ र अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

नमस्कार, 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा म प्रयास प्रधानको न्यानो अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानीहरू गर्ने गर्छौँ र श्रोता मित्र आज पनि म यस्तै एक विषयमा तपाईँहरूसँग कुराकानी गर्नेछु। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै होला, आज विश्व अभिभावक दिवस हो र आज विश्व अभिभावक दिवसको उपलक्ष्यमा म हजुरहरूलाई अभिभावकत्व

का मौन त्यागहरू, आमा बाबु मेरो सबैभन्दा महान शिक्षक र आमा बाबुको निस्वार्थ माया विषयमाथि कुराकानीहरू सुनाउनेछु। मानिसको जीवनमा सबैभन्दा पवित्र निस्वार्थ र गहिरो सम्बन्ध भनेको आमा बुवा र सन्तान बीचको सम्बन्ध हो। सन्तान जन्मिनु अघि नै अभिभावकहरूले आफ्नो जीवनका अनेक सपना, चाहना र आरामहरू त्याग गर्न थालिसकेका हुन्छन्। तर ती त्यागहरू प्राय ठूलो स्वरमा कहिल्यै सुनिँदैन। ती मौन हुन्छन्, नदेखिने नबोलिने तर अत्यन्तै गहिरो। अभिभावकत्वको यही मौन पक्षलाई मौन त्याग भन्न सकिन्छ। आमा बुवाको जीवन सन्तानको मुस्कानमा सीमित हुन्छ। उनीहरूको दिनचर्या, योजना, भविष्य र सोच सबै सन्तानको वरिपरि घुम्न थाल्छ। एउटा बच्चा जन्मिएपछि रातभर निदाउन नपाउनु सामान्य कुरा बन्छ। बच्चा रोएर उठ्दा आमाले आफ्नो थकान बिर्सेर काखमा उठाउँछिन्। बुबा बिहानै काममा जानुपर्ने भए पनि राति जागरण बस्छन्। उनीहरूलाई आफ्नो आराम भन्दा सन्तानको सान्त्वना ठूलो लाग्छ। त्यो त्याग उनीहरूले कहिले गुनासो गरेर देखाउँदैनन्। धेरै अभिभावकहरूले आफ्ना सपना पनि सन्तानका लागि त्यागेका हुन्छन्। कसैको विदेश पढ्ने चाहना अधुरो रहन्छ, कसैले आफ्नो रुचिको काम छोड्नुपर्छ त कसैले आर्थिक अभावका कारण आफ्नो इच्छा दबाउनुपर्छ। तर जब सन्तानले सफलता प्राप्त गर्छ, उनीहरू आफ्नो अधुरो सपना बिर्सिएर गर्वले मुस्कुराउँछन्। उनीहरूका लागि आफ्ना सपना पूरा हुनुभन्दा सन्तानको भविष्य उज्जवल हुनु ठूलो कुरा हुन्छ। आर्थिक सङ्घर्ष पनि अभिभावकत्वको एउटा गहिरो मौन त्याग हो। धेरै आमा बुवाहरू आफ्ना आवश्यकताहरू कटौती गरेर सन्तानलाई राम्रो शिक्षा, राम्रो कपडा र राम्रो जीवन दिन प्रयास गर्छन्। कहिलेकाहीँ बुबाले पुरानो जुत्ता लगाएर काम चलाउँछन् ताकि छोरा छोरीले स्कुल शुल्क तिर्न सकियोस्। आमाले आफ्ना लागि नयाँ कपडा नकिनी सन्तानका लागि आवश्यक सामान जुटाउँछिन्। बाहिरबाट हेर्दा यो सामान्य देखिए पनि यसको भित्र गहिरो माया र बलिदान लुकेको हुन्छ। अभिभावकहरूले आफ्नो व्यक्तिगत समय पनि त्याग गर्छन्। साथीभाइसँग घुम्ने, मनोरञ्जन गर्ने वा आराम गर्ने समय उनीहरूको जीवनबाट हराउन थाल्छ। उनीहरूको प्राथमिकता सन्तानको हेरचाह गर्न, बच्चालाई बिरामी पर्दा अस्पताल दौडिने, गृह कार्य गर्ने, विद्यालयका कार्यक्रममा सहभागी हुने यी सबै जिम्मेवारी बीच उनीहरूले आफ्नो व्यक्तिगत जीवन बिस्तारै बिर्सन थाल्छन्। तर यिनीहरूलाई यसमा दुःख भन्दा पनि सन्तुष्टि मिल्छ। भावनात्मक रूपमा पनि अभिभावकहरू धेरै कुरा सहन्छन्। सन्तानले कहिलेकाहीँ रिसमा कठोर शब्द बोल्न सक्छन्, उनीहरूको मेहनतको कदर नगर्न सक्छन्। तर अभिभावकहरूले ती शब्दहरू चुपचाप सहन्छन्, किनकि उनीहरूलाई थाहा हुन्छ सन्तान अझै जिउन सिक्दैछन्। आमा बुबाको मन चोटिए पनि उनीहरू माफी दिन्छन्, फेरि माया गर्छन्। यही निस्वार्थ अभिभावकत्वको सबैभन्दा ठूलो शक्ति हो। श्रोता मित्र, हामीहरू छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा र श्रोता मित्र हजुरहरूले सुनिरहनु भएको छ विश्व अभिभावक दिवसको अवसरमा अभिभावक विषयमाथि केही कुराकानी। र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई म पुनः सोही विषयमा कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। विशेष गरी आमाको त्याग अत्यन्तै गहिरो हुन्छ। 9 महिनासम्म गर्भमा बच्चा बोकेर शारीरिक पीडा सहनु, प्रसुतिको कठिन क्षण पार गर्नु अनि बच्चाको हरेक आवश्यकतामा आफूलाई समर्पित गर्नु कुनै साधारण कुरा होइन। आमाले आफ्नो शरीर, स्वास्थ्य र आराम भन्दा सन्तानलाई प्राथमिकता दिन्छन्, त्यस्तै बुबाको सङ्घर्ष पनि कम हुँदैन। परिवारको जिम्मेवारी वहन गर्न र उनीहरूले दिनरात मेहनत गर्छन्।

धेरै बुबाहरू आफ्नो थकान लुकाएर परिवारलाई सुरक्षित र खुसी राख्न सङ्घर्ष गरिरहेको हुन्छ। समयसँगै सन्तान ठूलो हुँदै जान्छ, उनीहरू आफ्नो संसारमा व्यस्त हुन थाल्छन्, तर आमा बुबाको चिन्ता कहिल्यै कम हुँदैन। सन्तान ढिलो घर फर्कियो भने उनीहरू निदाउन सक्दैनन्, सन्तान दुखी भयो भने उनीहरूको मन पनि बेचैन हुन्छ। सन्तानको उमेर बढे पनि अभिभावकको माया कहिल्यै बुढो हुँदैन। आजको आधुनिक समाजमा धेरै जसो मानिसहरू व्यस्त जीवन बिताइरहेका छन्। करियर, प्रविधि र व्यक्तिगत लक्ष्यहरूका बीचमा कहिलेकाहीँ हामी अभिभावकहरूको मौन त्यागलाई बेवास्ता गर्छौँ। उनीहरूले गरेका ससाना बलिदानहरू सामान्य लाग्न सकिन्छ, तर वास्तवमा ती नै हाम्रो जीवनको आधार हुन्। यदि आमा बुवाले त्याग नगरेका भए धेरै सन्तानहरूले आफ्नो सपना पूरा गर्न सक्ने थिएनन्। त्यसैले हामीले अभिभावकहरूको माया र त्यागलाई समयमै बुझ्न अति नै आवश्यक छ। उनीहरूलाई सम्मान गर्नु, समय दिनु र धन्यवाद भन्नु केवल कर्तव्य मात्र होइन, मानवताको चिन्ह पनि हो। कहिलेकाहीँ एउटा सानो धन्यवाद वा म तपाईँलाई माया गर्छु भन्ने शब्दले उनीहरूको मनमा ठूलो खुसी दिन सक्छ। हामीले जीवनमा जति नै सफलता पाए पनि त्यो सफलताको आधारमा आमा बुवाको पसिना, आँसु र प्रेम मिसिएको हुन्छ। त्यसैले अभिभावकहरूको मौन त्यागलाई सम्मान गर्नु, सम्झनु र कदर गर्नु हरेक सन्तानको सबभन्दा ठूलो जिम्मेवारी बन्छ। आमा बुवा सबैभन्दा महान शिक्षक। मानिसको जीवनमा पहिलो गुरु को हुन् भन्ने प्रश्नको उत्तर सधैँ एउटै हुन्छ, आमा बुवा। विद्यालयका शिक्षकहरूले हामीलाई किताबका ज्ञान सिकाउँछन्, तर जीवन कसरी जिउने भन्ने सबैभन्दा महत्त्वपूर्ण शिक्षा आमा बुवाले दिनुहुन्छ। त्यसैले मेरा लागि आमा बुवा केवल जन्म दिने व्यक्ति मात्र होइनन्, उहाँहरू मेरा सबैभन्दा महान शिक्षक हुनुहुन्छ। बाल्यकालदेखि नै आमा बुवाले मलाई सही र गलत छुट्याउन सिकाउनु भयो। बोल्न, हिँड्न र अरूसँग सम्मानपूर्वक व्यवहार गर्नेदेखि लिएर अनुशासनमा बस्नेसम्मका सबै आधारभूत शिक्षा उहाँहरूबाट नै मैले पाएँ। जब म सानो थिएँ, मेरो प्रत्येक गल्तीलाई उहाँहरूले धैर्यपूर्वक सच्याउनुहुन्थ्यो, कहिलेकाहीँ हप्काउनुहुन्थ्यो, तर त्यो हप्काइभित्र पनि म प्रतिको माया र राम्रो भविष्यको चाहना लुकेको हुन्थ्यो। मेरो आमाले मलाई दया, माया र सहनशीलताको पाठ सिकाउनु भयो। उहाँ सधैँ अरूलाई सहयोग गर्नुपर्छ भन्नुहुन्थ्यो, कसैलाई दुःखमा देख्दा सहयोग गर्नुपर्छ भन्ने भावना उहाँबाट नै सिकेको हुँ। उहाँको जीवन सरल भए पनि सोच धेरै ठुलो छ। परिवारका लागि उहाँले दिनरात मेहनत गर्नुहुन्छ, तर कहिल्यै आफ्नो दुःख देखाउनुहुन्न। उहाँको त्याग र धैर्य मेरो लागि प्रेरणा हो। त्यस्तै मेरो बुबाले मलाई इमान्दारी, मेहनत र जिम्मेवारीको महत्त्व बुझाउनुभयो। उहाँ सधैँ भन्नुहुन्छ, मेहनत गर्ने मानिस कहिले हार्दैनन्। उहाँको सङ्घर्षपूर्ण जीवनले मलाई कठिन परिस्थितिमा पनि हार नमान्न सिकाएको छ। परिवारको खुसीका लागि उहाँले गरेका मेहनत र बलिदानले मलाई जिम्मेवार बन्न प्रेरित गरेको छ। आमा बुवाले केवल शब्दबाट मात्र होइन, आफ्नै व्यवहारबाट पनि शिक्षा दिनुहुन्छ। उहाँहरूले कहिल्यै हार नमान्ने बानी, परिवारप्रतिको समर्पण र एक अर्काप्रतिको सम्मान देखाएर जीवनको वास्तविक अर्थ बुझाउनु भएको छ। मैले पुस्तकमा धेरै कुरा पढेको छु, तर जीवनको सबैभन्दा मूल्यवान शिक्षा पनि घरमै पाएको छु। श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई सोही विषयमा कुराकानीहरू सुनाउने छु। हवस् त सुन्नुहोस्। जब म असफल हुन्छु आमा बुवाले मलाई हौसला दिनुहुन्छ। उहाँहरूले कहिल्यै मेरो कमजोरीलाई उपवास गर्नुभएन, बरु अझ राम्रो गर्न प्रेरित गर्नुभयो। मेरो सफलतामा सबैभन्दा धेरै खुसी हुने पनि उनीहरू नै हुनुहुन्छ। यही कारणले गर्दा उहाँहरू मेरो जीवनका सबैभन्दा सकारात्मक मार्गदर्शक हुनुहुन्छ। आजको व्यस्त संसारमा धेरै मानिसहरू आमा बुवाको महत्व ढिलो गरी बुझ्छन्, तर वास्तवमा उहाँहरू बिना हाम्रो जीवन अधुरो हुन्छ। उहाँहरूको माया, शिक्षा र त्यागले नै हामीलाई राम्रो मानिस बनाउँछ। विद्यालयका शिक्षकहरू समयसँग बदलिन सक्छन्, तर आमा बुवाको शिक्षा जीवनभर साथ रहन्छ। म गर्वको साथ भन्न सक्छु कि मेरा आमा बुवा मेरा सबैभन्दा महान शिक्षक हुन्। उहाँहरूले मलाई केवल पढ्न मात्र होइन असल मानिस बन्न सिकाउनु भएको छ। उहाँहरूको माया, सङ्घर्ष र शिक्षाले नै मेरो भविष्य निर्माण गरिरहेको छ। त्यसैले म सधैँ उहाँहरूको सम्मान गर्नेछु र उहाँहरूले देखाएको सही बाटोमा हिँड्ने प्रयास गर्नेछु। आमा बुवाको निस्वार्थ माया। आमा बुवाको माया संसारकै सबैभन्दा पवित्र, निस्वार्थ र अमूल्य माया हो। उनीहरूले आफ्ना सन्तानलाई कुनै स्वार्थ बिना माया गर्छन्। बच्चा जन्मिएदेखि नै आमा बुवाले आफ्नो खुसी, आराम र इच्छा त्यागेर सन्तानको खुसी र भविष्यका लागि जीवन समर्पित गर्छन्। यही कारणले आमा बुवाको प्रेमलाई निस्वार्थ प्रेम भनिन्छ। आमाले 9 महिनासम्म गर्भमा बच्चा बोकेर अनेक दुःख सहन्छिन्। बच्चा जन्मिएपछि पनि रात दिन नभनी हेरचाह गर्छिन्। बच्चा बिरामी हुँदा आमाको मन बेचैन हुन्छ। उनी आफ्नो आरामभन्दा सन्तानको स्वास्थ्य र खुसीलाई बढी महत्त्व दिन्छन्। त्यसै गरी बुबाले परिवारको आवश्यकता पुरा गर्न कठिन परिश्रम गर्छन्। उनीहरू आफ्ना सन्तानलाई राम्रो शिक्षा, राम्रो संस्कार र उज्जवल भविष्य दिन निरन्तर सङ्घर्ष गरिरहेका हुन्छन्। आजको आधुनिक समयमा धेरै मानिसहरू आफ्नो व्यस्त जीवनमा आमा बुवालाई समय दिन बिर्सिरहेका छन्। कतिपय वृद्ध आमा बुवा एक्लोपन महसुस गरिरहेका छन्। यो निकै दुःखद कुरा हो। जसले आफ्नो सम्पूर्ण जीवन सन्तानका लागि समर्पित गरे उनीहरूलाई बुढेसकालमा माया, सम्मान र साथ दिनु प्रत्येक सन्तानको कर्तव्य हो। केवल धन वा सुविधा दिनु मात्र पर्याप्त हुँदैन, उनीहरूलाई माया, सम्मान र आत्मीयता पनि आवश्यक हुन्छ। आमा बुवाको माया कुनै मूल्यले पनि सकिँदैन। संसारमा धेरै सम्बन्धहरू स्वार्थमा आधारित हुन सक्छन्, तर आमा बुवाको प्रेम सधैँ निस्वार्थ र साँचो हुन्छ। उनीहरूले सन्तानको सानो सफलतामा पनि ठूलो खुसी महसुस गर्छन्। सन्तान दुःखी हुँदा उनीहरूको मन पनि दुख्छ। यही गहिरो भावना नै साँचो अभिभावकीय प्रेम हो। निष्कर्षमा भन्नुपर्दा आमा बुबाको निस्वार्थ माया जीवनको अमूल्य उपहार हो। यस्तो प्रेम संसारमा अरू कतै पाइँदैन। त्यसैले हामीले उनीहरूलाई सधैँ सम्मान, माया र आधार दिनुपर्छ। अभिभावकत्व भनेको केवल सन्तान हुर्काउने जिम्मेवारी होइन, यो निस्वार्थ प्रेम, धैर्यता र बलिदानको यात्रा हो। आमा बुबाले गरेका त्यागहरू सधैँ शब्दमा व्यक्त हुँदैनन्, तर ती प्रत्येक सन्तानको सफलताको जगमा गहिरो रूपमा बसेका हुन्छन्। संसारमा धेरै महान व्यक्तिहरू जन्मिए, तर उनीहरूको महानताको पछाडि कुनै न कुनै अभिभावकको मौन सङ्घर्ष र बलिदान लुकेको थियो। हामीले जीवनमा जति सफलता पाए पनि त्यो सफलताको आधारमा आमा बुवाको पसिना, आँसु र प्रेम मिसिएको हुन्छ। त्यसैले अभिभावकहरूको मौन त्यागलाई सम्मान गर्नु, सम्झनु र कदर गर्नु हरेक सन्तानको सबैभन्दा ठूलो जिम्मेवारी हो।

श्रोता मित्र, हामीहरूले सुनिरहेका थियौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम, र हामीहरूले आजको विषयमा विश्व अभिभावक दिवसको उपलक्ष्यमा अभिभावक विषयमाथि नै कुराकानी सुन्यौँ। र श्रोता मित्र, आजलाई भने प्रस्तुत योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

बेलुकीको 10:30 भइसकेको छ। यहाँहरू सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 107.27 न्यूज अन एआर एपमा पनि। त आजको सम्पूर्ण अधिवेशन यही नै समाप्त हुँदछ, भोलि पुनः भेट हुने नै छौँ। अहिलेलाई शुभरात्रि।